0: प्रयास फागुनसम्म आइपुग्दा यो प्रतिशत बढ़ेर 30 पुगेको हो। राष्ट्रिय किताब खानाका अनुसार निजामती सेवामा 2081 फागुनसम्म महिलाको उपस्थिति 29.2% थियो। एक वर्षको अवधिमा बढ़ेर यो प्रतिशत 30 पुगेको हो। निजामतीतर्फ स्वास्थ्य सेवामा भने पुरूष भन्दा महिला कर्मचारीको संख्या बढ़ी छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी मध्ये 54.7% महिला र 45.3% पुरूष छन्। स्वास्थ्य सेवामा देशभरि 4518 कर्मचारी कार्यरत छन्।
1: सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता, गोर्खापत्र खबर लेख्छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ्दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गर्नुभएको छ। हिम पहिरो, बढ़दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ़दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ़दो होड़बाजीले हिमालमा थुप्रिँदै गएका मानव फोहोरका कारण पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक, बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेशाबाट बढ़दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ। सगरमाथाको 25 पटक सफल आरोहण गरिसकेका पेम्बा छिरिङ शेर्पाले नेपाल र नेपालको पर्वतारोहण चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहे पनि राज्यबाटै विभिन्न असमानता भोग्दै आएको गुनासो गर्नुभयो।

यो नयाँ वर्षको अवसरमा सेलसेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्व किट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर, नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईद अर्थात ईद उल जोहा आज देशभर श्रद्धा उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछ। बिहानैदेखि राजधानी काठमाडौँ सहित देशका विभिन्न जिल्ला स्थित मस्जिद ईदगाह र मुस्लिम बस्तीमा नमाज अदा गर्ने, एक आपसमा शुभकामना साटासाट गर्ने तथा कुर्बानी दिने कार्यक्रम सञ्चालन गर्दै यो पर्व मनाइँदैछ। रमजान पर्व सम्पन्न भएको करिब 70 दिनपछि मनाइने ईद उल जोहा इस्लाम धर्ममा त्याग समर्पण विश्वास र मानव सेवाको प्रतीक मानिन्छ। मुस्लिम समुदायले आज बिहान स्नान गरी नयाँ वा सफा पोशाक लगाएर नजिकको मस्जिद तथा ईदगाहमा सामूहिक नमाज अदा गरेर यो पर्व मनाउँदैछन्। नमाजपछि ईद मुबारक भन्दै शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको छ।
3: पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय मर्ज अर्थात समायोजन नीति अघि बढ़ाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको बताएको छ।
2: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुग्ध विकास संस्थान डीडीसीमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा रहेको विषयमा जाँचका लागि केही कागजात ल्याइएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताउनुभयो। उहाँले डीडीसीबारे कुन उजुरीमाथि अनुसन्धान भइरहेको हो भन्ने बारे पनि खुलाउनु भएको छैन।
3: नेपाल प्रेस युनियनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप विरूद्ध सशक्त प्रतिरोध गर्ने घोषणा गरेको छ। युनियनको 35 स्थापना दिवस तथा विधानसभाबाट जारी 9 बुँदे घोषणा पत्र मार्फत लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो।
2: सूचना प्रविधिको पहुँच देशभर पुग्नुका साथै डिजिटल सेवा प्रभावमा प्रगति भइरहेको आर्थिक सर्वेक्षण 2082-83 उल्याइएको छ। बुधबार सार्वजनिक सर्वेक्षण अनुसार इन्टरनेट ग्राहकको घनत्व 145.7, डिजिटल टेलिभिजनको पहुँच 82.0%, घरधुरीमा र मोबाइल ब्रोडब्यान्डको घनत्व 100.3% पुगेसँगै सार्वजनिक सेवा प्रभावमा डिजिटल प्रणाली सुदृढ भइरहेको छ।
3: नागरिक लगानी कोष र नोबेल ब्याङ्क बीच ब्याङ्कका कर्मचारीको अवकाश कोषको व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषका निर्देशक छवि रमण अधिकारी र ब्याङ्कका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नुभएको हो।
2: नेपालका लघु वित्त वित्तीय संस्थाहरूको अवस्था विगतको तुलनामा क्रमशः सुधार उन्मुख बन्दै गएको छ। केही समय अघि लघु वित्त क्षेत्रमा देखा परेको गम्भीर संकट, अराजक समूहहरूको आन्दोलन र नकारात्मक फैलाइएका भ्रमहरू विस्तारै मत्थर हुँदै गएपछि यो क्षेत्र पुनः लयमा फर्किन थालेको हो। नेपाल लघु वित्त बैंकर्स संघका पदाधिकारी तथा विभिन्न लघु वित्त संस्थाका नेतृत्वकर्ताहरूका अनुसार विगतको चरम निराशाजनक अवस्थाबाट गुज्रेको लघु वित्त क्षेत्रमा अहिले सकारात्मक संकेतहरू देखा परेका छन्।
3: अब शेयर बजार। बुधबार धितोपत्र बजारमा 6.3 अर्ब रूपियाँ भन्दा बढ़ीको 1.52 करोड़ भन्दा बढ़ी किट्टा धितोपत्र कारोबार भएको छ। आगामी आर्थिक वर्षको बजेटप्रति आशावादी लगानीकर्ताले बुधबार कारोबार बढ़ाएका हुन्। मंगलबार 4.85 अर्ब रूपियाँ भन्दा बढ़ीको 1.18 करोड़ भन्दा बढ़ी किट्टा धितोपत्र कारोबार भएको थियो।

0: 1000 30 वर्षभरि चार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन, सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। रूसले नयाँ इबोला विरूद्धको खोप बनाएको दावी गरेको छ। अफ्रिकामा इबोला संक्रमणको जोखिम बढ़िरहेका बेला रूसले इबोलाको नयाँ स्ट्रेन विरूद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दावी गरेको हो। दक्षिण अफ्रिका स्थित रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको रूसी समाचार समिति इतारपासले जनाएको छ। दूतावासले रूसका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोप सम्बन्धित बुन्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने दावी गरिएको छ।
4: अब खेल र खेलाड़ीका खबर। एसियाली खेलकुद महिला क्रिकेट छनौट प्रतियोगितामा नेपालले बुधबार चीनलाई 19 रनले हराएर विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो।
3: अब विचार तथा विश्लेषण। इकोनोमी फर्स्ट सरकारका लागि ठूलो अवसर शीर्षकमा विष्णु अग्रवालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको इतिहासमा केही यस्ता क्षण आउँछन् जसले केवल सरकार होइन देशको भावी दिशा निर्धारण गर्दछन्। अहिले नेपाल ठिक त्यस्तै मोडमा उभिएको छ। नेपाललाई अब राष्ट्रिय आर्थिक सहमति आवश्यक छ। एक प्रकारको साझा आर्थिक सोच पत्र जसले 15-20 वर्षको राष्ट्रिय आर्थिक प्राथमिकता तय गरोस्। इकोनोमी फर्स्ट नारा मात्रै होइन, यो नेपालका लागि सम्भवतः अन्तिम ठूलो अवसर हो।
4: स्थानीय आर्थिक विकास शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार गोर्खापत्रमा छापिएको छ। स्थानीय तह नेपालको आर्थिक समृद्धिको आधार स्तम्भ हो। संघीय शासन प्रणाली सफल बनाउन स्थानीय सरकारलाई आर्थिक रूपमा सक्षम, पारदर्शी र आत्मनिर्भर बनाउनु आवश्यक छ। नेपालको 16 योजनाले स्थानीय आर्थिक विकासलाई राष्ट्रिय समृद्धिको प्रमुख माध्यमका रूपमा लिएको छ। आफ्ना तुलनात्मक लाभका क्षेत्रको विकास मार्फत स्थानीय तहले आर्थिक रूपान्तरण गर्न सक्छन्। स्थानीय स्रोत र सम्भावनाको सही उपयोग, जनसहभागिता तथा प्रभावकारी योजना कार्यान्वयनद्वारा मात्र दिगो आर्थिक विकास सम्भव हुनेछ। नेपालको समृद्ध भविष्य स्थानीय तहको सफल आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोड़िएकाले नयाँ संघीय सरकार र हालको तथा अर्को वर्षको निर्वाचनबाट आउने नयाँ स्थानीय सरकारले स्थानीय तहलाई साधन र क्षमताले युक्त बनाउनु आवश्यक छ।
3: देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79/केजी, ₹1975/बोरा, चीनी ₹95/केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल जेठ 14 गते बिहिबार, मे 28 तारीक सन् 2026, नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको द्वादशी तिथि, आज बकर ईद ईद उल अधा।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: एक वर्षमा थपियो 1300 किलोमिटर सड़क कालो पत्र, 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ कानून बनाउने तयारी।
1: 23 भदौमा मानव अधिकार उल्लंघन र भोलिपल्ट संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष, ओली लेखक र गुरूङमाथि फौजदारी कसूरमा कार्यवाही सिफारिश, नयाँ प्रतिनिधि सभा हलबाट बजेट भाषण नहुने।
2: निजी अस्पतालमा स्वास्थ्य बीमा स्थगित, 7 जिल्लामा फैलियो दादुरा, इजरायलमा 3000 भन्दा बढ़ी नेपाली श्रमिकको माग।
1: इजरायली सेनाद्वारा दक्षिण लेबनानमा ठूलो क्षेत्र खाली गराउन युद्ध क्षेत्रको घोषणा, आक्रमणमा हमासका नयाँ सैन्य कमाण्डरको मृत्यु, इरानमा पक्राउ परेका जहाजका चालक दलका 10 भारतीय रिहा।
2: र विश्व एसियन क्रिकेट छनौटमा चीन नेपालसँग 20 रनले पराजित, काभा च्याम्पियनशीपमा आज नेपाल अनि इरान खेल्दै, अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपमा नेपालका सद्भाव र भारतका निखिल शीर्ष स्थानमा।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनको प्रसंग।
1: राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष 23 भदौको जेएनजी आन्दोलनमा मानव अधिकार उल्लंघन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानव अधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आधिकारिक कार्यमा आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले हिजो नै आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। आयोगले मानव अधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कार्यवाही सिफारिश गरेको छ। 24 भदौको घटनामा जोड़िएका रासुपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। टीओबी सहित दुई समूहलाई पनि अनुसन्धानका लागि कार्यवाही गर्न सिफारिश गरिएको छ। टीओबीको उसका हातले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ। 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आयोगको ठहर छ। उहाँहरूलाई संविधानको धारा 249 धारा 2 बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसै गरी गौरी बहादुर कार्की नेतृत्वको जाँचबुज आयोगले उहाँहरूलाई ज्यान मार्ने कसूरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले कानूनी प्रावधानमा सिफारिश गरेको छ जसमा बढ़ीमा 6 महिना कैद वा 3,00,000 जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न भनेको छ। ती मुद्दा हेर्न अलग्गै विशेष अदालत गठन गर्न पनि भनिएको छ। गम्भीर प्रकारका मानव अधिकार उल्लंघन बाहेक अन्यका हकमा सम्बन्धित पीड़ित तथा अदालतको अनुमतिले सार्वजनिक रूपमा क्षमा माग्ने, उचित क्षतिपूर्ति दिने र मानव अधिकार उल्लंघनलाई सजाय योग्य क्षमा दिन मिल्ने व्यवस्था गर्न भनिएको छ। मानव अधिकार उल्लंघनमा जिम्मेवार देखिएको भन्दै आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पनि संविधानको धारा 249 धारा 2 बमोजिम कार्यवाहीका लागि सिफारिश गरिएको छ। उहाँहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न पनि आयोगले सरकारलाई सिफारिश गरेको हो। गोली चलाउने सुरक्षाकर्मीका विषयमा सूक्ष्म अनुसन्धान गरी कार्यवाही गर्न पनि भनिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई, प्रहरी नायब महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उप उपरीक्षक विश्व अधिकारी सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाललाई संविधानको धारा 249(2) ङ बमोजिम प्रक्रिया पुराई विभागीय कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ भनी सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
4: यो सिफारिश चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न नसक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाइ छ भनेर चाहिँ सरकारले जवाब दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौँ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ।
1: यसैबीच प्रतिनिधि

0: संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ पालना हुन्छ कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ कार्यान्वयन गर्न सक्दछ तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भनेको मुजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको कर्तव्य चाहिँ नेपाल सरकारको हो अब गर्छ कि गर्दैन भन्ने कुरो त मानव अधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो
1: पटक पटक म्याद थपिए पनि संघीय संसद भवन निर्माणको काम पूरा हुन नसकेपछि यसपटक पनि प्रतिनिधि सभाको आफ्नै हलमा बजेट भाषण नहुने निश्चित देखिएको छ सिंहदरबार स्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको नयाँ हलबाट बजेट प्रस्तुत गर्ने तयारी थियो तर निर्माण कार्य समयमै नसकिँदा योजना अधूरी बनेको छ प्राविधिक तथा संरचनागत काम बाँकी रहेपछि अब आगामी बजेट भाषण निर्माणाधीन भवनकै बहुउद्देश्यीय हलबाट हुने गरी तयारी थालिएको सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको अहिलेको बैठक कक्षमै 15 जेठको अपराह चार बजे दुवै सभाको संयुक्त बैठक बस्ने र त्यसअघि 3:45 उपस्थित हुन सांसदहरूलाई निर्देशन दिइसक्नु भएको छ संसद सचिवालयले केही दिन अघि प्रतिनिधि सभाको हलबाट बजेट भाषणको तयारी भइरहेको जानकारी दिएको थियो संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्माणाधीन प्रतिनिधि सभा हलमा अडियो भिडियो सिस्टम एमसीआर जडान तथा अन्य प्राविधिक व्यवस्था समयमै पूरा हुने सुनिश्चित नभएकाले जोखिम लिन नसकिएको हो शहरी विकास तथा भवन निर्माण विभागले भने हल सञ्चालन गर्न सकिने अवस्थामा रहेको दावी गरिरहेको छ विभागका प्रवक्ता रोशन श्रेष्ठका अनुसार केही कन्फरेन्सिङ उपकरण सिंगापुरबाट नआए पनि वैकल्पिक व्यवस्था मार्फत हल सञ्चालनको तयारी गरिएको थियो काम चलाउने गरी वैकल्पिक व्यवस्था गरिएको थियो हल चल्ने अवस्थामै थियो उहाँले भन्नुभयो बहुउद्देश्यीय हलबाट बजेट आउने निर्णय भएको हुँदा समाचार मार्फत मात्रै थाहा पाएको पनि उहाँले बताउनु भएको छ यसैबीच सुर्तीजन्य पदार्थमा कर बढ़ाउन सरकारमाथि चौतर्फी दबाव पनि बढ़ेको छ संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सत्तापक्षका सांसद सुर्तीजन्य पदार्थ नियन्त्रण क्षेत्रमा काम गर्दै आइरहेको विज्ञ लगायत संघ संस्थाले कर वृद्धि गर्न माग गरेका हुन् सुर्तीजन्य पदार्थको सेवनबाट नसर्ने रोग भयावह भएको भन्दै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन्द सहित 30 जना सांसदले अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् लिखित र हस्ताक्षर सहितको निवेदन बुझाउँदै सांसदहरूले सुर्तीजन्य र मदिराजन्य वस्तुमा कर बढ़ाउन आग्रह गरेका हुन् सुर्तीजन्य पदार्थ नियन्त्रण र रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको एक्सन नेपाल नामक संस्थाले पनि सुर्तीजन्य पदार्थको कर वृद्धि गर्न माग गरेको छ यसैबीच स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेक सबै स्वास्थ्य बीमा स्थगित गर्ने निर्णय गरेको छ बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै यही जेठ 16 गतेदेखि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा स्थगित गरिएको निर्णय गरेको बताएको हो बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले बोर्डको जेठ 11 गते बसेको बैठकको निर्णय अनुसार अर्को अवस्था व्यवस्था नभएसम्म स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो उहाँले स्वास्थ्य बीमामा आबद्ध निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा मात्रै सञ्चालन हुने बताउनुभयो बोर्डको निर्णयपछि निजी अस्पताल तथा मेडिकल कलेजहरूले सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन् स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई प्रदान गरिने उपचार सेवा सम्बन्धी खर्च तथा सुविधा थैली परिमार्जन गरेको छ बोर्डको जेठ 11 गते बसेको बैठकले सुविधा थैली तेस्रो संशोधन गरेको हो उक्त दर रेट यही जेठ 16 गतेदेखि लागू हुने जनाइएको छ सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वन्यजन्तुले दुःख दिन थालेपछि चुरे क्षेत्रका बस्ती खाली हुँदै
2: खेतीपाती हुन्छ नि बढेर दिउँसो खाइन्छ हुँदैन धेरै आधी पनि खान पाउँदैन दिउँसो झोडा बाँदर खाइन्छ अनि खोइ आधी सर पनि खान पाउँदैन नि

0: क्षेत्रमा फैलियो दादुरा, इजरायलमा 3,000 भन्दा बढ़ी नेपाली श्रमिकको माग, 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबर सुनिरहनु भएको छ। CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको भित्र पृष्ठमा 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा शीर्षकमा खबर छ। यसलाई सजना बरालले लेख्नु भएको छ। सार्वजनिक संस्थानमा सरकारको लगानी 13% बढ़े पनि लाभांश पनि 5% घटेको देखिन्छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले संस्थानहरूमा गरेको शेयर र ऋण लगानी 13.4% बढ़ेर 7,98,56 करोड़ रूपियाँ पुगेको छ। प्राप्त लाभांश भने 5.2% खुम्चेर 8,37,76,00,000 सीमित रहेको छ। कुल 45 संस्थान मध्ये 16 घाटामा सञ्चालन भइरहेकाले यस्तो अवस्था देखिएको सर्वेक्षणले औंल्याएको हो। त्यस्तै एक वर्षमा थपियो 1,300 किलोमिटर कालो पत्र सड़क शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। नयाँ सड़क आयोजना निर्माण शुरू भएको 1.5 दशक बित्दा यो आयोजना अन्तर्गत 34 किलोमिटर मात्र कालो पत्र सड़क निर्माण गरिएको छ। पुष्पलाल मध्य पहाड़ी राजमार्गले जोड़ने 10 शहर छानेर यसको निर्माण शुरू गरिएको थियो। अहिले शहरको संख्या बढ़ाएर 54 पुर्याइएको छ। उक्त आयोजनाले बजेट अभावमा गति लिन सकेको छैन। हिजो सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार फागुन 2082 नयाँ शहर आयोजना अन्तर्गत 51 किलोमिटर सड़क ढलान गरिएको छ। 176 किलोमिटर ढल र नाला निर्माण गरिएको छ। शुरूमा 10 शहर बनाउन 20 वर्षमा 3.5 खर्ब लाग्ने सरकारको अनुमान थियो। त्यस्तै शहर केन्द्रित बन्यो डिजिटल सेवा प्रवाह शीर्षकमा अर्को खबर प्रकाशित छ भने विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानूनको तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढ़ाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकिरहेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मसुदा तयार गरेर 18/2080 सरकारलाई बुझाएको थियो। तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 27 भदौ 2082 संसद विघटन भयो। आयोगले 21 फागुनको निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मस्यौदा पुनः पठाउने तयारी गरेको छ। 7 जिल्लामा फैलियो दादुरा, खोप लगाउने छैन तयारी शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। बंगलादेशमा दादुराबाट 500 भन्दा बढ़ी बालबालिकाको मृत्यु र 20,000 भन्दा बढ़ी संक्रमित भएका छन्। व्यवस्था गरिए त्यहाँको जस्तै अवस्था आउन सक्ने खोप विज्ञहरूले चेतावनी समेत दिएका छन्।
0: गोर्खापत्र दैनिकमा सगरमाथामा बढ़दो मानवचाप प्रति चिन्ता शीर्षकमा यो खबर मेनराज भण्डारीले लेख्नु भएको छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षण बारे चिन्ता व्यक्त गरेका हुन्। अर्को खबर भित्री पन्नामा रहेको छ, छापिएको छ कि पछिल्लो समयमा संविधान संशोधन कार्यदललाई महिला अधिकार कर्मीहरूले सुझाव दिएका छन्। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्ण प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। इजरायलमा 3,000 भन्दा बढ़ी नेपाली श्रमिकको माग भएको बारेमा अर्को खबर छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्र केयर गिभरमा सहायक श्रमिकका रूपमा काममा जानका लागि 2,300 जना नेपाली श्रमिक माग गरिएको छ। नेपाल र इजरायल सरकार बीच भएको श्रम सम्झौता अनुसार इजरायलमा केयर गिभरमा सहायक श्रमिकका रूपमा काम गर्न इच्छुक नेपाली नागरिकहरूका लागि आवेदन माग गरिएको छ। रोजगार सेवा केन्द्रलाई रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरणको प्रक्रिया शुरू भएको बारेमा अर्को खबर छ भने 16 क्विन्टल तरबुजाको बिउ बरामद भएको बारेमा बर्दियाबाट लेखिएको खबर छापिएको छ। पर्यटन आगमन र बसाईमा सुधार खर्च घट्यो शीर्षकमा दिपेन्द्र थापाले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको खबर छ। काठमाडौँ नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र बसाई अवधिमा सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च घट्दो देखिएको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 पर्यटकको बसाई अवधि 16.34 दिन पुगेको छ। यो अहिलेसम्मकै उच्च हो तर उनीहरूको प्रतिदिन औसत खर्च 33.08 अमेरिकी डलरमा झरेको खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। असामान्य आन्तरिक तथा बाह्य चुनौती बीच चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्रले 3.85% आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थतन्त्रको चित्र कृषि क्षेत्रको योगदान 24%, गैर कृषि क्षेत्रको योगदान 76%, प्रति व्यक्ति आमदानी 1,513 अमेरिकी डलर पुग्ने अनुमान, राजस्व संकलन 12,81,70,00,000 करोड़ रूपियाँ, सार्वजनिक ऋण 28,78,30,00,000,000 रूपियाँ, औसत उपभोक्ता मुद्रास्फीति 2.13% सीमित छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप 6.64% बढ़ेको छ। कुल निक्षेप 77,45,88,00,000,000 रूपियाँ पुगेको उल्लेख गरिएको छ। सबैजसो पत्र पत्रिकाहरूमा आज बकर ईद बारेको खबर छापिएको छ। देशभरका इस्लाम धर्मावलम्बीले आज बकर ईद इद उल अजहा मनाउँदैछन्। गृह मन्त्रालयले बकर ईदको अवसरमा विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभयो। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मद दिन अलीका अनुसार बकर ईद मुस्लिम समुदायको धार्मिक सांस्कृतिक एवं त्याग र बलिदानको प्रतीकको रूपमा पनि मनाउने गरिन्छ।

0: मण्डलामा उपस्थित हुनु, न्यायको माग बोकेको प्ले कार्ड लिएर धरना बस्नु र साँझ 5 बजे डेरा फर्किनु कैलालीको घोडाघोडी नगरपालिका 4 जनकपुरका दीपा नेपालीको पछिल्लो दैनिकी हो। 6 वैशाखदेखि निरन्तर चलिरहेको उहाँको धरना कुनै राजनैतिक उद्देश्य प्राप्तिका लागि होइन, दात्री निकाय रिझाउन पनि होइन, शहरमा डेरा खोज्दा खेप्नु पर्ने जातीय विभेद विरूद्धको हो र यस्तो विभेदको भुक्तभोगी उहाँ आफै पनि रहनु भएको बारेमा खबरमा उल्लेख छ। स्थानीय तहका काम र खर्चमा खोटै खोट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। नियम विपरीत सल्लाहकार नियुक्त, विदेश भ्रमणमा जाँदा संघ सरकारसँग स्वीकृति नलिएको पनि उल्लेख गरिएको छ। महान्यायाधिवक्ता माथहत रहने व्यवस्था हटाउन माग शीर्षकमा मुख्य न्यायाधिवक्ताको 7 राष्ट्रिय सम्मेलनको बारेमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमती प्रदेश सरकारले स्वरोजगारमूलक व्यवसायका लागि 2% ब्याज दरमा ऋण दिने भएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बुधबार भक्तपुरको गट्ठाघरमा एउटा कार्यक्रमको उद्घाटन गर्दै युवालाई सिपमूलक तालिम दिने र स्वरोजगारमूलक व्यवसायका लागि सस्तो ब्याजमा पूँजी उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिण लेबनानको ठूलो क्षेत्रमा नयाँ खाली गराउन युद्ध क्षेत्र घोषणा गरेको छ। हिजबुल्लाह विरूद्ध थप सैनिक आक्रमण गर्ने तयारी स्वरूप यस्तो निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायल डिफेन्स फोर्सले स्थानीय बासिन्दालाई सीमा क्षेत्रबाट करिब 40 किलोमिटर उत्तरतर्फ पर्ने जहानी नदी भन्दा माथिल्लो क्षेत्रमा जान समेत आग्रह गरेको छ। हिजबुल्लाहले पटक पटक युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अत्यधिक बल प्रयोग गरिने इजरायली चेतावनी समेत रहेको छ। सो निर्देशनले लेबनानको करिब 14% भूभागलाई असर गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानमा पक्राउ परेका कच्चा तेल बोक्ने जहाजका चालक दलका 10 भारतीय सदस्य रिहा भएका छन्। जुलाई 2025 पक्राउ परेका उनीहरूलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको भारतीय सरकारले जनाएको छ। भारतको समुद्री यातायात महानिर्देशकका निर्देशनालयका अनुसार एभिए हार्बर फिनिक्स जहाजका चालक दलका 30 सदस्यहरू जुलाई 2025 जाक्स बन्दरगाह नजिकैबाट पक्राउ परेका थिए र इजरायलले पालिस्तानी लड़ाकु संगठन हमासको सैन्य शाखाका नयाँ कमाण्डर मोहम्मद ओदिह मारिएको दावी गरेको छ। यसअघि 15 मेमा इजरायली हवाई आक्रमणमा हमासका पूर्व कमाण्डर इजिल अल दिन अल हदाद मारिएको र अहिले नयाँ कमाण्डर नियुक्त भएको बताइएको छ। स्थानीय चिकित्सक र प्रत्यक्षदर्शीका अनुसार मंगलबार गाजा शहरको व्यस्त बजार क्षेत्रमा भएको भीषण आक्रमणमा कम्तीमा 3 प्यालेस्टाइनीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल लिकाबा महिला भलिबल च्याम्पियनशीपको फाइनल प्रवेशका लागि बिहिबार आज इरानसँग प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषदमा इरान समूह बीबाट पराजित रहँदै सेमी फाइनलमा प्रवेश गरेको हो। पहिलो खेलमा भारतसँग 3-2 पराजित नेपालले त्यसपछि उत्कृष्ट प्रदर्शन गरी किर्गिस्तान र मालदिप्सलाई सोझो सेटमा निराश बनाएको थियो। कप्तान निरुता ठगुन्नासँगै मीना सुनार, कामना विष्ट, सलिना श्रेष्ठ, उषा भण्डारी, सुमित्रा रेग्मी, प्रगति नाथ, सुमिता खत्रीले 3 खेलमा शानदार प्रदर्शन गर्नुभएको थियो। फाइनल प्रवेश गर्न नेपाल र इरान भिड्न लागेका छन्। 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीप अन्तर्गत पुरूषतर्फ नेपालका सद्भाव आचार्य, भारतका निखिल पाण्डे र श्रीलंका के दानुशान 3-69 स्कोरका साथ संयुक्त रूपमा शीर्ष स्थानमा रहनुभएको छ। उहाँहरूले नेपालका बलराम पौडेललाई 2 स्ट्रोकले पछि पार्नुभयो। बलराम 1-71 सहित 4 स्थानमा रहनु भएको छ। र नेपालले एसियन खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई 19 रनले पराजित गरेको छ। मलेसियाको क्वालालम्पुरमा हिजो भएको समूह बीको प्रतिस्पर्धामा पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रनको योगफल खड़ा गर्यो। प्रत्युत्तरमा चीनले 20 ओभरमा 5 विकेटको क्षतिमा 106 रन जोड्दा नेपाल 19 रनले विजयी भएको हो।
1: बसाइसराई रोक्नका लागि संघीय सरकार विशेष योजना ल्याउनु पर्ने स्थानीय सरकारको जोड़। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब बढ्दै गएको बसाई सराईको प्रसंग। राम्रो शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित सड़क, खानेपानी र रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन्। तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बनेको छ, जसका कारण सरलाईको चुरे भेग यति बेला विस्तारै रित्तिँदै गएको छ।
5: कुनै समय खेतीपाती, पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा, स्वास्थ्य, सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ।
6: बाटो राम्रो भयो भने यसो बजार जान, अब यहाँको भएको यसो किनबेच गर्न पनि सजिलो हुन्थ्यो, त्यही नै हो।
5: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, बदेल, हात्ती लगायतका जंगली जनावरले बाली नानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदानी नै संकटमा परेको स्थानीय हेम कुमारी सिन्जाली मगर बताउनुहुन्छ। विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेती बारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
7: हामी त्यहाँबाट यता तल झर्नेपछि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बराबर हुन्छ, बाँदर रुख्नु पर्ने, जङ्गल जनावर रुख्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ। त्यस कारण हामी त्यहीँ बस्छौँ, बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यसकारण अहिले चाहिँ हामीले बाटो, बिजुली, खानेपानीको
5: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाई सराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ। चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाई सराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, CIN, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: एक वर्षमा थपियो 1300 किलोमिटर सड़क कालोपत्र, 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ कानून ल्याउने तयारी,
3: 23 भदौमा मानव अधिकार उल्लंघन र भोलिपल्ट असंगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष, ओली लेखक र गुरूङमाथि फौजदारी
0: कसुरमा कार्यवाही सिफारिश, नयाँ प्रतिनिधि सभा हलबाट बजेट भाषण नहुने,
1: निजी अस्पतालमा स्वास्थ्य बीमा स्थगित, सात जिल्लामा फैलियो दादुरा, इजरायलमा तेह्र हजार बढी नेपाली श्रमिकको माग,
0: इजरायली सेनाद्वारा दक्षिणी लेबनानका ठूलो क्षेत्र खाली गराउने युद्ध क्षेत्रको घोषणा, आक्रमणमा हमासका नयाँ सैन्य कमाण्डरको मृत्यु, इरानमा पक्राउ परेका जहाजका चालक दलका 10 भारतीय रिहा,
1: र विश्व एसियन क्रिकेट छनौटमा चीन नेपालसँग 20 रनले पराजित, काबा च्याम्पियनशीपमा आज नेपाल र इरान खेल्दै, अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपमा नेपालका सद्भाव र भारतका निखिल शीर्ष स्थानमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छ शीर्षकमा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास ग्याल्भनम 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

जेएनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघन र संगठित अपराधिक कार्यमा संलग्न 17 सांसद सहित 52 जनामाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिश, नेपाली सेनाको भूमिकामा समेत प्रश्न चिन्ह, सरकारद्वारा संघीय संसदमा आर्थिक सर्वेक्षण पेश, मुलुकको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानूनको तयारी, मतपत्रमा नो भोटको व्यवस्था गरिने, इरानमा पक्राउ परेका जहाजका चालक दलका 10 भारतीय सदस्य रिहा, शीघ्र भारत फर्काउन पहल, र मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटमा नेपालको विजयी शुरूआत, पहिलो खेलमा चीन 19 रनले पराजित।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, गान्धीपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
4: राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ अधिकारीहरूमाथि कार्यवाही सिफारिश गरेको छ। मानव अधिकार आयोगको टोलीले अनुसन्धानको सारांश सार्वजनिक गर्दै जिम्मेवारी अनुरूप काम नगरेको तथा कानूनी व्यवस्थाको पालना नगरेको जस्ता विषय औल्याएको छ। आयोगले आन्दोलनका क्रममा भएका मानवीय, भौतिक तथा आर्थिक क्षति हुनुमा नेपाली सेनाको समेत कम जोरी रहेको बताएको छ। प्रस्तुत छ कान्तिपुर सविस्तार।
5: राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य लिली थापा नेतृत्वको समितिले घटनाबारे अध्ययन गरी दोषीमाथि कार्यवाही गर्न भन्दै सरकारलाई सिफारिश गरेको हो। अध्ययन प्रतिवेदनको सार्वजनिक गरिएको सारांश प्रतिवेदनमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको ठहर गरिएको छ। आन्दोलन हुँदाको समयमा सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरूङलाई मानवाधिकार उल्लंघनकर्ताका रूपमा किटान गर्दै आयोगले कार्यवाही गर्नुपर्ने राय दिएको हो। मानवाधिकार उल्लंघनको विषयमा सजाय गर्ने व्यवस्था कुनै पनि कानूनमा नभए पनि मानवता र मानव अधिकारको कसरमा पश्चातदर्शी कानून बनाएर भए पनि कार्यवाही गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। त्यसका लागि आवश्यक पर्ने कानून बनाउँदा बढ़ीमा 6 महिना कैद वा 3 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न आयोगले सिफारिश गरेको छ। त्यस्तै आयोगले कार्यवाहीका लागि सिफारिश गरेका त्यस्ता विषयहरूको मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन समेत सिफारिश गरेको छ। मानव अधिकार उल्लंघनकर्तालाई राजनैतिक नियुक्ति वा निर्वाचित हुने जुनसुकै पदमा कम्तीमा 5 वर्षसम्मका लागि उम्मेद्वार हुन नमिल्ने व्यवस्था गर्न र प्रशासनिक जिम्मेवारीमा कम्तीमा 3 वर्षसम्मका लागि बन्देज लगाउने व्यवस्था सहितको कानून बनाउन अनुसन्धान समितिले सरकारलाई सिफारिश गरेको छ। घटनामा दोषी देखिएका व्यक्तिलाई कम्तीमा 3 वर्ष विदेश भ्रमणमा जान प्रतिबन्ध लगाउने गरी कानून बनाउन भनिएको छ। आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायण दत्त पौडेल सहित जेएनजी आन्दोलन दमन गर्ने सुरक्षा अधिकारीलाई विभागीय कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले भदौ 23 को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनामा जिम्मेवार रहेको जनाउँदै कार्यवाही गर्नुपर्ने सिफारिश गरेको हो। यस्तै डीआईजी ओम विक्रम राणा, एसएसपी विश्व अधिकारी, सशस्त्रका एसपी जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल, काठमाडौँका तत्कालीन सीडीओ छविलाल रिजालमाथि समेत कार्यवाही हुनुपर्ने आयोगको सिफारिशमा भनिएको छ। आयोगले भदौ 23 गते बानेश्वर र संसद भवन क्षेत्रमा फिल्डमा खटिएका प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई पनि कार्यवाही गर्नुपर्ने जनाएको छ। सुरक्षाकर्मीलाई राज्यले पर्याप्त मात्रामा स्रोत साधनहरू उपलब्ध गराउन नसक्दा आन्दोलनका क्रममा ठूलो परिमाणको क्षति भएको औल्याइएको छ। स्रोत साधनको अभावका कारण प्रहरी आफै ज्यान जोगाउन भाग्नु परेको विषय समेत अध्ययन प्रतिवेदनमा उल्लेख छ। भदौ 23 र 24 गतेको प्रदर्शनमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन समेतमा तोडफोड़ तथा आगजानी गरी देशभरि मानवीय, भौतिक तथा आर्थिक क्षति हुनुमा नेपाली सेनाको समेत कमजोरी रहेको आयोगले जनाएको छ। सेनाले अपेक्षा अनुरूप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानवाधिकार संरक्षणप्रति संवेदनशील हुन नसकेको जनाउँदै आयोगले भविष्यमा त्यस्ता विषयमा गम्भीर हुन र राष्ट्रिय सम्पत्तिको संरक्षण तथा आम नागरिकको मानवाधिकार संरक्षणप्रतिको व्यवस्थालाई प्राथमिकतामा राख्न प्रधान सेनापतिलाई निर्देशन दिन भनेको छ। अनुसन्धान समितिले पूर्व प्रधानमन्त्री सुशीला कार्की, पूर्व गृहमन्त्री ओमप्रकाश अरियल तथा प्रतिनिधि सभामा अहिले सांसदको भूमिकामा रहेका 1 दर्जन बढ़ी सांसद तथा कलाकार र इन्फ्लुएन्सर सहित 50 जना बढ़ी व्यक्तिमाथि उत्तेजित बनाउन भूमिका खेले नखेलेको बारे अध्ययन गर्न भनेको छ। भदौ 23 र 24 गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भए भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लेखित व्यक्तिहरूको स्वच्छ सुनवाईको हक अधिकारको सुनिश्चितता सहित अनुसन्धान गरी दोषी देखिए कार्यवाही गर्न आयोगले सिफारिश गरेको हो। माइती घरबाट शान्तिपूर्ण प्रदर्शन गर्ने भनी अनुमति लिएकोमा प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको देखिएकाले आफूले आयोजना गरेको कार्यक्रममा घुसपैठ रोक्न तथा प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक कार्य गर्न पुरूषोत्तम यादव, सबल गौतम, अंकित मल्ल तथा हामी नेपाल संस्थाका अध्यक्ष सोदन गुरूङमाथि थप अनुसन्धान गर्न भनिएको छ। यसैबीच जेएनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको मानव अधिकार आयोगले दावी गरेको छ। अनुसन्धान समितिले जेलबाट कैदी भगाउन लामिछानेको संलग्नता रहेको किटान गर्दै सो काम फौजदारी अभियोग हुने बताएको छ। कैदीबन्दी भगाउने कार्यमा संलग्न भएकोले लामिछानेमाथि सूक्ष्म अनुसन्धान गर्न पनि सिफारिश गरिएको छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्कु कारागार प्रशासन, सत्यराज जोशी र राष्ट्रपतिका सांसदहरू मनिष दा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरिएको छ। जीविकोपार्जनको स्रोत नभएका मृतकको आश्रित वा परिवारको कम्तीमा एकजना सदस्यलाई रोजगारी तथा स्वरोजगारको व्यवस्था मिलाई निजहरूको बाँच्न पाउने अधिकारको सम्मान गर्न यस्ता कार्यमा प्रदेश सरकार तथा स्थानीय तहलाई समेत जिम्मेवार बनाउन आयोगको प्रतिवेदनमा सुझाव दिइएको छ। प्रदर्शनका क्रममा अपाङ्गता भई सहयोगी आवश्यक पर्ने घाइतेहरूलाई आजीवन सहयोगी वा सहयोगी भत्ता सहित निजको जीवनयापनको आर्थिक स्रोत सुनिश्चित गर्न पनि सरकारलाई सिफारिश गरिएको छ। यस्ता प्रकृतिका घटनाहरू भविष्यमा पुनः दोहोरिन नदिन नीतिगत र संस्थागत सुधार गर्नुपर्ने विषयमा समेत आयोगले सरकारलाई 5 बुँदाको सिफारिश गरेको छ। आन्तरिक हुलदंग तथा हिंसात्मक आन्दोलनमा सेनाको प्रयोग गर्ने वा नगर्ने, गर्ने भए कानूनी र नीतिगत व्यवस्था अविलम्ब गर्न तथा राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच समन्वय र सूचना आदान प्रदानमा कमी कमजोरी देखिएको हुँदा स्वपक्ष सुदृढ बनाउन भनिएको छ। यस्तै दण्डहीनता नियन्त्रणका उपायहरू राजनैतिक र प्रशासनिक पदबाट अलग राख्ने वा नराख्ने भन्ने विषयमा सरकारवालासँग व्यापक सरसल्लाह गरी स्थानीय प्रशासन ऐन 2028लाई आवश्यक पुनरावलोकन र राष्ट्रिय अनुसन्धान विभागको काम कारवाही सुदृढ बनाउन प्रतिवेदनमा भनिएको छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
3: निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढ़ाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर 18/7/2080 सरकारलाई बुझाएको थियो, तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 27/7/2082 संसद विघटन भयो। आयोगले 21 फागुनको निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मस्यौदा पुनः पठाउने तयारी गरेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधेयकको मस्यौदा चाँडै गृह मन्त्रालयमा पठाइने जानकारी दिए। प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह निर्वाचन तथा त्यसको व्यवस्थापनसँग जोड़िएका अलग अलग कानून छन्। उनले भने कानूनमा एकरूपता ल्याउन अदालतले दिएका आदेश अनुसार कतिपय विषय कानूनमा समेट्न तथा कानूनी प्रक्रियालाई थप सरलीकृत गर्न एकीकृत कानूनको मस्यौदा तयार पारिएको हो। 2080 सालमा तयार पारिएको मस्यौदालाई आवश्यकता अनुसार थप र थपगढ़का लागि आयोगले सरकारवाला राजनीतिक दलहरूसँग सुझाव मागेको उनले उल्लेख गरे। सुझावहरूलाई एकीकृत गरेपछि मस्यौदामा आवश्यकता अनुसारको संशोधन गरेर सरकारलाई पठाउने तयारी आयोगको रहेको छ। त्यस्तै प्रस्तावित विधेयकमा विदेशमा रहेका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिने व्यवस्था छ। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ अग्रिम मतदान गर्न सकिने व्यवस्था राखिएको छ। यसले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्न सघाउनेछ। यसै विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार र मतपत्रमा नो भोट प्रावधान समेट्न सर्वोच्च अदालतले समेत आदेश दिएको छ, तर कानून अभावमा दुवै विषय कार्यान्वयनमा गएका छैनन्।
6: Yeah.
4: विश्व अर्थतन्त्रमा देखिएको अनिश्चित अवस्था र क्षेत्रीय द्वन्द्वका बावजूद नेपालको समष्टिगत आर्थिक सूचकमा सुधार देखिएको निष्कर्षसहित सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदको दुवै सदनमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेका छन्। सर्वेक्षणमा चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। त्यसबारे जानकारी दिँदै अर्थमन्त्री वाग्लेले भने,
6: विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजूद चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ।
4: सर्वेक्षण अनुसार कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान 24% र गैर कृषि क्षेत्रको 76% रहने अनुमान छ। अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्ममा संघीय राजस्व 3.2% वृद्धि भएको र सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब पुगेको बताए।
6: चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ₹3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण ₹28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
4: अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक देखिएको अर्थमन्त्री वाग्लेको भनाइ छ। विदेशी विनिमय संचित 34 खर्ब 14 अर्ब पुगेको र 18.5 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त भएको उनले बताए।
6: यस अवधिमा व्यापार घाटा 11.2% बढ़ेर ₹10 खर्ब 98 अर्ब र विप्रेषण आप्रवाह 37.7% बढ़ेर ₹14 खर्ब 50 अर्ब पुगेको छ। शोधनान्तर स्थिति ₹6 खर्ब 58 अर्ब र चालू खाता ₹5 खर्ब 53 अर्ब बचतमा रहेका छन्। विदेशी विनिमय संचित ₹34 खर्ब 14 अर्ब सहित 18.5 महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने गरी ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ।
4: व्यापार घाटा बढ़नुलाई अर्थतन्त्रको लागि चुनौती मानिएको छ। आर्थिक सर्वेक्षण अनुसार प्रविधि मैत्री भुक्तानीमा उल्लेख्य प्रगति भएको छ। फागुन महिनासम्म क्यूआर कोड मार्फत हुने कारोबार 1 खर्ब 25 अर्ब नागेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
7: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग सार्वजनिक संस्थानमा सरकारको लगानी 13% बढ़े पनि लाभांश भने 5% घटेको देखिन्छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले संस्थानहरूमा गरेको शेयर र ऋण लगानी 13.4% बढ़ेर 7,98,56,00,00,000 रूपियाँ पुगेको छ। प्राप्त लाभांश भने 5.2% खुम्चिएर 8,37,76,00,000 भएको छ। कुल 45 संस्थान मध्ये 16 घाटामा सञ्चालन भइरहेकाले यस्तो अवस्था देखिएको सर्वेक्षणले औलाएको हो। घाटामा रहेका संस्थान मध्ये सबैभन्दा बढ़ी नोक्सानी नेपाल वायु सेवा निगमले बेहोरेको छ। निगमको संचित नोक्सानी 18,90,98,00,000 रूपियाँ भन्दा बढ़ी पुगिसकेको छ। विशेष गरी औद्योगिक क्षेत्रका संस्थान घाटामा छन्। दुग्ध विकास संस्थान, हेटोडा सिमेन्ट उद्योग लिमिटेड, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट, नेपाल ओरिएन्ट म्याग्नेसाइट प्राली, नेपाल मेटल कम्पनी लिमिटेड जस्ता संस्थानले नोक्सानी बेहोरेको सर्वेक्षणले देखाएको छ। बुटोल धागो कारखाना, धौवादी फलाम कम्पनी लिमिटेड जस्ता संस्थान भने सञ्चालनमा नरहे पनि प्रशासनिक खर्चका कारण घाटामा रहेका छन्। त्यस्तै संस्थानहरूलाई सामाजिक र व्यावसायिक गरी दुई मुख्य उद्देश्यले हेर्नुपर्ने पूर्व सहसचिव बाबुराम सुवेदीले बताउनुभयो। व्यावसायिक हिसाबले स्थापना भएका संस्थान घाटामा जानु चिन्ताको विषय रहेको उहाँको भनाइ छ। सामाजिक उद्देश्यले स्थापित संस्थानले जनतालाई सेवा दिने भएकाले नाफा मात्र नहेरिने भए पनि त्यहाँभित्रको कार्यकुशल र दक्षता भने अनिवार्य हुने सुवेदीको भनाइ छ।
2: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुग्ध विकास संस्थान डीडीसीमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा रहेको विषयमा जाँचका लागि केही कागजात ल्याइएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले कान्तिपुरलाई बताए। उनले डीडीसीबारे कुन उजुरीमाथि अनुसन्धान भइरहेको हो भन्नेबारे खुलाएनन्। सरकारले डीडीसी सुधारका लागि भन्दै हालै संस्थानलाई 9 बुधे निर्देशन दिएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कर्मचारीहरूले सित्तेमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न समेत निर्देशन दिएकी थिइन्। दूध संकलनदेखि दुग्ध पदार्थ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थाबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको 100 बुधे सुधारका बुधा बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखीकरणमा आबद्ध गर्न समेत निर्देशन दिइएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले डीडीसीको चीज खाँदै गरेको तस्विर सार्वजनिक गरेपछि संस्थाको चर्चा भएको थियो।
1: कोशी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर उत्पन्न विवाद झन चर्किएको छ। प्रतिपक्षी दलहरूको अवरोधका बीच सभामुख अम्बर बहादुर विष्टले बैठक सञ्चालन गर्न खोजेपछि पूर्व मुख्यमन्त्री राजेन्द्र राई रोस्टम उक्लिएर माइक फाल्ने प्रयास गरेका छन्। प्रतिपक्षी सांसदको सीटबाट उठेर रोस्टमतर्फ पुगेका राईले माइक उखेलेर फाल्न खोजेपछि मर्यादा पालकहरूले उनलाई रोकेका थिए। त्यसपछि मर्यादा पालकले उनलाई रोस्टमबाट तल झारेका थिए। घटनापछि सभामुख विष्टले सांसदहरूलाई मर्यादित व्यवहार गर्न आग्रह गरेका थिए। प्रतिपक्षी दलहरूले हिजोको बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्न समय नदी पारित गरिएको भन्दै विरोध समेत जनाउँदै आएका छन्।
3: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860-9640-00
5: र 9819-32-76-75।
2: प्रणालीहरूबीच अन्तर आबद्धताको अभाव र स्वचालित सेवा प्रणालीको कमी जस्ता आधारभूत चुनौती यथावत रहेको विज्ञ औलाउँछन्। राष्ट्रिय परिचय पत्र, नागरिक एप र राजस्व व्यवस्थापन सूचना प्रणाली जस्ता ठूला प्रविधिसँगै वित्तीय सुशासनको व्यावहारिक विस्तार भएको सर्वेक्षणले औल्याएको छ। सिकाई सामग्रीको विकास, एआई जडित 9 डिजिटल एक्सरे मेसिन मार्फत क्षयरोग परीक्षण र 38,418 माटोको नमूना प्रविष्ट गरिएको डिजिटल स्वाइन म्याप तथा प्रणाली मार्फत सरकारी सेवा प्रवाहमा प्रविधिको प्रयोग बढ़दै गएको सर्वेक्षणमा उल्लेख छ। सर्वेक्षण अनुसार नेपालको सूचना तथा संचार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सुधार देखिएको छ।

0: हेल्थसँग कहिले गर्दिनँ सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानमा पक्राउ परेका कच्चा तेल बोक्ने जहाजका चालक दलका 10 भारतीय सदस्य रिहा भएका छन्। जुलाई 2025 पक्राउ परेका उनीहरूलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको भारतले जनाएको छ। भारतको समुद्री यातायात महानिर्देशनालयका अनुसार एमभी हार्बर फिनिक्स जहाजका चालक दलका 30 सदस्यहरू जुलाई 2025 जाक्स बन्दरगाह नजिकैबाट पक्राउ परेका थिए। उनीहरूलाई त्यसपछि हिरासतमा राखिएको थियो। महानिर्देशनालयले जारी गरेको विज्ञप्तीमा ती जहाज चालकहरू अहिले रिहा भइसकेको र सुरक्षित रहेको जनाएको छ। उनीहरूलाई छिटै भारत फर्काउन आवश्यक समन्वय भइरहेको पनि जनाइएको छ। इरानी सुरक्षा निकायले खाड़ी क्षेत्रमा अवैध इन्धन उपसार प्रसारमा संलग्न जहाजहरूलाई नियमित रूपमा रोक्ने गरेको घोषणा गर्दै आएका छन्। यसै सन्दर्भमा सो ट्याङ्कर पनि निगरानीमा परेको हुन सक्ने अनुमान गरिएको छ।
3: नेपालले मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौट अन्तर्गतको आफ्नो पहिलो खेलमा जीत हात पारेको छ। क्वालालम्पुर स्थित बायोमास ओभलमा नेपालले चीनलाई 19 रनले हराएको, नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। नेपालकी रिया शर्माले 2 तथा कविता कुवर, मनिषा उपाध्याय र पूजा महतोले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा 5 विकेट गुमाएर 125 रन बनाएको थियो। नेपालका लागि पूजा महतोले 63 रनको अर्धशतकीय इनिङ्स खेलिन्। जीतसँगै समूह बीको नेपालले 2 अंक जोडेको छ। पहिलो खेलमा इण्डोनेसियालाई 3 विकेटले हराएको चीनको खेलबाट 2 अंक नै छ। नेपालले अब आज भने समूहको दोस्रो खेल इण्डोनेसियासँग खेल्नेछ।
2: काठमाडौँमा जारी काबा महिला भलिबल च्याम्पियनशीपमा किर्गिस्तानले 5 स्थान हासिल गरेको छ। त्रिपुरेश्वर स्थित राखेपको कबड हलमा हिजो 5 स्थानका लागि भएको खेलमा किर्गिस्तानले श्रीलंकालाई 3-1 को सेटमा हरायो। पहिलो सेट 15-25 ले गुमाएको किर्गिस्तानले त्यसपछि लगातार 3 सेट आफ्नो पक्षमा पार्यो। किर्गिस्तानले दोस्रो र तेस्रो सेट समान 25-23 तथा चौथो सेटमा 25-15 ले जित्यो। किर्गिस्तान समूह ए र श्रीलंका समूह बीमा तेस्रो भएको थियो। आज हुने सेमी फाइनलमा नेपालले बलियो टोली इरानको सामना गर्दैछ। अपराजित इरान समूह बीको विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने नेपाल समूह एको उपविजेता टोली हो।
3: अब मौसम सम्बन्धी जानकारी। कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश तथा बाँकी हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मध्य प्रदेश लगायतका लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने त्यस्तै हिमपातको पनि सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। केही बेर अघिको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 29 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। यस्तै सूर्योदय आज बिहान 5:04 भयो भने सूर्यास्त साँझ 7 हुनेछ।
2: हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। बिहान 9 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।
4: तपाई हाम्रै सुनको सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यही 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय नागबरी दोष चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बोक्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कमर सम्बन्धी रोगहरू, बात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मगर सम्बन्धी रोगहरू, दिशा गर्दा रगत आउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान श्री जनता महाविद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04-150 98-48-04-150।
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98422267।
7: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

गुड मर्निङ अनि नमस्कार कार्यक्रम गुड मर्निङ संघको सभाले र यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ट भइसकेको छु। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संघको सभा 95.5 मेगाहर्जको तरंगबाट प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँसम्मबाट क्याच पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghosabha.com.np लगन अनि हाम्रो पात्रो डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ कार्यक्रम गुड मर्निङ संघको सभा। यो दशैंमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसरी तपाईँको लागि यो देशभक्ति आवाज राख्छु, त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउने नै छु। कार्यक्रम गुड मर्निङ संघको सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा देशभक्ति आवाजमा मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 14 गते बिहिबार शुक्ल पक्षको द्वितीय तिथि, तदनुसार ईस्वी सम्वत 2026 मई 28 तारीक। अब तपाईँको आजको राशिफल

पहिलो राशि रहेको छ मेष राशि। विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आय अर्जन पनि मनोज्ञ हुनेछ, तर सुखले खर्च पनि बढाउन सक्छ। तापनि कामको चापबाट मुक्त रहे विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ भने प्रेम र मित्रताको बन्धन समेत कसिनेछ। दाम्पत्य सुखमा मन रमाउनेछ। रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मान सम्मान समेत प्राप्त हुनेछ। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

मसुरपछि दोस्रो राशि रहेको छ वृष राशि। स्रोत साधन जोताउन केही खर्च र दौड धुप गर्नु पर्ला, पछिको लागि लगानी गर्नुपर्ने समय देखिन्छ। काममा अरूको मुख ताक्नले पछि परिणेछ भने व्यर्थ विवादले शुभचिन्तक टाढिन सक्छन्। आफ्नै व्यवहार प्रति पछुतो लाग्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नु पर्ला। प्रयत्न गर्दा विगतका कमजोरी सचिन सकिनेछ र सावधानीले पनि क्षतिबाट जोगाउन सकिने परिस्थिति देखिन्छ आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई।

भोज राशि पछि तेस्रो राशि रहेको छ मिथुन राशि। आटेको काम बन्नेछ भने मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ प्रतिष्ठित व्यक्तिहरू पनि नजिकिनेछन्। नयाँ काम प्रारम्भ हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि सामान्य लाभ भने मिल्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ र सहयोगीहरूले पनि साथ दिनेछन्। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

मैथुन राशिपछि चौथो राशि रहेको छ कर्कट राशि। केही अवसर प्राप्त भए पनि ईर्ष्यमान भएकाहरूलाई सताउन सक्छन्। काममा विभिन्न अल्झन आउलाले पछि परिनेछ। साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अवरोधहरूले साथ भने दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए तापनि परिस्थितिले साथ दिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। आश मारेको नतिजा सकारात्मक हुनेछ। आजको दिनमा कर्कट राशि हुने श्रोताहरूलाई

कर्कटपछि पाँचौं राशि रहेको छ सिंह राशि। आश्वासन बाढ्नेहरूले जोक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल भने हात लागि नहुन सक्छ। पहिलेको सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ, तर सहयोगीहरूको साथ भने जुट्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनको साथै केही उपहार समेत प्राप्त हुनेछ। आजको दिनमा सिंह राशि हुने

सिंह राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। बोलेको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना देखिन्छ। आत्मीय बानीले काम बेग्रनुका साथै हातमा आएको मौका समेत गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला यस्तै सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्यो भने बुद्धि लगाउँदा लक्ष्य भने पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय बुद्धि पर्खनु पर्नेछ। आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई

कामी राशि पछि सातौं राशि रहेको छ तुला राशि। चुनौतीपूर्ण कामको दायित्व मिलाले अलिक दुःख पाइनेछ। संवेदना देखिए तापनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। साथीभाइ टाढिने छन् र काम बिग्रिने डरले सतै रहनेछ। महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। होसियारी पूर्वक काम बनाउने समय देखिन्छ। बेचिरहेको परिवारजनसँग भेटघाट हुनेछ भने स्वास्थ्यको लागि आहार विहारमा अलिक ध्यान पुर्याउनु पर्ने परिस्थिति देखिन्छ। आजको दिनमा तुला राशि हुने श्रोताहरूलाई

पुनरावृत्ति 8 औं राशि रहेको छ वृश्चिक राशि। समयमा होसियार बन्न नसक्दा खर्च देखिनेछ, खर्च बढ्ने देखिनेछ। परिवर्तनबाट टाढिनु पर्ला, श्रम अनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा सामान्य उपलब्धि उठाउन सकिनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। सविचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ र समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र यात्राको सहित पनि जुड्न सक्छ। आजको दिनमा वृश्चिक राशि हुने श्रोता

वृषपक्षपछि नौ राशि रहेको छ धनु राशि। नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलो फड्को मार्न सकिनेछ। मनोयोगी धन लाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आयुष्रोत बढ्ने समय पनि देखिन्छ। साझेदारीको सट्टा पट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। संचित धन उपयोग गर्दा पनि फाइदै मिल्नेछ। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना देखिन्छ आजको दिनमा धनु राशि हुने श्रोताहरूलाई।

धनु राशि पछि वसु राशि रहेको छ मकर राशि। पुरानो हिसाब किताबले विवाद निम्त्याउन सक्छ, तापनि संघर्ष पछि लाभ भने उठाउन सकिनेछ। स्वार्थीको लागि सानो गाँस्नेहरूबाट अलिक सजग रहनुहोला। मेहनतले जीवन शैलीमा सुधार ल्याउनुका साथै फाइदा दिलाउनेछ। विशिष्ट व्यक्तिहरू सहयोगीका रूपमा उपस्थित हुनेछन्, विशेष योजना बन्नेछन् र समुदायको हक हित हुने काम सम्पादन पनि गर्न सकिनेछ। आजको दिनमा मकर राशि हुने श्रोताहरू

मकर राशिपछि 11 राशि रहेको छ कुम्भ राशि। मेहनत गर्दा राम्रो फाइदा हुनेछ। भाग्यले विभिन्न वर्ष जुराउनेछ भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले पनि दिगो लाभ उठाउन सकिनुका साथै शुभचिन्तकहरूले साथ दिनेछन्। पहिलेको चुनौती समाप्त होला। कान दोहोर्याएर अरूको मन लोभ्याउन सकिनेछ। दान र प्रतिष्ठा कमाउने बेला देखिन्छ र प्रयत्न गर्दा पद जिम्मेवारी समेत प्राप्त हुने सम्भावना देखिन्छ। आजको दिनमा कुम्भ राशि हुने श्रोता।

कर्म राशि छुए अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। प्रतिष्ठित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। आमदानी रोकिनाले योजना स्थगित हुन सक्छ। काम बिग्रनु भएले सताउनेछ भने तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्साएर सफलता प्राप्त गर्न सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकेका काम भने सम्पादन गर्न सकिनेछ र अर्थ अभावले सताए तापनि समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्य भने कमजोर रहनेछ। आजको दिनमा मेन राशि हुने श्रोताहरूलाई श्रोता मैले तपाईँको बाह्रवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको राशिफलले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागिरहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छु। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, सुख स्वास्थ्य लाभको कामना। र आज जसको जन्मदिन परेको छ जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ शङ्कर सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज्ञा हुन्छु।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस संघ सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर, खासगरी नगरपालिका 1, भानु चौक, शङ्ख सभा।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै सोमको सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यहीँको 2083 जेठ 15 गते श्री जनता मावी विद्यालय खादबारी दोष चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, बाथ रोग, युरिक एसिड, जमझमाउने, दुख्ने, मर्दर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान श्री जनता मावी विद्यालय चन्दनपुर खादरी नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04-150 9848-04-150।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड। भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 9852061600।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429581, जनक पौडेली 98528534 र 029562048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
2: NCSA कम्प्युटर सेन्टर खाँदबारी 1 सङ्ख्या सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741147।
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सबै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
4: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
6: नमस्कार सेनसेविका दिदी।
7: नमस्कार नमस्कार।
6: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल रु 79 प्रति केजी, रु 1975 प्रति बोरा, चिनी रु 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
9: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: यस कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हरेक दिन कार्यक्रम जति

गएपछि 9:19 बिहान 8:55 द्वादशी रहनेछ भने तत्पश्चात त्रयोदशी रहनेछ। चित्र नक्षत्र 10:37 9:26 बरियानी युग 59:31 कौलवकरण 40:35 आज आनन्द युगमा चर युग रहेको छ। आजको दिनमानको समय 34:11 बिहान सूर्य उदय 5:11 जाँदा भयो। साँझ सूर्यास्त 6:52 जाँदा रहनेछ। आज प्रदोष व्रत रहेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु ग्रह गोचर। ग्रह गोचरमा यतिखेर सूर्य नाम गरेका ग्रह वृष राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर तुला राशिमा रहेका छन्। मंगल ग्रह मेष राशिमा रहेका छन् भने बुध ग्रह यतिखेर वृष राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा हेर्दा शुक्र ग्रह बृहस्पति ग्रह दुईटै ग्रह यतिखेर हेर्दाखेरि मिथुन राशिमा रहेका छन् भने शनि मीन राशिमा रहेका छन् र राहु कुम्भ राशिमा रहेका छन् अनि केतु ग्रह यतिखेर सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका आजका दिनले के भन्छ, आजको दिनलाई कसरी अगाडि बढ़ाउन सकिन्छ, तपाईँका मेषादि राशिफलहरू कसरी अगाडि बढ़िरहेका छन् भन्ने कुरामा एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ। यो सबै कुराको जानकारी हामी तपाईँलाई दिन्छौं, तर अहिले एउटा कुरा भन्नै पर्यो। हामी खाँदबारीमा भोलिबाट तपाईँहरू सुन्न चिन्ह टिप्पणी हेर्ने काम गर्छौ। भोलि 15 गतिको शुभ दिनबाट हामी खाँदबारीमा रहेको होटल होराइजनमा रहेर हामी तपाईँहरूसँग केही दिनको बसाई त्यहाँबाट तपाईँलाई सेवा गर्नेछौ। जसलाई भेट्न मन लागेको छ, जसलाई आउन मन लागेको छ, जसलाई प्रत्यक्ष बसेर ग्रहको बारेमा छलफल गर्न मन लागेको छ, जसलाई चिन्ह बनाउन मन लागेको छ, जसलाई हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न मन लागेको छ, तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा आउन सक्नुहुनेछ। भेटघाट गरेर हामीसँग भेटेर तपाईँहरू हामीलाई चिन्हहरू देखाउने, चिन्हहरू बनाउने कामहरू गर्न सक्नुहुन्छ। किनभने धेरै वर्ष पहिले 3-4 वर्ष पहिले हामी खाँदबारी आएका थियौं। यो बीचमा पहिले हामी आएको पनि थाहा नपाउने धेरै हुनुहुन्छ अरे, अनि हजुरकै हातबाट चिन्ह गर्न मन लागेको छ तर तपाईँलाई भेटेर मन लागेको छ भन्ने मान्छे योपालि आउनुपर्छ। हामी 5-10 दिनको बसाई हामी तपाईँसँग खाँदबारीमा रहनेछ। अझ हामी तपाईँलाई के भनौँ भने तपाईँ कहाँनिर आउने अथवा होटल होराइजन भनेको कहाँनिर छ होला, होइन? कतिलाई त गाउँतिरबाट आउनुपर्छ होला, थाहा नहुन सक्छ होला, होइन? त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने सबैभन्दा पहिले तपाईँ खानपारी त पक्कै आउनु भएको छ। यो सबै हाम्रो बस्ने व्यवस्थापनको लागि हामीलाई रेडियो संखुब सभाबाट हामीलाई दिपेन्द्र साकेसरले सबै कुराको व्यवस्थापन गर्नुभएको छ। तपाईँले दिपेन्द्र साकेसरलाई पनि खबर गर्नुहोला, अथवा तपाईँ कहाँनिर छ भनेर खोज्नको लागि भौतारिनु पर्ने अवस्था छैन। खानपारी बजारमा चाँदनी चोक तपाईँलाई थाहा छ, फूलपाती चोक तपाईँलाई थाहा छ, चाँदनी चोकबाट फूलपाती चोक जाने बाटोमा रहेको छ रेडियो भन्दा अलिकति पछाडिपट्टि भानुचोकदेखि सायद त्यो दिशा पूर्व दिशा पर्छ यतापट्टि, त्यहाँ आउनुभयो भने भेट भइहाल्छ। आएर तपाईँले हामीलाई यिनै नम्बरमा फोन गरेर कहाँनिर अरे भनेर पनि हामीलाई सोध्न सक्नुहुन्छ। तर आजदेखि नआउनुहोला, भोलिबाट हामी तपाईँसँग भेट्नेछौ। भोलिबाट हामी तपाईँसँग भेटेर धेरैभन्दा धेरै कुराहरू तपाईँलाई जानकारी दिनेछौ। तपाईँको ग्रहको बारेमा मेन कुरा त के छ भने धेरै समस्या चाहिँ चिन्ह बनाउने कुरामा असाध्य अप्ठ्यारो परेको छ भन्नुभएको छ। चिन्ह हामी पाँच कुण्डलीवाला चिन्ह हामी तपाईँलाई बनाएर दिन्छौ। जुन जुन चिन्हमा तपाईँले हामीसँगबाट पाउनुहुन्छ, लग्न कुण्डली त यसै पनि परिहाल्यो, त्यस पछाडि राशि कुण्डली पनि परिहाल्यो, त्यसपछि नवांश कुण्डली पनि परिहाल्यो, त्यसपछि भावांश कुण्डली पनि परिहाल्यो, त्यसपछि हामी दिन्छौ द्वादशांश कुण्डली। यो पाँच कुण्डलीवाला चिन्ह दिन्छौ। अर्को एउटा कुरो भने खानपारीमा हामी भोलिदेखि तपाईँहरूसँग 5-10 दिनको लागि त्यहाँ बस्छौ र यसपालि तपाईँहरूकोमा घरमै आएर ग्रह शान्ति गर्नु परेको खण्डमा पनि सल्लाह गर्न आउनुहोला। यो असारदेखि फटाफट रूपमा हामी साइट हेर्दै तपाईँलाई यो दिन तपाईँकोमा काम गर्ने भनेर दिन फिक्स गरेर तपाईँकोमा कतिजना पण्डित लाग्नुहुन्छ, 3 जना

0: चारजना पाँचजना सातजना आठजना दसजना कतिजना पढ्ने हुन्छन्। हामी सबै हाम्रो टिम लिएर आएर हामी हाम्रै टिमद्वारा तपाईँहरूको घरमा बरु तपाईँ घरमा बासै बसेर हामी तपाईँको घरमा सेवा गर्ने जमर्क गर्छौँ। किन यो गरिरहेका छौँ भने धेरैले भन्नुहुन्छ आजभोलि सबै गुरुबाहरू तराई झर्नुभयो, सबै गुरुहरू एउटा गाउँमा एकजना गुरुबा हुनुहुन्छ त पनि त्यो गाउँकामा अरू कोही हुनुहुन्न, तपाईँ पाँचजनाको काम भनिदिनुहुन्छ, यहाँ पाँचजना गुरु नै पाइँदैन भन्नुभयो सबैले। त्यसो भएको हुँदा हामी शङ्खुव सभा र भोजपुरबाट यसपालि शुरूआत गरौं यो हाम्रो अभियान। अनि हामी सबै जिल्लामा, किनभने जो यतिखेर वेद पढेर मांस आहारहरू नगरेर शुद्ध आचरण रहेर होइन राम्रोसँग विधि गर्ने ब्राह्मणहरू पाउन अलिक गाह्रो पनि हुन्छ भन्ने खबर आएको छ। त्यसो भएको त ठिक छ त, यो सबै भक्तहरूको सेवा हाम्रो सेवा हो। त्यसो भएको हुँदा हामी तपाईँको गाउँमा बसेर तपाईँकै घरमा सुतेर आनन्दले होइन तपाईँको घरमा ग्रह शान्ति गर्ने कि रुद्री पाठ गर्ने कि वा लघु रुद्री पो गर्ने हो कि, लघु रुद्री भनेको एकजना ब्राह्मणले मजाले एघारचोटि रुद्री गर्दा त्यसलाई रुद्री भनिन्छ, एघारजना ब्राह्मणले एघारपल्ट रुद्री गर्दाखेरि त्यसलाई लघु रुद्री भन्ने गरिन्छ। त्यो गरे भने सन्तान नभएको ठाउँमा सन्तान हुन्छन्, घरमा कति कुराहरूमा अशुभ हुन्छन् होइन। त्यो भएको हुँदा हामी सबै कुराको काम तपाईँको घरमा बसेर काम गर्ने तयारी गर्दैछौँ। त्यसो भएको हुँदा तपाईँहरूले चाहिँ हामीलाई सम्पर्कमा रहेर हामीसँग भएका विभिन्न फेरि त्यसमा ती पण्डित गुरुहरूसँग म पनि सँगै भएर तपाईँहरूको घरमा आएर बसेर तपाईँकै अन्न खाएर तपाईँकै घरमा पूजा लाउने हो होइन। अब सात दिन त सबैले सघाउनु भएन, सप्ताह लाउन कम्तीमा एक दिन भए पनि तपाईँले रुद्री पूजा नारायण पूजा चण्डी पूजा ग्रहको विधान कस्तो हुन्छ, ग्रह शान्ति गर्ने विधान, ग्रहमा के को ग्रह पूजा हुन्छ, सबै कुरा हामी तपाईँलाई जानकारी अवश्य नै दिने नै छौँ। तपाईँहरू जानकारी गराउन सक्नुहुनेछ हामीलाई, यसको लागि पनि भेट्न आउनुहोला। अनि यो भेट्दा अर्को फाइदा के हुन्छ, तपाईँको गाउँ गाउँमा गएर हामीले घरको वास्तुको पनि हामी निरीक्षण गरेर पाउँछौँ। तपाईँ घरको कुन दिशामा कतापट्टि फर्केको घर हो तपाईँको, प्रायः जसो हच्चाको घरमा यो दिशा भनिन्छ भन्ने गरिन्छ, त्यसलाई पूर्ण रूपमा हेर्दा कतापट्टि परे हुन्छ सबै कुरो थाहा हुन्छ। त्यसो भएको हुँदा हामी यो काम यसपालि खानपारीमा भोलिदेखि गर्नेछौँ। तपाईँको नाम असारबाटै हामी टिप्दै टिप्दै जानेछौँ, कुन दिन जुरेको छ त्यही जुरेको दिन तपाईँको घरमा यति कति पूजा लाउने है, यतिजना ब्राह्मण लाग्नुहुन्छ तपाईँकोमा, यति यत्र खर्च हुन्छ, हामी सबै कुरो तपाईँलाई जानकारी गराउँछौँ। तर भेट्नु पर्यो जसलाई मन लागेको छ त्यसलाई, जुन घरमा ब्राह्मण गुरुहरू हुनुहुन्न, तपाईँको गाउँमा हुनुहुन्छ गुरुहरू ठिक छ तपाईँले गराउनुहोस्, जुन घरमा ब्राह्मण पुग्नुहुन्न, जुन गाउँमा ब्राह्मणको एकदम अभाव छ भन्नुभएको छ नि, हामी त्यो गाउँमा जानेछौँ। यो पनि हाम्रो सेवा हो। अब पाहाडमै घर बनाएर बसेर पनि भएन, किनभने भोजपुरमा आएर बसौँला सङ्गठनमा आएर बसौँला अन्त कसले गर्ने भने हामी देशैभरि जहाँ जहाँ गुरुहरू पाउन त्यतै हामी दौडिने हाम्रो अभि यो कुरो रहेको छ। त्यसो भएको हुँदा सबै कुराको जानकारी गराए, राशिफलभन्दा धेरै कुरा भने तपाईँलाई हामी रेडियो शङ्खुव सभाबाट कार्यक्रम सुन्नुहुन्छ, भोजपुरबाट कार्यक्रम सुन्नुहुन्छ भने खानबारीमा भोलिदेखि तपाईँहरूसँग भेट्ने पाँच दस दिनको यात्रा लिएर आएका छौँ। कति आउनुहुन्छ त्यसपछि धेरै आउनुभएको छ दिन थपौँला, अथवा आउनु भएन भने फेरि राधे राधे भनौँला र फेरि फर्केर जाउँला, केही भएन। अनि यसपालि चाहिँ खानबारीमा बसेर एउटा नयाँ अभ्यास गर्दैछौँ हामीले, तपाईँको घरमा पण्डितहरू लिएर आएर शुद्ध आएर पूरा रूपमा चाहिँ हवनहरू गर्ने, अनि चाहिँ रुद्रीहरू गर्ने, चण्डीहरू गर्ने, सबै कुरा गर्ने हामी तयारी गर्दैछौँ। सबै कुराको जानकारी सहित अब राशिफलतर्फ जाउँ। भोलिदेखि खानबारीमा चिनाएर त छँदैछ, अहिलेको लागि भने यतिखेर तपाईँको मेष राशिबारे राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि दिन असाध्य सुख छ, यात्रा फलदायक बन्न सक्छ, प्रेममा सफलता मिल्नेछ, प्रशंसा तपाईँको लागि धेरै वृद्धि रहने योग राशिमा मेषलाई देख्न सकिन्छ। काममा अधुरोपनहरू रहन सक्ने योग छ, छैटौं ग्रहले गर्दा अलिकति पारिवारिक अवस्था पनि कमजोरी हुन सक्ने योग राशिमा संकेत वृष राशिलाई देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ, मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ, तपाईँको लागि सुखद दिन आफ्नो दाजुभाइसँग रहेर नयाँ कामको थालनी गर्ने दिन राशि मिथुनलाई संकेत छ। यतिखेर हेर्दा चौथो चन्द्रमा छ, अलिकति मन वेतन रहन सक्छ, कृषि र पशु चौपायबाट मनज्ञ घाटा हुन सक्ने सम्भावना रहेको छ। तपाईँले सोचेको काममा असफल हुने खालको योग पनि राशिमा संकेत देख्न सकिन्छ। सिंह राशि हुनेको लागि अलिकति नबनेका कामहरू बन्दै जान सक्ने योगहरू देखियो। काममा सफलता मिल्नेछ भने मान सम्मानमा पनि वृद्धि आजको राशिबाट सिंह राशिको संकेत देख्न सकिन्छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। दौड़धूप तपाईँको लागि धेरै राम्रो देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि आजको राशिमा संकेत ग्रहहरूबाट देख्न सकिने युग रहेको छ। लामो दीर्घ यात्राहरूमा सहज हुन्छ। मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा पारिवारिक रमझमबाट पनि आजको दिन व्यतीत रहन्छ। लग्नमा चन्द्रमा सबैले तपाईँको प्रशंसा गर्ने युगहरू आजको राशिमा संकेत छ। मन परेका व्यक्तिहरूसँग भेटघाट होला, आफन्तहरूसँग नजिकै नै शुभ अवसर प्राप्त होला, तर आमदामी भन्दा खर्चमा भने वृद्धि रहनेछ। पशु चौपाईबाट घाटा बिहोर्नु पर्ने योग छ। बोली राम्रो होला, व्यवहार परिवर्तन होला, आजको दिनमा सुखद समाचार सुन्न पाउने युग र सम्भावना राम्रो छ। राजनैतिक अवस्थामा धेरै कुरामा राम्रो हुने युगहरू राशिमा संकेत छ।
1: मकर राशि
0: आजको दिन मकर राशिको लागि सफलताहरू मिल्ने राशिमा संकेत देखियो। लामो दीर्घ यात्राहरूमा पनि सहज हुने हल्का योग राशि मकरलाई देख्न सकिने योग छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। 7:30 को सामान्य शनि भए पनि यतिखेर भने ग्रहमा त्यस्तो नराम्रो योगहरू देखिएको छैन। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। तपाईँले सोचेका कामहरूबाट पनि सफलता हात पर्ने योग राशिमा संकेत देख्न सकिन्छ। मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामको लागि सफलता मिल्नेछ। लामो दीर्घ यात्राहरूमा पनि सहज हुनेछ भने तपाईँले सोचेका काम र कर्तव्यहरूप्रति चासो र गुनासो वृद्धि राशिमा संकेत ग्रहमा देख्न सकिन्छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण वृत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
4: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: घर हुँदैन जुन घरमा स्त्री हुँदैन, यानि कि विवाह गर्न योग्य भएका वरको जब विवाह हुँदैन नि त्यो घर घर होइन शास्त्रले भन्छ। के भन्छ अरे, न गृहम गृहम इत्याहु गृहिणीम गृहम उच्यते, त्यो घर घर होइन जुन घरमा तपाईँको धर्म पत्नी हुनुहुन्न। त्यस कारणले गर्दा यो तपाईँहरूलाई जानकारी गराउँ, हामी घर घर बनाउनु पर्छ। वास्तुशास्त्रले पनि भन्छ, कुर्म पुराणमा पनि लेखेको छ, के लेखेको छ त भन्दा, त्रिवर्ग सेवी सततम देवतायाम च पूजनम कुर्या दहर नित्यम नमस्ते प्रयत सुरान विभागशील सततम क्षमायुक्त दया लुक गृहस्थस्तु समाख्यातो न गृहेण गृही भवे। वाह, कति राम्रो कुरा छ है। यो के छ भने, धर्म अर्थ कामको सेवा गर्नको लागि, आर्थिक समाज निर्माणको लागि गृहस्थ अति आवश्यक छ। यो कुर्म पुराणको कथाहरू तपाईँलाई भने मैले, गृह जो मान्छे घरमा रहन्छ त्यसलाई गृहस्थी भनिन्छ। सामाजिक आर्थिक उन्नति गर्नको लागि र धर्म अर्थ काम मोक्षहरू यी चतुर्विधाहरू प्राप्त गर्नको लागि घर चाहिन्छ अरे हजुर। भनेपछि त घर बनाउनु पर्यो है। अनि भविष्य पुराणले के भन्छ त भन्दा, गृहस्थस्यम क्रिया सर्वाह न सिद्ध्यन्ति गृहम विना, सबै कुराहरू सिद्ध गर्नको लागि घर चाहिन्छ। घर भएन भने तपाईँको मन्त्र सिद्धि हुँदैन, तपाईँको कर्म सिद्धि हुँदैन, तपाईँको विद्या सिद्धि हुँदैन, तपाईँको आर्थिक सिद्धि हुँदैन, तपाईँका वचन सिद्धि हुँदैन, तपाईँका वाणी सिद्धि हुँदैन। आज निसर्जन यो सबै कुराहरू क्यों त, यी सबै कुराहरू घर चाहिने वास्तुका निर्माण गर्नुपर्ने कुराहरू हुन्। के अरे, गृहस्थस्यम के अरे, गृहस्थस्य गृह सर्वा न सिद्ध्यन्ति गृहम विना, कति राम्रो श्लोक छ है। यस्तो श्लोकहरू पढ्दाखेरि त साँच्चीकै वास्तवमा यो पुराणमा लाग्ने हो भने पुराणका श्लोकका अर्थहरू सुन्दै सुन्दै दिनदिनै यो चाहिँ होइन एकदम मन्त्रमुग्ध हुने भयो। वास्तवमा संसार अर्कै हुन्छ हजुर। हामी तपाईँ सबैजना पैसा भन्छौँ पैसा भन्छौँ पैसा भन्छौँ, उसले धेरै गर्यो मैले धेरै गरिनँ, मैले गर्न सकिनँ, अरूको डाह गरेका छ, अरूको डाह गरेका छ, ऊभन्दा म ठुलो म भन्दा ऊ सानो, एकदमै समस्याहरू छ। त्यस कारणले गर्दा घर अति आवश्यक छ। वास्तु अनुसारले पनि तपाईँको घरमा उन्नति गर्न पनि मैले भनिसकेँ तपाईँलाई, मैले तपाईँलाई प्रत्येक दिनको प्रमाणहरू दिइरहेको छु। कुर्म पुराणको पनि तपाईँलाई श्लोकको पनि जानकारी गराए, त्रिवर्ग सेवी सततम देवतानाम च पूजनम, देवताको पूजा गर्न, त्रिवर्ग सेवी भनेको धर्म अर्थ काम प्राप्ति गर्नको लागि, त्यस्तै गरेर कुर्या दहरा नित्यम नमस्त प्रेत सुरान भगवानलाई उपासना गर्दै हामी उज्जवल भविष्य कामना गर्नको लागि के चाहिन्छ, गृहम भवेत न गृहेण समस्या त गृहस्थस्तु हो। आहा, यो घर भएन भने सबै कुरा अधुरो हुन्छ। अब हामी वास्तुमै जाउँ। आज तपाईँलाई म वास्तुको बारेमा जानकारी गराउँछु। हामी धेरै मान्छेहरूले वास्तुको बारेमा अध्ययन गर्न जरुरी छ। तपाईँको घरमा रोग लागेको छ, तपाईँको छोरीको विवाह भएन, 35 वर्ष पुग्नुभयो, अथवा तपाईँको स्वयं वैवाहिक जीवन बिग्रिएको छ, एउटा गर्नुभयो भएन, दुईटा गर्नुभयो भएन, सन्तानमा बाधा परिरहेको छ, तपाईँलाई घरमा आमदानी भएभन्दा खर्च बढी हुन थालेको छ, यस्ता कुराहरू तपाईँलाई सताइरहेको छ भने, यस्ता कुराहरू तपाईँलाई दिग्धारी बनाएको छ भने, आधुनिक सज्जन तपाईँले घर वास्तु तपाईँको बनावटहरू मिलाउनुपर्छ। म तपाईँलाई आज एकदम जेरो लेभलबाट लान्छु है आज, किनभने हामी तपाईँलाई के भन्छौँ भने, घर बनाउनको लागि सबैभन्दा पहिले तपाईँले माटो किन्नुपर्छ। माटो किन्नुभन्दा पहिले तपाईँले माटोको परीक्षण गराउनुपर्छ। अब सबैभन्दा पहिले सजिलो उपाय, तपाईँको राशि के हो, त्यो राशिको ठाउँबाट त्यो तपाईँले जग्गा किन्ने ठाउँको त्यो गाउँको नाम के हो, त्यो गाउँको नामको अक्षरबाट के राशि बन्छ, तपाईँको राशि के राशि हुन्छ, होइन, त्यो दुईटा कुराको म्याचिङ गराउनुपर्छ सबैभन्दा सुरुमा। है, यहाँ लेखेको छ शास्त्रमा के लेखेको छ भने, यद्भम दयङ्क सुते सदिङ मित समो ग्राम शुभ नाम भात संवर्गम द्विगणम विधाय च पर वर्गाड्यम गदेशेषितम। आफ्नो घरको, यो फेरि मैले कहाँ पढेको छु, मुहूर्त चिन्तामणीको वास्तु प्रकरणको सबैभन्दा पहिलो श्लोकको अर्थ लगाइरहेको छु तपाईँलाई। मैले सबैलाई थाहा हुन्छ मुहूर्त चिन्तामणीको वास्तु प्रकरणको सबैभन्दा पहिलो श्लोकले के भन्छ भने, तपाईँले किन्ने आन्टीको जग्गाको गाउँको नाम उदाहरणको लागि म भरतपुरमा छु, भरतपुर भन्ने जग्गाको भबाट आउने नाम र मेरो आफ्नो राशिबाट कतिवटा राशि पर्छ, पहिलो दोस्रो तेस्रो चौथो पाँचौ के राशि पर्छ त, त्यसमा सबैभन्दा पहिले दुई राशि, नौ राशि, पाँच राशि, दस राशि र एघार राशि असत्यशुभ हुन्छ। जस्तै उदाहरणको लागि कुनै ठाउँको जग्गाको नाम मेष राशिबाट उठ्यो, त्यो ठाउँको नाम मेष राशि आयो है, मेष राशि ठाउँको नाम आउँदा तपाईँको पनि राशि मेषै भइदियो, सो राशि एक भयो, अथवा तपाईँको राशि दुई छ, अथवा तपाईँको राशिबाट त्यो जग्गाको राशि दुई छ भने त्यस्तो कुराहरूमा चाहिँ तपाईँलाई थाहा छ हजुर। तपाईँको राशिबाट होइन, आफ्नो राशिबाट दोस्रो राशि हजुर, मेष राशिवाला मान्छेले वृष राशि भएको व्यक्तिलाई जग्गा थाप्छ। जस्तै उदाहरणको लागि ज जसको मेष राशि छ, मेष राशि तपाईँले पूर्वतिर मात्र लियो भन्नु होला, मेष राशि हुने मान्छेले इटारी भन्ने ठाउँमा थाप्छ, यो चाहिँ के हो राशिबाट, इटहरी इटहरीको वृष राशि मेष राशि हुने व्यक्तिले दोस्रो पर्यो। त्यस्तै गरेर इनरमा पनि थाप्छ है, त्यस्तै प्रकारले पाँचौं राशि भनेको सिंह राशि हो होइन, सिंह राशिमा के हुन्छ, महेन्द्रनगर हुन्छ पश्चिममा, माधवपुर हुन्छ सिंह राशि भनेको है मेष राशिको लागि। अनि धनुराशि पनि थाप्छ, धनुराशिमा त अब भक्तपुर पनि थाप्यो है, त्यस्तो यस्तो प्रकारका राशिहरू हुन्छन्। अनि दसौं राशि भनेको मकर राशि, मकर राशिवालालाई पनि थाप्छ, अनि कुम्भ राशिवाला यस्तै गरी भनौँ न तपाईँले बुझ्नुभयो, दुई पाँच नौ दस र एघार राशिवाला व्यक्तिहरूको ठाउँको नामलाई सबैभन्दा पहिले छान्ने गर्नु राम्रो हुन्छ। त्यसमा पनि के छ भने आफ्नो नाम त जुर्यो, तर नाम जुर्ने बित्तिकै त हुँदैन फेरि है, त्यसमा पनि तपाईँ अलिकति यहाँ के लेखेको छ भने, सबैभन्दा बीचको बस्तीमा चाहिँ तपाईँले घडेरी खोज्नु पर्यो, बीचको बस्तीको घडेरीको चार गुणा मिलेको हुनुपर्छ, पूर्व पश्चिम उत्तर र दक्षिणपट्टिको कुनै पनि भाग चाहिँ बाङ्गो छड्के र टेढो भयो भने तपाईँको त्यो घरमा वास्तु बिग्रिन्छ। अर्को कुरा, त्यो घरमा तपाईँले अब तपाईँ एउटा एकदम सजिलो उपाय भन्छु, हामीले पढेको कुराहरू सामान्यतया माटो परीक्षण गर्नको लागि ज्योतिष गुरु कहाँ आउनु पर्दैन, म तपाईँलाई आज सिकाइदिन्छु। तपाईँ जुन घडेरीमा घर बनाउने प्रयास गर्दै हुनुहुन्छ, बेलुका सूर्य अस्तको बेलामा गएर खाल्टो खन्नुहोला, लगभग लगभग दुई तिन हात खाल्टो खन्नुहोस् होइन, दुई तिन हातमा चाहिँ भनौँ न एक मान्छे जतिको खाल्टो खन्नुहोस्, एक मान्छे जतिको खाल्टोमा चार पाँच बाल्टिन पानी लगेर राखिदिनुहोस्, खनाइदिनुहोस् त्यो पानी, यो फेरि दिउँसो गर्न पाइँदैन हजुर, नियम छ त्यसमा पनि। अनि त्यो बाल्टिनमा खनाएको पानी, चार पाँच बाल्टी पानी सन्ध्याकालमा यानि कि सूर्य अस्तको समयमा खनेर तपाईँ घर जानुहोस्, तपाईँ भोलिपल्ट बिहानै आउनुहोस्, आउँदाखेरि त्यो पानी त्यहीँ रहेको रहेछ भने त्यो घरेले मान्नुहोस् सबैभन्दा बेस्ट है। त्यो घडेरीमा अलिअलि चिसो भएको तर पानी नभएको रहेछ भने त्यो पनि ठिकै छ है, त्यो घडेरीमा पानी छँदै छैन कति पनि सुक्खा भयो, त्यो जमिन मतलब हुन्छ नि हिजो बेलुका राखेको पाँच बाल्टिन पानी पनि सुक्यो, त्यहाँ चिसो पनि केही पनि भएन भने त्यस्तो जग्गामा घर नबनाउनु भन्छ शास्त्रले। तर अब के छ, यो पहाडतिर त फेरि अलिकति भिरालो पनि जग्गाहरू हुन्छ, अब भिरालो जग्गामा पानी त पक्कै रहँदैन हजुर, त्यस्तो ठाउँमा तपाईँहरूले अलिकति के गर्नु भने, भन्न खोजेको यो कुरा के हो भने, अलिकति ओसिलो जग्गा चाहिन्छ क्या हजुर घर बनाउनलाई, असाध्यै मरुभूमिमा पनि घर थाप्दैन है हजुर, त्यसो हुँदा तपाईँले त्यो गर्नु। अर्को एउटा कुरा, अर्को पनि उपाय छ हजुर, के गर्नु पर्यो भने तपाईँले चाहिँ एउटा त्यस्तै खाल्टो खन्नुहोस्, त्यो खाल्टामा तपाईँले एउटा कुनै मकैको चनाको एउटा कुनै दाना गेडागुडीहरू होइन तपाईँले चाहिँ थपक्क त्यहाँ त्यहाँ राखिदिनुहोस्। त्यहाँ राखिसके पछाडि भोलिपल्ट आउनुहोस्। भोलिपल्ट आउँदाखेरि त्यो हिजोको भन्दा ठुलो भयो अथवा अलिकति फुलेको जस्तो भयो अथवा त्यहाँ चिसोपनहरू त्यहाँ रहेछ भने त्यो पनि शुभ हुन्छ। भन्न खोजेको कसरी हुन्छ, अलिकति चिसो चिसो खालको खालको थाम खोज्नुहोस् है भनेर शास्त्रले भनेको छ। यहाँ त्यसरी सुक्खा भयो हिजोको र आजको उस्तै भयो, न फुलेको छ न सुकेको छ भने त्यो पनि ठिकै छ, कम्तीमा तातोपन त रहेनछ, तर हिजोभन्दा आज अझ उसको चाहिँ के भयो सुक्खापन बढी भयो भने त्यो घर त्यो स्थानमा घर नबनाउँदा राम्रो हुन्छ है। यसो गरेर हामी माटोको परीक्षण गर्छौँ। अर्को कुरो के हुन्छ भने वास्तुशास्त्रले धेरै छ क्या हजुर नियम, त्यहाँ खन्दाखेरि तलपट्टि खन्दाखेरि कुनै हड्डीको टुक्रा देखियो, कपालहरू देखियो होइन, त्यहाँ चाहिँ कुनै मांस मासुहरू देखियो अथवा त्यस्तो ठाउँलाई अशुभ मान्ने गरिन्छ भने खन्दै जाँदाखेरि गरी यहाँ फुल देखियो, मतलब क्या फुलहरू त्यहाँ कसैले गाडेको फुलहरू देखियो, दुबेहरू सुगन्धित हल्का सेन्ट आउँदै खालको देखियो भने त्यस्तो घडीलाई शुभ पनि मान्ने गरिन्छ। सज्जन कार्यक्रममा हामी तपाईँलाई माटोको परीक्षण गराउँदैछौँ। आज घरमै बसी बसी तपाईँहरूलाई है हामी घर बसी बसी सिक्ने हो क्या अब, अनि त्यति गरिसके पछाडि सबै कुरा शुभ भयो भने अब तपाईँले सबैभन्दा पहिले भूमि पूजनको लागि तपाईँले तयारी हुनुपर्छ। भूमि पूजन गर्दाखेरि पनि त्यसको मुहूर्तहरू कहिले खन्न मिल्छ कहिले शिला पूजा गर्न मिल्छ, त्यो शिलामा के राखेर पूजा गर्नुपर्छ भन्ने कुराहरू पनि हुन्छ। कति घरमा चाहिँ वास्तु बिग्रेको छ तर के गर्नु महँगीको जमाना छ, त्यसै घरमा नबनाइ भएको छैन भने सामान्यतया बिग्रेको छ भने पनि त्यसलाई वास्तुका पिरामिडहरू राख्न सकिन्छ। त्यो घरमा ऊर्जा कमी हुनसक्छ, त्यो घरमा ऊर्जा कमी भयो भने भोलि घर बनाइसकेपछि त्यहाँ जो आएर स्वर बस्छ त्यो मान्छेको काम गराए पनि एकदम लोसे पारा हुन्छ, जति कमाए पनि धन खर्च भइरहने अलच्छिने खालको हुन्छ लगायतका विभिन्न कुराहरू हुन्छ। त्यो गर्नको लागि चाहिँ तपाईँले के गर्नु पर्यो, त्यस्तो खालको घरलाई निर्माण गर्नको लागि चाहिँ त्यहाँ वास्तुका पिरामिडहरू राख्यो भने घरमा एउटा ऊर्जा एउटा शक्ति एउटा तपाईँ घरमा चाहिने तत्त्वपनहरू, तपाईँ घरमा बिरामी हुनुहुन्छ स्वास्थ्य ठिक गर्नको लागि अथवा तपाईँ घरमा पढ्ने मान्छेहरू पढ्न छोडे वैवाहिक जीवन पनि बिग्रन थाल्यो, दाम्पत्य जीवनमा समस्या र पारिवारिक समस्याहरू आउन थाल्यो, यी यस्ता लगायतका विभिन्न कुराहरू भयो भने वास्तु पिरामिडहरू भन्ने हुन्छ क्या हजुर। वास्तु पिरामिड एउटा यस्तो तत्त्व हो त्यो साइन्सले पनि प्रुभ गरेको छ, त्यो तपाईँको घरमा त्यसले पोजिटिभ इनर्जी होइन त्यसले तपाईँलाई धेरै कुरामा त्यो पोजिटिभ इनर्जी तपाईँको लागि ल्याइदिन्छ र तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जन यो वास्तुको शिलान्यास गर्ने विधि हो, अनि त्यस पछाडि हामी घर बनाइन्छ घर राख्दाखेरि ढोका राख्ने साइतहरू पनि हुन्छन् होइन, त्यसपछि हाम्रो विभिन्न कामहरू गर्ने साइतहरू हुन्छन्। घर बनाइयो घर बनाउँदै गर्दाखेरि घरमा बीचमा कुनै पनि कोठामा बिम पर्यो भने त्यो घर अशुभ मानिन्छ। खाने ठाउँ पकाउने ठाउँको पनि व्यवस्था गर्नुपर्छ, मैले धेरैचोटि तपाईँलाई सयौंचोटि भयो यो कुरा भनेको अथवा भनेको मान्दिनुहुन्न होइन, पूर्व र दक्षिणको कोणलाई आग्नेय कोण भनिन्छ, त्यो कोणमा खाना पकाउने ठाउँ राख्नुहोला, त्यो कोणमा खाना पकाउने ठाउँ राख्नुभयो भने असाध्यै राम्रो हुन्छ। पूर्व र उत्तरको कोणमा स्थान कोण भन्छ त्यहाँ देवालयहरू मन्दिरहरू स्थापना गर्नुहोस्, बैठक कोठाहरू बनाउनुहोस्, जहाँ टिभी रूम राख्ने चलन छ त्यहाँ बनाउनुहोस्। तपाईँ मास्टर बेडरूम घरको मालिक हुनुहुन्छ भने दक्षिण र पश्चिमको बीचको नैऋत्य कोणलाई चुज गर्नुहोस्। त्यसो गर्दाखेरि तपाईँ त्यो घरमा बलवान तपाईँको एउटा साहस तपाईँको एउटा होइन बलवानता त्यहाँ तपाईँलाई प्राप्त हुन्छ। अनि त्यस्तै गरेर हामी धेरै कुराहरूको विचार गर्दै गर्दै भर्याङलाई पनि त्यही अनुसार राख्ने, कहिल्यै पनि झुकिएर पनि पूर्व उत्तरको साइडमा शेष ट्याङ्की त राख्दै नराख्नु, घरमा ठुलो हानि हुन्छ, कमाएको पैसा सबै स्वाहा हुन्छ, यो मैले भन्दै भन्दै भन्दै भन्दै आएको छु तपाईँहरूलाई है। त्यति मात्रै होइन क्या हजुर, घर बनाइसकेर बढार्ने कुरा पनि मैले तपाईँलाई भनिसकेको छु भन्न त होइन, मैले तपाईँलाई घरमा कसरी बढार्ने, बिहान उठेर चाहिँ के मन्त्र पढ्ने, बिहान तपाईँ चाहिँ पूर्व फर्केर सुतिरहनु भएको हुन्छ, पूर्व फर्केर सुतिरहेको व्यक्ति बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले हात ढोग्नुपर्छ हजुर, हात ढोगेर भन्ने ओम कराग्रे वसते लक्ष्मी करमदे सरस्वती करमूल स्थितो ब्रह्मा प्रभाते करदर्शनम। म उठे बित्तिकै पहिले हात ढोक्ने गर्नुहोस्। यो हातबाट तपाईँको दिन शुरूआत हुन्छ, तपाईँको पहिलो बाढीबाट दिन शुरूआत हुन्छ। उठ्ने बित्तिकै मोबाइल चलाउने काम बन्द गर्नुहोस्। मैले अस्ति पनि भने उठ्ने बित्तिकै मोबाइल चलाउने काम, उठ्ने बित्तिकै अरू ध्यानहरू गर्ने, अरू क्षेत्रमा चाहिँ तपाईँको मन लगाउने जस्ता कार्यहरू तपाईँलाई धेरै कुरामा दुःख दिन्छ। तपाईँले सबै उठ्ने बित्तिकै ओम कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती करमूल स्थितो ब्रह्मा प्रभाते करदर्शनम। हातमा ढोग्ने हजुर केही भन्न आउँदैन भने लो मेरो राधे, लो मेरो कृष्ण, लो मेरो शिव, लो मेरो हरि, यसर्थ नाम जब हात ढोग्ने म जान्दिनँ, मैले हात ढोगे आजको मेरो दिन शुभ आउँछ है राधे भन्ने, त्यो दिन तपाईँको अवश्य मेरो शुभ हुन्छ नै आएको पनि छ नभन् त हामीलाई के लाग्छ र है। त्यसो हुँदाखेरि तपाईँले घरमा उठ्नेदेखि लिएर सुत्नेदेखि लिएर सधैँभरि सुत्ने बेला हात पाउहरू नधुइकन तपाईँ सुत्नुभयो, यो भनौँ न दिउँसोको खुट्टा तपाईँले नधुइकन त्यत्तिकै ओछ्यानमा पल्टिनु भयो भने तपाईँलाई दिन दशाहरू सुरु भयो है हजुर। चट्टा बेलुका भएपछि साँझ पर्नुभन्दा अगाडि भ्याइन्छ भने, नभएदेखि साँझ परेपछि घरमा आइन्छ, अथवा साँझ कटेपछि घरमा आइन्छ भने पनि स्निग्ध एकदम पवित्र भएर हात खुट्टाहरू सट्ट धोएर अनि तपाईँले बल्ल घरभित्र पस्ने गर्नुपर्छ। तपाईँ दिनभरिको हावा दिनभरिको वायु प्रदूषण तपाईँको लागि धेरै कुरामा असर गरिरहेको हुन्छ। त्यस्ता त्यस्ता विधानहरू हुन्छन्। अब घर भन्दाखेरि रङ कस्तो लगाउने, कुन राशिलाई कस्तो रङ लगाउँदा तपाईँ घरमा दबी बल्छ, तपाईँलाई कस्तो रङले सुट गर्छ, कस्तो रङ लागेको व्यक्तिको घरमा कस्तो रोग लाग्छ यो पनि थाहा हुन्छ हजुर। हामी भन्छौँ नि तपाईँको घरको वास्तु हेर्नुपर्छ अनि बल्ल थाहा हुन्छ। हो तपाईँको वास्तु हेर्यो भने के त्यहाँ तपाईँको रङ हेर्छौँ हामी। तपाईँको घरमा गएर तपाईँले कस्तो रङ लगाउनु भएको छ, तपाईँको राशि के हो, तपाईँले सिस्टम ट्याङ्की कहाँ बनाउनु भएको छ, तपाईँले पिउने पानीको धारा कहाँ राख्नु भएको छ, तपाईँले पूजा कोठा कता राख्नु भएको छ, मन्दिर मुनि टोयलेट बनाउनु अशुभ हो त छ कि छैन, लगायतका विभिन्न कुराहरूलाई हामी यहाँबाट परीक्षण गर्छौँ क्या हजुर। तपाईँको घरमा गएर वास्तु गर्नुपर्छ भन्छु नि मैले कतिलाई, त्यो चाहिँ के हो, त्यस्तै त्यस्तै कुराहरू हामीले गएर हेर्ने हो। तपाईँको घर बाङ्गो छ कि, तपाईँको घर कुन लेन्थमा बनेको छ, कुन आकृतिमा तपाईँको घर बनेको छ, लगायतका धेरैभन्दा धेरै कुराहरू हामी तपाईँलाई यसरी त्यहाँ वास्तुको बारेमा जानकारी गराउँछौ। यो वास्तु असाध्यै महत्वपूर्ण कुरा छ। यो वास्तु मिलेको घरमा धेरै ठुलो उन्नति हुन्छ हजुर। ओहो वास्तु मिलेको घरमा तपाईँको एक दिन पनि गएर बस्नु भयो भने थाहा हुन्छ मान्छेलाई म कतिको घरमा जान्छु, अनि जाने बित्तिकै त्यहाँ वास्तु असाध्यै बिग्रेको हुन्छ, मलाई त्यहाँ एकदम नराम्रा खालका भावहरू नराम्रा खालका चाहिँ इनर्जी आउन थाल्छ, अनि मलाई त्यहाँ बस्न मनै लाग्दैन, अनि भन्नुहुन्छ गुरुजी आमा घरमा बस्दै बस्नु भएन। त तपाईँको घरको वास्तु नमिलेर हुन सक्छ, वास्तु मिलाउनुहोस्। वास्तु मिलेपछि राम्रो हुन्छ। कति घरमा फेरि बाध्यता भएर वास्तु नमिलेको घरमा पनि गएर बस्नुपर्ने बाध्यता त हुन्छ, र पनि त्यस्तो अलिकति इनर्जीहरू कमी हुने गर्छ है। हामी सजग हामी वास्तुको कुरा गर्दा आज म एकदम तपाईँलाई छोटो अनि एकदमै इम्पोर्टेन्ट कुराहरू, अब अरू सबै कुरा नमिले पनि घरको गेट बनाउनु पर्ने कुराहरूलाई म तपाईँलाई एकदमै ध्यान दिएर सुन्नको लागि अनुरोध गर्छु। यो महत्वपूर्ण कुरा छ हामीलाई, यो वास्तुपद चक्रम भन्छौ। वास्तुपद चक्रमा के लेखेको हुन्छ भने तपाईँको पूर्वपट्टिको घर, तपाईँको दक्षिणपट्टिको घर, तपाईँको पश्चिमपट्टिको घर र तपाईँको उत्तरपट्टिको घरमा है, यो चार दिशाको घरमा कुन कुन बेला जग हाल्ने भन्ने पनि नियम फरक छ। जस्तै भदौ असोज र कार्तिक यो महिनामा पूर्व फर्केको घरको जग हाल्नु भनेर लेखिएको छ, बुझ्नुभयो के अरे पूर्व के अरे माफ गर्नुहोला, भदौ असोज र कार्तिक यो तीन महिनाको समयमा पूर्वपट्टि घर मोहडा भएको घरको जग हाल्नु, मंसिर पुष र माघमा दक्षिण मोहडा भएको घरको जग हाल्नु, बुझ्नुभयो, फागुन चैत र वैशाख यो तीन महिना पश्चिम घर मुख भएको चैतसम्मको लागि हो। अब वैशाख माफ गर्नुहोला जेठ असा र साउन यो तीन महिना उत्तरपट्टिको मोहडा भएको घरमा जगाउनुपर्छ। सबै कुरा त साध्य लाग्दैन र पनि सकभरि यो पनि मिल्यो भने त धन राम्रो भयो होइन, त्यसो गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अर्को कुरा मेन कुरा भनेको हामी घरमा जाँदा जुन हामी हाम्रो आफ्नो जग्गामा प्रवेश गर्ने ठाउँलाई हामी गेट भन्ने गरिन्छ, त्यो सबैभन्दा ठुलो इम्पोर्टेन्ट कुरा हो। अब यसमा तपाईँ ध्यान दिनुहोस्, पूर्व मोहडाको लागि म कुरा गर्छु है, आज सुरुमा पूर्व मोहडा घर भएको मान्छेले मानौ उदाहरणको लागि तपाईँको 30 फिट जग्गा त्यहाँ छ है, 30 फिट छ भने तपाईँले त के गर्ने भने 9 भाग लगाउनुहोस् गाडीको भागलाई। तपाईँले त्यहाँ 9 भाग लगाउँदा 9 × 3 = 27 है, 9 × 1 = 18 × 9 = 27 27 फिटमा के भयो तपाईँको 3 फिट पर्यो भनेपछि अब सबैभन्दा पहिले पूर्वपट्टिको ढोकाको मतलब पूर्वपट्टिको मोहडा सबैलाई 9 भाग लाउँदा पूर्व र उत्तरबाट गर्ने आउनु यी इशानकोणबाट पूर्वपट्टि आउँदै गर्दा दुई भाग छोडेर तेस्रो र चौथो भागमा चाहिँ गेट बनाउनुपर्छ, भनेको लगभग 30 फिट भएको घरमा तपाईँको चाहिँ 6 फिटसम्म गेट नबनाउने इशानपट्टि, 7 फिट, 8 फिट, 9 फिट योमा जस्तै 7 फिट, 8 फिट, 9 फिट, 10 फिट, 11 फिट यो खालको घडेरीमा चाहिँ तपाईँले के गर्ने गेट बनाउने, त्यो खालको अवस्था हुन्छ। बुझ्नु भएको छ भने दिउँसो पनि फोन खान सक्नु 98-658 र 98-142-73-601 फोन गर्न सक्नुहुन्छ। पूर्वबाट गर्दै जाँदा पूर्वको मोहडालाई 9 भाग लगाउने, 9 भाग मध्येको तेस्रो र चौथो भागलाई चाहिँ गेट बनाउने सोधो हिसाबमा भन्दा है। अर्को कुरा के छ भने अब आग्नेयबाट फेरि दक्षिणतिरकोमा मतलब त्यहाँ पनि अब के छ घरको चाहिँ जग्गाको चाहिँ 9 भाग बनाउने, त्यो 9 भाग मध्येमा तेस्रो भागसम्म गेट नबनाउने दक्षिण मोहडा भएकोलाई चाहिँ, जस्तै दक्षिणपट्टिको मोहडा 30 फिट छ भने पनि 9 फिटसम्म गेट बनाउन पाइँदैन, 9 फिटदेखि यता 10, 11, 12, 13, 14 यो खालको साइडमा छ। तपाईँले गेट बनाउनु भयो भने प्रत्येक दिन पस्ने गेट बनाउनु भयो भने त्यो घरमा शुभ हुन्छ। अब पश्चिमतिरको साइडमा के हुन्छ त, पश्चिमतिर भन्न खोजेको पश्चिम मोहरा भएको घडेरी पनि त हुन्छ नि, पश्चिम मोहरा भएको घडेरीमा चाहिँ उही 9 भागै लगाउने हो, अनि नैऋत्य कोणबाट भनेको दक्षिण साइडबाट गन्दै आउँदा तेस्रो भाग छोडेर चौथो र पाँचौ भागमा पर्ने गरी त्यहाँ दैनिक रूपमा हिँड्ने गेट हुन्छ नि सानो, त्यो गेट हाम्रो 8-9 फिट पनि हुन्छ, गेट 9-10 फिट, 12 फिट पनि गेट हुन्छ अलि राम्रा घरमा ठुल्ठुला घरमा होइन। अब त्यो खालको गेटमा त्यो भए पनि हामी दैनिक रूपमा हिँड्ने गेट चाहिँ दैनिक रूपमा हामी त्यहाँ चल्ने गेट चाहिँ के बनाउने तपाईँको चाहिँ तेस्रो भावबाट छोडेर चौथौ र पाँचौं दुईटा भावमा तपाईँले त्यो मोहडाको गेट बनाउनु भयो भने असाध्य शुभ हुन्छ। अब उत्तरपट्टि के गर्ने त, फेरि उत्तरपट्टि चाहिँ पश्चिमबाट गर्दै जाँदा दोस्रो अनि माफ गर्नुहोला पहिलो अनि दोस्रो दुई भाग छोडेर तेस्रो चौथो र पाँचौंमा घर गेट बनाउनु शुभ हुन्छ। यो किन भनियो त भन्दा पूर्वपट्टिको 9 भागमा के नाम हुन्छन् त देवताका वास्तुपदमा के हुन्छ त भन्दा पूर्वपट्टिमा शिखी, पर्जन्य, जयन्त, इन्द्र, सूर्य, सत्य, भृष, अन्तरिक्ष र अनिल नाम गरेका देवताहरूको वास हुन्छ। यो वास्तुको नाम हो है, देवताको नाम हो। अनि शिखी र पर्जन्यलाई छोडेर यो दुईटा अशुभ नाम हो, अनि हामी जयन्त र इन्द्र भएको स्थानबाट हामी भित्र पस्यौँ भने जयन्त र इन्द्रले तपाईँको के गर्छन् उन्नति र प्रगति गराउँछन्। एउटा कुरा अब दक्षिणपट्टि को हुन्छ त भन्दा अनिल, पुष, विथथ, वृक्षत, यम, गन्धर्व, भृङ्गराज, मृग र पितृ यो 9 भागमा हुन्छन्। यो 9 भाग मध्येमा चाहिँ चौथो भागलाई चाहिँ बृहत्क्षेत भनिन्छ। यो बृहत्क्षेतमा चाहिँ ठ्याक्कै हामी प्रत्येक दिन हिँड्ने बाटो गेट बन्यो भने त्यो घरमा शुभ हुन्छ दक्षिणपट्टिको लागि गेटको लागि। अब पश्चिमपट्टिको साइडमा के हुन्छ, सुरुमा पितृ भइहाले अनि दौवारिक हुन्छ, सुग्रीव हुन्छ, कुसुमदन्त हुन्छ, वरुण हुन्छ, असुर हुन्छ, शोषा हुन्छ, पापक क्षमा हुन्छ, अनि रोग हुन्छ। यो नौ प्रकारको भाग लागेको हुन्छ। त्यसमा हामीले पहिलो, दोस्रो र तेस्रो छोडेर कुसुमदन्तलाई र वरुणलाई लिएर ढोग बनायो भने हाम्रो पश्चिमपट्टि फर्केको घरको मोडाले साथ सपोर्ट गर्छ। अब तपाईँले सबैको बुझ्नुहोला है। अब उत्तरपट्टि के हुन्छ? रोग हुन्छ, नाग हुन्छ, मुख्य हुन्छ, भल्लाट हुन्छ, सोमा हुन्छ, भुजङ्ग हुन्छ, अदिति हुन्छ, दिति हुन्छ र सिखी पुनः ईशानमा आइपुग्यो। फेरि यता पनि नौभाग्य हुन्छ। अब यतापट्टि के हुन्छ? रोग र नागलाई छोडेर, पहिलो र दोस्रो भागलाई छोडेर मुख्य, भल्लाट र सोमा तिनवटा देवताको ठामबाट हामी भित्र प्रवेश गर्ने गीति बनाइयो भने हामीलाई धेरै कुरामा राम्रो, धेरै कुरामा शुभ, धेरै कुरामा आनन्द, धेरै कुरामा मंगलप्रद हुन्छ है हजुर। अब तपाईँले यहाँ सबैको नाम त थाहा नहोला, अथवा रेकर्ड गर्नुभएको भए नाम पनि थाहा होला होइन। थाहा नभए पनि के बुझ्नु पर्यो भन्दा, पूर्वपट्टि घर मोहडा फर्केको मान्छेले पूर्वको मोहडाको लम्बाइ नाप्ने, त्यसलाई नौ भाग बनाउने, पहिलो भाग र दोस्रो भागलाई छोडेर तेस्रो र चौथो भागमा ठ्याक्क आफ्नो दैनिक रूपमा हिँड्ने गेटहरू पार्ने राम्रो हुन्छ। अर्को कुरा के छ भने दक्षिणपट्टिमा चाहिँ तीनटा, पहिलो दोस्रो र तेस्रो घडेरीको मोहडा नाप्ने, नौ भाग लगाउने, पहिलो दोस्रो र तेस्रो भागलाई छोडेर चौथो भागमा चाहिँ दैनिक हिँड्ने गेट बनाउने। पश्चिमपट्टि चाहिँ नौ भागै लगाउने आफ्नो मोहडालाई र पहिलो दोस्रो र तेस्रोलाई छोडेर चौथो र पाँचौंलाई चाहिँ आफ्नो मूलद्वार बनाउने। उत्तरपट्टि त झन् नौ भागै लगाउने, नौ भागमा पहिलो र दोस्रो छोड्ने र तेस्रो चौथो र पाँचौं भावलाई लिएर हामीले गेट बनायो भने हामीले त्यो घरमा सुख शान्ति समृद्धि र आनन्द हुन्छ। कति घरमा यो गेट पनि मिलेको हुँदैन, हामी जाने बित्तिकै गेट मिलेन है तपाईँको भन्छौँ। ठ्याक्कै ईशान गोडमा पनि गेट बनाउनु हुँदैन, ठ्याक्कै आग्नेय गोडमा पनि गेट बनाउनु हुँदैन, ठ्याक्कै नैऋत्य गोडमा पनि गेट बनाउनु हुँदैन। अब तपाईँलाई कसलाई थाहा छ हजुर, त्यहाँ ठेकदारजीले जहाँ मिलाउनु भयो अथवा इन्जिनियर साहबले जहाँ चाहिँ ट्याक्क पारिदिनु भयो त्यही हामीले बनाउने बाध्यता हामीलाई पर्छ। त्यसो हुँदा यो चाहिँ हामी के अनुरोध गर्छौँ भने घरको नक्सा तयार गर्नुभन्दा पूर्व, घर कस्तो बनाउँछु भन्नुभन्दा पूर्व घरमा पारिवारिक सल्लाह गर्नुपर्छ। पारिवारिक सल्लाहमा म चाहिँ यति तले घर बनाउँछु अथवा यति कोठे घर बनाउँछु अथवा टिन लगाउँछु अथवा चाहिँ खरले छाउँछु, अब के छ आफ्नो आफ्नो सामर्थ्य अनुसार यस्तो घर बनाउँछु। अब पहिले कुरो गुरुजीलाई चाहिँ यस्तो यस्तो छ भन्नु पर्यो, अन्त भनिसके पछाडि चाहिँ अनि बल्ल म इन्जिनियरकोमा जान्छु भनेर कल्पना गर्नु पर्यो क्या हजुर। यो हामीसँग चाहिँ के हुन्छ भने गुरुहरूलाई चाहिँ अन्तिममा गएर भेट्ने हो, गुरुहरूलाई त मिलाएर भेट्दा भइहाल्ने भने जस्तो हुन्छ, त्यो भएपछि तपाईँले अन्तिममा आएपछि कुरो बिग्रिन्छ, अनि त्यो बिग्रिसकेकोलाई हामीले भत्काउन मिल्दैन हजुर फेरि होइन। अनि हामीले बाध्यता भएर तपाईँलाई के भन्छौँ, ठिकै छ भन्न हामीलाई बाध्यता पर्छ हजुर, कि तपाईँले नजानिकन हामीलाई सुरुमै सोधेर सबै कुरो थाहा हुन्थ्यो, जानी जानी बुझबुझ आएपछि त्यस्तो हुन्छ हजुर है। आदरणीय सज्जन, कार्यक्रम हामी ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामी तपाईँलाई जानकारी गराइरहेका छौँ, हामी प्रत्यक्ष रूपमा यस्ता कुराहरूलाई जोड्ने प्रयास गर्दा कता कता तपाईँलाई नबुझेको जस्तो भान मलाई हुन्छ, किनभने एउटै कुरामा तपाईँले मलाई दिनदिनै फोन गरेर त्यही कुरामा चाहिँ सोधिरहनुहुन्छ, जुन कुरो मैले रेडियोबाट बारम्बार जानकारी गराइरहेको छु, बारम्बार तपाईँको बारेमा तपाईँका लाई चाहिने कुराहरू हामीले भनिरहेको छु। अब वास्तु मात्र मिलेर हुँदैन, फेरि ग्रहको पनि सान्द्रित गर्नु पर्यो, घरमा आनन्द छाउनुको लागि त बिहान उठेर नित्य कर्म गर्नु पर्यो, जप गर्नु पर्यो, सन्ध्या वन्दन गर्नु पर्यो, उठ्ने बित्तिकै कपकुप खाने बानी गर्न भएन, थोरै भए पनि भगवान्लाई सेवा गर्नु पर्यो, शालग्राम सकेपछि शालग्राम पूजा गर्नु पर्यो, अरू केही नगरे पनि कलशमा पानी टिलिक्क पार्न माझेर राख्नु पर्यो, अनि त्यसरी पानी कलशहरूमा पानी फेर्नु पर्यो, जो भए पनि श्रीमान भए पनि श्रीमान श्रीमती भए पनि छोरा छोरी नाति भान्जा भान्जी जो भए पनि देवताको ठाउँमा अगाडि गएर पाँच मिनट बसेर भए पनि ओम नम शिवाय, अरू मात्र छैन भने पनि ओम नम शिवाय जपेर बस्दा पनि तपाईँको मन मस्तिष्क तपाईँको एउटा उमङ्ग तपाईँको एउटा चाहिँ हुन्छ नि धेरै कुरामा तपाईँलाई चाहिँ राम्रो हुन्छ। त्यस हिसाबमा हामी तपाईँसँग यस्ता कुरा गर्छौँ, यो ज्ञानका कुरा हुन्। तपाईँलाई मैले आज वास्तवमा सबै कुरा हेरेर बताइरहेको छु, सबै कुराहरू तपाईँलाई मैले यो गेट राख्नदेखि लिएर सबै कुराहरू यहाँबाट हामीले जानकारी गराइरहेका छौँ। आदरणीय सज्जन, हामी कार्यक्रम ज्योतिष धर्पणको व्यवसायमा छौँ, नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट एकै साथमा कार्यक्रम सुनिरहनु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको हामी समस्याको समाधान गर्ने एउटा प्रयास गर्छौ। हामी मूलत चिन्तामणिको वास्तु प्रकरणको 21 श्लोकमा पुगेका छौँ। अहिले 21 श्लोकले के भन्छ भने, स्नानाग्नि पाक शयनास्त्र भूजस्त धान्य भण्डार दैवत गृहाणि च पूर्वतस्यो तन्मध्यस्तु मतनाज्य पुरीष विद्या अभ्यासख्यो रोदन तोष धर्म सर्वधाम। स्नान अग्नि पाक शयन, के भन्यो? स्नान अग्नि पाक ठाउँ बनाउनु पर्यो भनेको स्नान गर्ने काम चाहिँ दक्षिणपट्टि बनाउनु पर्यो रे है। अब सबै कुराको हेर्दाखेरि के हुन्छ भने, अलिकति के महत्वपूर्ण तपाईँलाई कुरा के बुझ्नु पर्यो भने, स्नान घर पाक घर आग्नेयवासी पर्नु पर्यो। अब भन्न त यहाँ धेरै कुराहरू छ, रुने कोठा पनि छुट्याइदिएको छ हामीलाई, पश्चिमपट्टि र उत्तरपट्टिको साइडको बिचको कोठालाई, त्यहाँ गएर रोनु, त्यहाँ गएर गरेका मनमा भएका पीरहरू व्यथाहरू सम्झिनु, त्यहाँ त धेरै दिन रहँदैन क्या हजुर। मैले कतिचोटि भनेको छु, उत्तर र पश्चिमको कोठामा भएर छोरी मान्छेलाई सुताइदियो भने विवाह चाँडो हुन्छ भनेर, त्यहाँ गएर गरेका चिन्ता, त्यहाँ गएर गरेका गफहरूले धेरै दिन टिक्दैन हजुर। त्यस कारण गर्दा त्यहाँ गएर रुनु, दुःख धेरै दिन टिक्नु हुँदैन। त्यो हिसाबले ज्योतिष शास्त्रमा वास्तुहरूले यसरी जानकारी गराएको हुन्छ होइन। अनि हामी यसो गरेर यसै गरी वास्तुको बारेमा चर्चाहरू तपाईँलाई गरिरहेका छौँ। यो वास्तुको बारेमा आनन्द लिनुहोला, तपाईँले यो वास्तुको बारेमा धेरै कुराहरू छन्, तपाईँको पनि भर्याङहरू देब्रेपट्टि चढ्नु परेको छ, आफू चढ्दाखेरि देब्रेपट्टि रेलिङ छ भने त्यो भर्याङ बिग्रेको छ, त्यस्तो घर छ, टोयलेट बाथरूम बिग्रेको छ, घर बाङ्गो छ, तपाईँको घरमा अलिकति पकाउने ठाउँ उल्टो छ, पूजा गर्ने ठाउँ उल्टो छ होइन, विद्यार्थी पढ्ने ठाउँ उल्टो छ, बैठक उल्टो छ भने अवश्य मेरो वास्तु पिरामिड पाइन्छ, त्यसलाई जगाएको र अभिमन्त्रित गरेर त्यसलाई पूर्ण रूपमा विधान गरेको वास्तु पिरामिड घरमा राख्नुहोस्। त्यो घरमा ऊर्जा दिन्छ, त्यो घरमा उन्नति दिन्छ, तपाईँको पारिवारिक द्वन्द्वलाई पनि ठिक गरिदिन्छ। त्यसो गर्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जन, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र दैनिक रूपमा तपाईँहरूसँग यसै गरी तपाईँको बारेमा तपाईँका केही घरको
1: यो हो संस्कार र संस्कृतिको।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकदार तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: नमस्कार है वडा अध्यक्षज्यू,

0: नमस्ते नमस्ते के भन्दा आउनु भयो त
1: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
0: त्यस्तो के कुरा थियो कुन्नी
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
0: यो मेरो सुर त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनुपर्छ है
4: हुन्छ बाबा हुन्छ छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 9842827076
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादरी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
8: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
9: किन र काका
8: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
9: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
8: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
9: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
8: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार शङ्खुवा सभा
9: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
9: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार शङ्खुवा सभा
9: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली
8: सम्पर्क 029141084 र 9840445827
10: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: नमस्कार कान्तिपुर डायरीमा स्वागत छ उपस्थित छु म सुनिता मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद इद उल जुहा आज देशभरका मस्जिदमा मनाइँदैछ ईद उल फित्र अर्थात रमजान पर्वको 70 दिनमा बकर ईद मनाउने धार्मिक परम्परा छ मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ सो अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लागेको छ यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकता नै राष्ट्रिय भावनालाई प्रगाढ़ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मदत गर्ने बताएका छन् बकर ईदको अवसरमा सर्वमा सुख शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ़ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गरेका छन् आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठक भोलि अपरान्ह 4 बजे बस्ने भएको छ सभामुख डोल प्रसाद अर्यालले भोलिको संयुक्त बैठकका लागि 4:15 बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित हुन आग्रह गरेका छन् नेपालको संविधान जारी भएपछि संविधानले व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ गणतन्त्र दिवसको अवसरमा पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो नेपाली कंग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ बिहान 11:30 बजे सिंहदरबार स्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ बैठकमा समसामयिक राजनीतिक परिस्थिति संसद पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ सरकारले गत फागुनसम्म 2,13,553 जनाको वैयक्तिक र जैविक बायोमेट्रिक विवरण संकलन गरिसकेको जनाएको छ राष्ट्रिय परिचय पत्र वितरण गर्ने प्रयोजनका लागि यतिका विवरण संकलन भए पनि हालसम्म 40,33,040 मात्रै यस्ता परिचय पत्र वितरण गरिएको आर्थिक सर्वेक्षणले देखाएको हो महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ़ कावासती खण्डको झराई खोला नजिक गएराती 2 मोटरसाइकल जुद्दा 1 यात्रुको मृत्यु भएको छ भने अन्य 3 घाइते भएका छन् घाइतेको अवस्था सामान्य छ इलाका प्रहरी कार्यालय रजहरका अनुसार मोटरसाइकल जुद्दा गम्भीर घाइते भएका सिन्धुपाल्चोक मेलम्ची वडा नम्बर 1 26 वर्षका दिनेश गिरीको मृत्यु भएको हो उनी चितवन ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान हुन् अन्य 3 देवचोली नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने
3: दाँत भर्ने दाँतको आकृति गर्ने
2: दाँतको एक्सरे सुविधा
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल खातबारी नगरपालिका 1 हाटलाग ने टुडी खेल छेउ शंखुवा सभा फोन नम्बर 0295 62320 र 98420 50541

0: नम्बर वन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित जानकारीका लागि 01597070789 मा सम्पर्क गर्नुहोस् वाइफाई नेपाल स्पीड पनि सस्तो पनि
2: वाटरले बुझ्दै

0: Extreme Energy Drink. Taste the difference, feel the energy.
1: बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा चैत्य धानमा गवारो जातको किरा फैलिँदै गएको छ। किरा नियन्त्रणका लागि कीटनाशक औषधि प्रयोग गरे पनि फैलिने क्रम नरोकिएको बताइएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम इकाई कार्यक्रमका कृषि अधिकृत युवराज विकले हरेक वर्ष एउटै खेतमा चैत्य धान लगाउँदा किरा फैलिने गरेको बताएका छन्।

गर्न लागेपछि सो क्षेत्रमा सैन्य कार्यवाही गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौट अन्तर्गत आज नेपालले इण्डोनेसियाको सामना गर्दैछ। सो खेल बिहान पौने 12 बजे शुरू हुनेछ। यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई 19 रनले हराएको थियो। र काठमाडौँमा जारी कावा महिला भलिबल च्याम्पियनशीपमा नेपाल र इरान बीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वर स्थित राखेपको कवर्ड हलमा अपराजित इरान समूह बी को विजेता बन्दै अन्तिम चारमा पुगेको छ भने नेपाल समूह ए को उपविजेता टोली रहेको छ। कान्तिपुर डायरी अहिले यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्ते।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस संखुवा सभा खास गरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक संखुवा सभा।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि
0: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0625220330 0625523619 र 98520161612
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
3: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
2: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
3: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
2: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै सुनकोसभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा युनिट 2083 जेठ 15 गते श्री जनता मावी विद्यालय खादबारी दोष चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिना सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, बात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मगर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04-150 9848-04-150। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै सुनकोसभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा युनिट 2083 जेठ 15 गते श्री जनता मावी विद्यालय खादबारी दोष चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिना सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, बात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मगर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04-150 9848-04-150।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520। We'll be right back.
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

ओइ साइला, अल्लाह घरे माइली र काइनीलाई पनि खबर गर्दै भए भोलि बिहानै चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथी जानुपर्छ। हिउँ परेर तलबाट सामान आएन

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसके कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0291404 र 9804045827।
3: ओहो लु, नमस्कार है सर। ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 9861349444
5: र 0295901055।
6: More style, more design. Total Tailors.
7: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
6: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीका बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98 60 96 40 00
0: र 98 19 32 76 75।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 40 59 8 जनक पौडेली, 98 5 20 58 344 र 029 5 60 248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
5: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: अब स्टेजमा निम्त्याउन चाहन्छु चर्चित साहित्यकार एवं गीतकार श्री नकुल ढकाल।
1: मेरो रचनाको शीर्षक छ जोबन। तिमी नै मेरो हिरा र मोती, तिमी नै मेरो भोकको रोटी, जोबन के देख्यौ भन यो ज्यानमा खोटी, भनिदेऊ बिन्ती अन्तिम एकचोटी,

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बन्दै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका एक, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: चिचिक्क परेर कहाँ जान ला र
1: तल कहाँ भोलि बिहा बिहाको तयारी गर्न पर्छ र बुढी माउ
2: त्यही माथि कलाकार पनि आउनुहुन्छ आज
0: राति साह्रै घर आउनुहुने दायाँ बायाँ होइन है
2: दायाँ बायाँ हुन्न त्यस्तो त
0: मेरो छोरालाई कसैको नजर नलागोस्
2: त्यस्तो नभन्नु न लागोस् भन्नु न
0: लागोस् लागोस् लागोस्

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: क्या तीन गुना बढी टिक्छ, हुलास भई अरू किन खोज्ने?

इस्लाम धर्मावलम्बीको दोस्रो महान पर्व बकरिद हर्षोल्लासका साथ मनाइँदै पर्व र दिवसका कारण आजदेखि चार दिनसम्म सार्वजनिक विदा। सहकारीमा भएको बेथिति जाँच बुझाएको प्रतिवेदन सार्वजनिक। कमजोर नियमन र राजनीतिक हस्तक्षेप संकटको मुख्य कारण रहेको निष्कर्ष। अमेरिकी सेनाद्वारा इरानको रणनीतिक बन्दरगाहमा आक्रमण। हर्मुज जलमार्गमा सुरक्षा अवरोध गरेकाले हमला गर्नु परेको अमेरिकाको भनाई। र नेपालले काभा महिला भलिबल च्याम्पियनशीपको फाइनल प्रवेशका लागि आज इरानसँग खेल्दै। It's always fun when you hit the road, making turns in the

0: 공간 right my dam 밥이 둔담 right for fun 내 입이 멜로디하고 입이 성가 like the soup or fun Elders love it so do they own It's safe, it's playful, get the fun Go easy, wait till I go easy Go easy, wait till I go easy Feel in my face, feel to the face Do I go in my heart to be na na na na
1: Wi-Fi Nepalko student offer 70 Mbps को 12 महीना को इंटरनेट पैकेज में 6 महीना बोनस मात्र रु 8,350 में फैट सहित जानकारी का लागि 01597078789 में संपर्क गर्नुहोस् वाईफाई नेपाल स्पीड पनि सस्तो पनि
2: नमस्कार कान्तिपुर डायरी का साथ में पुजनी र तारा समाचार अब विस्तारमा
3: मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद आज हर्षोल्लासका साथ मनाइँदैछ ईद उल फित्र अर्थात रमजान पर्वको 70 दिनमा बकर ईद मनाउने धार्मिक परम्परा छ मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ दरबार मार्ग स्थित नेपाली जामे मस्जिद काश्मीर मस्जिद लगायत देशभरका मस्जिद र ईदगाह हमा मुस्लिम धर्मावलम्बीको भेट लागेको थियो हिजरी सम्वत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलीले जानकारी दिए यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ़ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मदत गर्ने बताएका छन् बकर ईदको अवसरमा सबैमा सुख शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ़ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गरेका छन् यस्तै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले पर्वले समाजमा सहानुभूति सहयोग भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एक आपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन् इस्लाम धर्मावलम्बीहरूले मनाउने महान पर्व ईद उल अजहा बकर ईद अवको अवसरमा शुभकामना व्यक्त गर्दै उनले त्याग समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सहानुभूति सहयोग भाइचारा एक आपसमा मिलेर बस्न प्रेरित गर्ने बताएका छन्
2: यसैबीच बकरीद र गणतन्त्र दिवसका कारण आजदेखि लगातार चार दिन सार्वजनिक विदा परेको छ पर्व दिवस तथा साप्ताहिक विदा एकैसाथ परेपछि सरकारी तथा सार्वजनिक सेवाहरू आगामी सोमबार मात्रै सञ्चालनमा आउने भएका छन् आज बकरीदको सार्वजनिक विदा परेको छ भने भोलि जेठ 15 गते गणतन्त्र दिवसको अवसरमा नियमित सार्वजनिक विदा हुनेछ त्यसपछि शनिबार र आइतबार साप्ताहिक विदा परेकाले लगातार चार दिन सरकारी कार्यालय बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक सेवा बन्द हुने भएका छन्
3: सहकारीमा भएको बेथिति जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज प्रतिवेदन सार्वजनिक गरेको हो प्रतिवेदनमा आयोगले सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन राजनैतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन रहेको निष्कर्ष निकालेको छ आयोगले सहकारी संस्था दर्ता कार्यक्षेत्र विस्तार सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन र मापदण्ड बिना स्वीकृति दिइएको उल्लेख गरेको छ प्रतिवेदनमा केही सञ्चालकहरूले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना दुरूपयोग तथा अपारदर्शी कारोबार गरेको उल्लेख छ प्रतिवेदनले बहु नियामक निकाय बीच समन्वय अभाव प्रभावकारी सूचना प्रणालीको कमी वित्तीय अनुशासनहीनता कमजोर सुशासन तथा दक्ष जनशक्तिको अभावलाई पनि सहकारी क्षेत्रको समस्याको प्रमुख कारण मानेको छ त्यस्तै आयोगले सहकारी संचालक तथा व्यवस्थापकहरूको राजनैतिक आबद्धता र प्रत्यक्ष तथा अप्रत्यक्ष राजनैतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्ति को निष्कर्ष निकालेको छ प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध रहेको जनाएको छ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले गत माघ 2 गते उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गरेको थियो
2: । सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीको दोस्रो चरणको लगत संकलन गर्दैछ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका विभिन्न स्थानमा राखिएका सुकुम्बासीको दोस्रो चरणको लगत संकलन शुरू गरेको हो। देशभर कति सुकुम्बासी विस्थापित भए भन्ने तथ्याङ्क भने अझै नेपाल सरकारसँग नरहेको शहरी विकास मन्त्रालयले जनाएको छ। देशभरका सुकुम्बासीको लगत जिल्लाका कार्यालयहरूले तयार पारेपछि मन्त्रालयमा आइपुग्ने प्रवक्ता नवराज प्याकुरेलले बताए, समितिले पुनः लगत संकलनपछि मन्त्री परिषदले गरेको निर्णय अनुसार राहत र घर भाड़ा वितरणका निम्ति बजेट माग गर्ने बताइएको छ।
3: नेपाल ट्रेड युनियन कंग्रेसले विभिन्न माग राख्दै काठमाण्डुमा खबरदारी र्याली निकालेको छ। ट्रेड युनियन अधिकार लगायत माग राख्दै युनियनले बिहान र्याली गरेको हो। उनीहरूले बजेट श्रमिक मैत्री बनाउन माग गरेका छन्। उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म विभिन्न माग लेखिएका ब्यानर र प्ले कार्ड सहितको र्याली निकालेका हुन्। ट्रेड युनियन खारेज गर्ने सरकारको कदमप्रति युनियनले विरोध जनाएको छ।
2: सुन चाँदीको भावमा आज ठूलो गिरावट आएको छ। सुन आज तोलामा 5,500 रूपियाँले घटेको हो। चाँदी पनि आज तोलाको 215 रूपियाँले घटेको छ। भाव घटेसँगै सुन प्रति तोला 2,85,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी तोलाको 4,865 रूपियाँ कायम भएको छ।
3: आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठक भोलि अपरान्ह 4 बजे बस्ने भएको छ। सभामुख डोलप्रसाद अर्यालले भोलिको संयुक्त बैठकका लागि पौने 4 बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित हुन आग्रह गरेका छन्। नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो।
2: आज र भोलिको सार्वजनिक बिदामा समेत सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने भएको छ। सर्वोच्च अदालतले लगातार 4 दिन सार्वजनिक बिदा भएको औल्याउँदै आज र भोलिका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुला हुने जनाएको हो। बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनवाईका लागि अदालत खुल्ला रहने सर्वोच्च प्रशासनले जनाएको छ। डायरीमा अब ब्रेक।

0: डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीबोरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: ब्रेकपछि गान्धीको डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह शहर बन्दर अब्बास स्थित एक सैन्य स्थललाई लक्षित गर्दै आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय आदेश सेन्ट कमले आफ्नो सैन्य बलले गरेको आक्रमणमा चार इरानी नागरिकको मृत्यु भएको बताइएको छ। उनीहरूले हर्मुज जलमार्गमा सुरक्षा चुनौती सृजना गरेकाले आक्रमण गरेको सेन्ट कमले दावी गरेको छ। सेन्ट कमका अनुसार इरानी सेनाले अमेरिका विरूद्ध 5 ड्रोन प्रक्षेपण गर्न लागेपछि सो क्षेत्रमा सैन्य कार्यवाही गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। इरानी मीडियाले पूर्वी शहरमा विस्फोटको घटना सुनेको पुष्टि गरेका छन्। अमेरिका र इरान बीचको जारी युद्ध विराम र 3 महिनासम्म चलेको युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासका बीच ट्रम्प प्रशासनले सो आक्रमण गरेको हो। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताको लागि राखेको प्रस्तावका शर्तहरूमा आफू सन्तुष्ट नरहेको बताएका थिए।
4: खान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपालले कावा महिला भलिबल च्याम्पियनशीपको फाइनल प्रवेशका लागि आज इरानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित राखेपो कवर्ड हलमा हुने खेल साँझ 5 बजे शुरू हुनेछ। नेपाल प्रतियोगितामा लगातार फाइनलमा पुग्ने योजनामा छ। जगदीश भट्टको प्रशिक्षणमा नेपाल सन् 2014 पनि इरानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। जारी प्रतियोगितामा इरान अपराजित रहँदै सेमी फाइनलमा पुगेको हो। विश्व भलिबलको वरियतामा इरान 44 र नेपाल 54 स्थानमा छ। नेपाल समूह एकको उपविजेता भन्दै अन्तिम चारमा प्रवेश गरेको हो। आज हुने पहिलो सेमी फाइनलमा कजाकिस्तान र भारत भिड्ने भएका छन्। प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।
3: र मलेसियामा जारी एसियन गेम्स महिला छनौट क्रिकेट छनौट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले इण्डोनेसिया विरूद्ध फिल्डिङ गर्दैछ। क्वालालम्पुर स्थित बायोमास ओभलमा इण्डोनेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो। नेपाल लगातार दोस्रो जितको खोजीमा छ। यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई 19 रनले हराएको थियो। यता इण्डोनेसिया पनि जित निकाल्दै सेमी फाइनल सम्भावनालाई जीवितै राख्ने लक्ष्यमा छ। यस खेलमा इण्डोनेसिया विजयी भए सेमी फाइनल पुग्ने टोलीको टुंगो रन रेटका आधारमा टुंगो लाग्नेछ। इण्डोनेसिया आफ्नो पहिलो खेलमा चीनसँग 3 विकेटले पराजित भएको थियो। समूह बीमा नेपाल र चीनको समान 2-2 अंक भए पनि नेपाल रन रेटमा अघि रहँदै शीर्ष स्थानमा छ भने चीन दोस्रो स्थानमा छ। इण्डोनेसिया अंकविहीन छ।
4: यसैबीच कतारले एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगितामा नखेल्ने भएपछि नेपाल रहेको समूह एमा 3 टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। एसियन क्रिकेट काउन्सिल एसीसी कतारले सहभागिता नजाउने जानकारी दिएको हो। नयाँ खेल तालिका अनुसार अब सो समूहमा नेपाल, चीन र मलेसिया मात्र रहनेछन्। प्रतियोगितामा नेपाल सहित 7 राष्ट्र सहभागी छन्। एसीसीले सहभागी राष्ट्रलाई 2 समूहमा विभाजन गरेको छ। समूह बीमा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन्। छनौट प्रतियोगिता सिंगापुरमा मे 31 शुरू हुनेछ। नेपालले चीन विरूद्ध खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। सेमी फाइनल पुग्ने टोली एसियन गेम्सको पुरूष क्रिकेटका लागि छनौट हुनेछन्। भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र आयोजक जापानले भने सिधै एसियन गेम्समा स्थान बनाइसकेका छन्। हवस् त, गान्धीको डायरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुनेछौ। अहिलेलाई पूजनी र तारा विदा हुन्छौ। नमस्कार।

0: अवसर सुवर्ण अवसर तपाईँ हाम्रै स्वास्थ्य सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यही 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगुला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, वात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मगर सम्बन्धी रोगहरू, दिसा गर्दा रगत आउने, मास देखिने, पोल्ने, दिसा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04-150 98-48-04-150।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667। सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा,

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख सभा 95.5 मेगाहर्ज।
1: सुबह नमस्ते।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
4: असार पहिलो हप्तादेखि।
3: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 9852061600।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिङ जिरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98-433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको. तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो.
2: ए, अब त जानै पर्ने भएन नि. हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि.
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ. प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852160580 र 9842108181. धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा.

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 1 बज्यो।

0: लगै घर घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
4: NCSA कम्प्युटर सेन्टर खाँदरी एक शङ्ख सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSK कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा साबित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै सुनको सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा युनिट 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खागबरी दोष चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगुला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बोक्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, बात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मर्दर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848 04150 98 48 04150।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: ओहो
9: ला, मरे के हो?
8: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ, लगिहालो।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
15: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
16: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीम कदाइली।
0: सम्पर्क 0291404084 र 9840458027।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
2: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्स मा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल, 9861394444
4: र 0295901055।
5: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
6: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1 सङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
8: हुन्छ हुन्छ ल हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
9: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429581,
1: जनक पौडेली, 98525358344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका एक, प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000-25000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।
11: रेडियो सङ्खुवा सभा, समय सूचक, अहिले दिनको 2 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: के दिशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-520-28-646।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420-50541।
5: मानसिक समस्याबाट बच्ने उपायहरू,
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
6: असल साथीहरूसँग मात्रै संगत गरौं,
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
6: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ, म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98 60 96 40 00
2: र 98 19 32 77 75।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्नु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन भीम कदाइली।
9: सम्पर्क 0294400084 र 98040485827।
11: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
12: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
11: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
12: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
11: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
12: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
11: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
13: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
16: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
15: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
16: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
15: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
16: प्रोप्राइटर प्रतीक्षा दाहाल।
15: सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।

0: सम्पर्कको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz
1: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
2: को विकृति व्यवस्थापन भएपछि सम्भाव्यता अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई दर्ता गर्ने अधिकार सुम्पने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बैठीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियान कर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकाले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा भनिएको छ। सहकारी ऐन 2074 को भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारीबारे अनुसन्धान गरी कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढ़ाएको जनाएको छ। काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर श्री बाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सृजना भएको उहाँको भनाई छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ। पालिकाले आफ्नो शैक्षिक क्यालेण्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको उहाँको भनाई छ। बैठकले यसको समाधान खोज्न काठमाडौँ भ्याली मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिएको छ। औषध नीतिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। शुरूमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकेलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसूनको गति सुस्त देखिएकाले नेपालभित्र निमिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारीकमा आइपुगेको मनसून त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 तारीकमै मनसून आइपुगेको हो। केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनमा सुस्त बनेको छ। गएको वर्ष सर्दरभन्दा 15 दिन अघि नै मनसून नेपाल प्रवेश गरेको थियो। अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसूनमा औसत भन्दा निकै बढ़ी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 देखि जेठ 17 गतेको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि अहिलेसम्म नै 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसत भन्दा 125% धेरै हो। प्री मनसूनमा धेरै वर्षा भए पनि यस वर्षको मनसूनमा औसत भन्दा कम वर्षा र बढ़ी गर्मीको अनुमान रहेको छ। गुल्मीमा दल परिवर्तन गरेपछि 2 जना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त मेरो कपडा प्याकिङ गर्दिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333-493-555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा नेपाली कांग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्षभन्दा बढ़ी समयदेखि भाड़ामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गतेको कार्यपालिका बैठकले 35 दिने अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढ़ाएको जानकारी दिनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सड़क 2 लेनको बनाउने महानगरको योजना छ। अब विदेशको खबर। बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय गभर्नमेन्ट कम्युनिकेशन हेडक्वार्टर्स जीसीएसक्यूले सन् 2022 शुरू भएको युक्रेनसँगको युद्धमा झण्डै 500,000 रूसी सैनिक मारिएको दावी गरेको छ। युक्रेनमा पूर्ण स्तरको आक्रमणपछि 500,000 रूसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गुप्तचर निकायकी प्रमुख एन किस्ट बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ। उहाँले बेलायती भूमिमा धेरै जासूसी षड्यन्त्रहरूको पछाडि उसको हात रहेको र पछिल्ला वर्षहरूमा बेलायत सहित अन्य नेटो देशहरू विरूद्ध अघोषित हाइब्रिड युद्ध चलाएको आरोप पनि लगाउनुभयो। रूस र युक्रेन दुवैले समय समयमा एकअर्काको सैन्य क्षतिको तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् तर आफ्नो क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन्। यद्यपि गएको फेब्रुअरीमा युक्रेन राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले भने सन् 2022 यता 55,000 सैनिक मारिएका जानकारी गराउनु भएको थियो। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा आयोजित भएको समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियालाई दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, टोनी पासरेले 29 र सीता राणामा गर्दै 6 बलमा नट आउट 13 रन बनाइन्। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालका मनिषा उपाध्यायले 2, रियाज शर्माले 1 विकेट लिए। समूह चीन उपविजेता बन्दै सेमिफाइनलमा पुग्दा इण्डोनेसिया बाहिरिएको छ। यस्तै समूह एबाट थाइल्याण्ड समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेलमा पराजित भएमा तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नयाँ सहकारीकर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश, अहिलेको समस्या समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव। विद्यालयमा आइतबारको विदा फिर्ता लिन मेयर्स फोरमको आग्रह, संघीय सरकारको निर्णयले पालिकाको अधिकार कुण्ठित गरेको भनाई। भारतको केरला आएपछि मनसूनको गति सुस्त बन्यो, नेपालभित्र निमिति अनिश्चित। युक्रेनसँगको युद्धमा झण्डै 500,000 रूसी सैनिक मारिएका बेलायती गुप्तचर निकायको दावी, बेलायती भूमिमा धेरै जासूसी षड्यन्त्रहरूको पछाडि रूसको हात रहेको आरोप। र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा।

0: एको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
0: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: पाथिपरा डेन्टल हातबारी नगरपालिका एक हाटलाग ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लेतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
5: र 9819326075।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै स्वास्थ्य सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यही 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबारी दौर चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिइने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, बाथ रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मगर सम्बन्धी रोगहरू, दिसा गर्दा रगत आउने, मास्क देखिने, पोल्ने, दिसा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848704150, 9848704150।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने, यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको, अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको, सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ, साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
8: असार पहिलो हप्तादेखि।
7: नोट: एसी

0: को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236619 र 98520161600।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98-433-47-262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-5906-67 र 98-4-20-22-667।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।
3: विशाल इन्टरटेनमेन्ट प्रेजेन्ट्स।

0: सरप्राइज। जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429980, जनक पौडेली, 98525354 र 029562048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
5: देख्नु भएन, औषधी हालेको।
1: लाउन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै गोट बिरुवामा बिस हाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: ए, विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्खोत्सवको खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमो मेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
8: This is Radio Sankhuasabha 95.5 MHz.

0: खबर खुशीको खबर खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यु बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना। नेपाल सरकार विज्ञापन बोर्ड।

खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97।

0: 38 46 84।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै स्वास्थ्य सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिइने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, बाथ रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मलदर सम्बन्धी रोगहरू, दिसा गर्दा रगत आउने, मास्क देखिने, पोल्ने, दिसा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादरी नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 98 448 04 150, 98 448 04 150।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बढ्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
13: असार पहिलो हप्तादेखि।
12: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161612।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्खसभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खाजगरी नगरपालिका 1 भानुचोक शङ्खुवा सभा।
10: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
14: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर यकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर यकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर यकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
15: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा साबित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

हाई हेलो दर्शन नमस्ते म यहाँकै राजेश पाल राई तपाईँहरू अहिले हेर्दै हुनुहुन्छ आशुतोष राई अफिसियल युट्युब च्यानल कृपया लाइक सब्सक्राइब र शेयर गर्न नभुल्नुहोला दर्शन नमस्ते

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 जनक पौडेली, 98525 र 029562
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै सकुवा सेवाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बढ्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
3: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल
12: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पुलौदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
11: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: प्रोप्राइटर सुनु एन भीम कदाइली।
13: सम्पर्क 0294400084 र 9804045827।
15: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
16: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
15: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
17: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
17: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
17: होटल टेलरिङ सेन्टर, खादारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन ठटाल, 9865349444
17: र 0295901055।
18: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
19: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
20: सेलिब्रेटिङ द हिस्ट्री एन्ड फ्युचर अफ सङ्खुवास्प, रेडियो सङ्खुवास्प 95.5।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
8: शंकर सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट छेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: आहा हस् हस्, अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
13: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
13: सम्पर्क नम्बर 9860964000
8: र 9819327775।
13: सरप्राइज जेनी, यो गहना कस्तो छ?
14: यस्तो पनि गहना लाउँछन्?
13: अनि यो
14: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
13: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029-560-248।
13: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9825160560 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
12: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

नानी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शंका सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्न,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98 60 96 40 00
0: र 98 19 32 76 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर
4: इन्स्टिच्युट। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एक भन्दा बढ़ी शाखा संचालनमा रहेका सहकारीलाई हिसाब रापसाप गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको हो। प्रतिवेदनले अहिलेको व्यतिथि व्यवस्थापन भएपछि सम्भाव्यता अध्ययन गरेर प्राधिकरणको सिफारिशमा पालिकालाई नै दर्ता गर्ने अधिकार सुनपर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा संचालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढ़ीमा एउटा पालिका मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियान कर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोगमा सहयोग पुर्याएकोले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा उल्लेख छ। सहकारी ऐन 2074 को भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिकाका कर्मचारीबारे अनुसन्धान गरी कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। मन्त्रालयले सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने ऐन तथा नियम संशोधन गर्ने र बचत फिर्ता तथा कर्जा असुलीलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढ़ाएको जनाएको छ।
6: यसैबीच नेपाली कांग्रेसले भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति निकालेर मानव अधिकार आयोगप्रति आफ्नो धारणा सार्वजनिक आयोगको प्रतिवेदनप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको धारणा समेत माग गरेको हो। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण रहेको निष्कर्ष निकालेको कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनलाई पनि अपर्याप्त भनेको छ। कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ। तर त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट र हत्या भएको घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही हुनुपर्ने माग गरेको छ। त्यसै गरी राज्य संयन्त्रबाट भएको अत्यधिक बल प्रयोग र मानव अधिकार उल्लंघन घटनामा संलग्न व्यक्तिहरूमाथि पनि संवैधानिक तथा कानूनी दायराभित्र रही कार्यवाही हुनुपर्ने कांग्रेसको धारणा छ। राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले समेत आयोगका सिफारिशहरू सरकारका लागि बाध्यकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिश कार्यान्वयन गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ।
5: सरकारले भोलि आर्थिक वर्ष 2083-84 का लागि बजेट सार्वजनिक गर्दैछ। नवयुवा आन्दोलनपछिको चुनावमा झण्डै 2/3 बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारको पहिलो बजेटप्रति सर्वसाधारणको विशेष चासो छ। अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले रासपाको वाचापत्रलाई आधार मानेर बजेट तर्जुमा गर्नुभएको छ। चालू आर्थिक वर्षको 19.64 खर्ब तुलनामा यसपटक 2-3 खर्ब बढ़ी अर्थात केही महत्वाकांक्षी कार्यक्रम सहितको बजेट आउने अपेक्षा छ। बजेटमा सुशासन, आर्थिक आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ। राजोपाले 10 वर्षभित्र नेपाललाई मध्यमाय भएको देश बनाउने, वार्षिक 7% आर्थिक वृद्धि हासिल गर्ने र 7 वर्षभित्र अर्थतन्त्रलाई 100 अर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकोले त्यसै अनुसार बजेटमा कार्यक्रम समेटिँदैछन्। स्रोतको चाप भएकोले सामाजिक सुरक्षा भत्ता नबढ़ाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिँदैछ। साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि, पर्यटन, ऊर्जा तथा सूचना प्रविधिलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन्।
6: यसैबीच संघीय संसद सचिवालयले बजेट पेश हुने भोलिको संयुक्त बैठकको तयारी पूरा गरेको छ। सिंहदरबारमा नयाँ र निर्माणाधीन संसद भवनमा अहिले प्रतिनिधि सभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा नै भोलि दिउँसो 4 बजे संयुक्त बैठक राखिएको छ। बैठकमा प्रतिनिधि सभा चुनावपछिको नयाँ सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट पेश गर्नुहुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई पाउने 4 बजे नै उपस्थित हुन सूचित गरेको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि अहिलेसम्म फिनिसिङ काम पूरा नभएकोले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको जानकारी दिनुभयो।
5: काठमाडौँ उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतबार पनि विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा विदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै विदा फिर्ता लिन माग गरेको हो। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महाजनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जान सक्ने चेतावनी समेत दिनुभयो। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्छ, तर सरकारले अप्रत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ।
6: औसत मितिभन्दा 6 दिन अघि नै भारतको केरलामा आइपुगेको मनसुनी वायुको गति सुस्त देखिएको छ। शुरूमा गति राम्रो भए पनि केही दिनदेखि पश्चिमी वायुले धकिलेर मनसुनी वायुको गति कमजोर हुँदा अझै दक्षिण भारतसम्म आइपुग्न नसकेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार दक्षिणी बंगालको खाड़ीमा मनसुनको गति सुस्त देखिएकाले नेपालभित्र मिति अनिश्चित भएको छ। सामान्यतया भारतको केरलामा मे 30 तारीकमा आइपुगेको मनसुन त्यसको 12 दिनपछि नेपालको पूर्वी भागमा आइपुग्छ। यसपालि केरलामा 6 दिन अघि अर्थात मे 24 तारीकमै मनसुन आइपुगेको थियो। केरला आउँदासम्म गति तीव्र रहे पनि पछिल्ला दिनहरूमा सुस्त बनेको हो। गएको वर्ष सर्दभन्दा 15 दिन अघि नै मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालमा अहिले पश्चिमी वायुले वर्षा गराइरहेको छ। यसपालि प्री मनसुनमा औसतभन्दा निकै बढ़ी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा फागुन 17 गतिदेखि जेठ 17 गतिको अवधिमा 226 मिलिमिटर वर्षा हुन्छ, तर यसपालि हिजोसम्ममा 286 मिलिमिटर वर्षा भइसकेको छ। यो औसतभन्दा 125% धेरै हो। प्री मनसुनमा धेरै वर्षा भए पनि यस वर्षको मनसुनमा औसत भन्दा कम वर्षा र बढ़ी गर्मी हुने अनुमान छ। यसैबीच आज दिउँसोपछि सुदूरपश्चिमको मध्य पहाड़का केही क्षेत्रमा पनि पानी परेको छ। यस्तै गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धनकुटाको पाखरीबासमा भने 1 घण्टामै झण्डै 75 मिलिमिटर वर्षा मापन भएको छ।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। हान्ता भाइरसको नेपालमा जोखिम र पूर्व तयारी बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
7: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 21314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानु

0: सिफारिश अहिलेको व्यथिति समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव नवयुवा आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग झण्डै दुई तिहाई बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुशासन आर्थिक सुधार रोजगारी र शिक्षा प्राथमिकता संसद सचिवालयको तयारी पूरा भारतको केरला आए पनि मनसुनी वायुको गति सुस्त बन्यो नेपाल भित्रने नीति अनिश्चित लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग झण्डै दुई महिना अघि नेदरल्याण्डको जहाजमा रहेका महान्टा भाइरस देखिएसँगै विश्वमा यसको चर्चा छ। जहाजमा रहेका पाँचजना महान्टा भाइरस संक्रमण भएकामा तीनजनाको ज्यान गएको थियो। संक्रमण पुष्टि हुँदा जहाजमा भएका झण्डै 150 जनालाई आवश्यक क्वारेन्टिनमा राखेर परीक्षण गरेको भए पनि त्यसअघि जहाजबाट झरेकाहरूमध्ये धेरैजना अझै सम्पर्कमा आइसकेका छैनन्। नेपालमै अहिलेसम्म हान्टा भाइरस देखिएको छैन भने निदान गर्न सक्ने सुविधा पनि उपलब्ध छैन। हान्टा भाइरस कस्तो भाइरस हो भनेर साथी सम्झना महर्जनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीलाई सोध्नु भएको छ।
2: यो एक किसिमको जुनोसिस भनिन्छ अंग्रेजीमा। त्यो भनेको चाहिँ निश्चित किसिमका जनावरहरूमा प्राकृतिक रूपमा रहने भाइरस कहिले चाहिँ अब मानिसहरूमा संक्रमण भएर अनि मानिसहरूलाई पनि लाग्न सक्छ होइन। यो चाहिँ मुसाको दिसा पिसाबहरू होइन सँग सम्पर्कमा आयो कुनै कारणले त्यसलाई छोइयो होइन वा दिसा पिसाबका कणहरू चाहिँ हावामा तैरिएको र त्यसलाई चाहिँ कुनै तरिकाले सासले तानिने होइन तर त्यो मुखतिर होइन घाँटीतिर पुग्यो भने संक्रमण हुन्छ।
3: सामान्यतया चाहिँ अब हान्टा भाइरस भइहाल्यो भने चाहिँ यो लक्षण चाहिँ हो है भनेर पहिचान चाहिँ कसरी गर्ने?
2: सुरुमा त्यही ज्वरो आउने टाउको दुख्ने जिउ दुख्ने हुन्छ अनि वाकवाकी लाग्ने अनि बिस्तारै त्यो कमजोरी एकदम बढ्ने एकदमै शिथिल हुने एउटा निश्चित समूहलाई थोरै मान्छेहरूलाई चाहिँ हार्ट फेलियर मुटुले चाहिँ रगत अगाडि पम्प गरेर धकेल्न नसक्दाखेरि होइन ब्लड प्रेसर कम हुने कमजोरी हुने फोक्सोमा पानी जम्ने रगतमा अक्सिजन कम हुने सास प्रश्वासमा समस्या हुने हेर्दा सामान्य जस्तो देखिने मान्छे 81 होइन सास फेर्न गाह्रो हुने अवस्थामा पुग्छन्। त्यो चाहिँ एउटा हान्टा भाइरसको एउटा अलिकति विशिष्ट खालको लक्षण हो होइन। जटिल लक्षणहरू देखिरहेपछि पहिचान गर्दा चाहिँ ढिलो भइसक्छ धेरै होइन।
3: केबाट सर्दो रहेछ?
2: लक्षण भएका मान्छेबाट मात्रै नसरिकन लक्षण सुरु हुनुभन्दा एक दुई दिन अगाडिदेखि नै अरूलाई सर्न सक्ने एउटा केसहरू देखि भनेको चाहिँ अब जुनसुकै भाइरस अथवा किटाणुहरूको शरीरमा संक्रमण हुँदाखेरि तपाईँलाई शरीरमा किटाणु प्रवेश गरिसकेको छ उसको शरीरका रोग प्रतिरोधी प्रणालीका कोषहरूसँग लडाइँ भइरहेछ तर शरीरमा लक्षण देखिसकेका छैन त्यो अवधिलाई इन्क्युबेसन पिरियड भनिन्छ होइन। अब यो हान्टा भाइरसको केसमा इन्क्युबेसन पिरियड एकदमै लामो हुन्छ होइन यो 6 देखि 8 हप्तासम्म हुन सक्छ। अधिकांशलाई चाहिँ 2-3 हप्ताभित्रै लक्षण देखिन्छ भने इन्क्युबेसन पिरियड उनीहरूको लागि 2-3 हप्ता अधिकांश मान्छेको त्यही नै हुन्छ। हान्टा भाइरस इबोलाको अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने निको भइसकेपछि पनि शरीरको विभिन्न अङ्गमा चाहिँ लामो समयसम्म त्यो भाइरसको रिजर्भायर चाहिँ हुन सक्दो रहेछ भन्ने चाहिँ देखिएको छ। अन्डकोषमा चाहिँ यो भाइरस बसिरहने अनि सम्भवतः यौन सम्पर्कबाट 6 महिनापछि पनि सर्ने यो भर्खरै प्रकाशित हान्टा भाइरस हुने नगरी रिपोर्टमा पनि छ।
3: विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ?
2: अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ कुन कुन देशमा कस्तो किसिमका अपडेटहरू आइरहेछन् त्यसमा अप टु डेट हुनु पर्यो चनाखो भएर त्यसलाई याद गर्नु पर्यो ट्राभल एडभाइजरी दिनुपर्ने हो कि तपाईँहरू चाहिँ यो देश जान चाहिँ अहिले नजानु होला भनेर भन्नुपर्ने हो कि अथवा एयरपोर्टमै हेल्थ डेस्कहरू त राखेका छ होइन टेस्टमा एकदम समस्या छ हान्टा भाइरसको टेस्ट त सायद उपलब्ध छैन नै जस्तो लाग्छ होइन अहिलेसम्म भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ होइन यहाँ रोगी देखौँ नदेखौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो होइन एउटा मात्रै सम्भावित संक्रमित मान्छे होइन हाम्रो देशमा आइपुग्यो भने उसलाई राख्ने कहाँ हो त्यो राख्ने ठाउँको टिम हो त्यो ठाउँको स्टाफहरूलाई कस्तो किसिमको ट्रेनिङ दिने त्यहाँ कस्तो कस्तो प्रोटोकलहरू चाहिँ हामीले लागू गर्ने तयारी अवस्थामा राख्ने र आर्मीले जसरी हामीले कङ्गोबाट आउने दैनिकहरूलाई चाहिँ क्वारेन्टिनमा राख्छौँ भनेको छ त्यस्तो किसिमको चाहिँ तयारी हुनु पर्यो। यहाँ
3: व्यक्तिलाई र समुदायलाई सुरक्षा सतर्कता अपनाउन चाहिँ के कस्ता सुझाव चाहिँ दिनुहुन्छ?
2: हान्टा भाइरस केसमा त अहिले हामी एकदम सुरक्षित छौँ भन्नुपर्छ होइन त्यसो हुँदा सबैले अलिकति समाचारहरू सुन्ने अनि सही जानकारी लिने मैले अहिले नै पनि अलिअलि फेक न्युजहरू आइरहेको सुनेछु फेक न्युजबाट पनि एकदमै सावधान हुनु पर्यो आधिकारिक स्रोतहरू मात्रै फलो गर्नु पर्यो अनि आफूले फेरि त्यसलाई फैलाउने काम चाहिँ गर्नु भएन आधिकारिक निकायबाट त्यो चिजको पुष्टि भएको छैन भने चाहिँ तपाईँले आफूले त्यसलाई सेयर गर्नु भएन।
0: उहाँ हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। नेपाल दर्पणमा खबरकै सिलसिला देशको पहाड़ र हिमाली क्षेत्रमा पूर्वाधार निर्माण र सेवा प्रवाहको प्रति व्यक्ति लागत बढ़ने क्रम तीव्र बनेको छ। सरकारले हिजो सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 82-83 का अनुसार ग्रामीण क्षेत्रको जनसंख्या घट्दै र शहरी क्षेत्रको जनसंख्या बढ़दै जाँदा यस्तो अवस्था

0: आएको हो। उच्च जनघनत्व रहेको तराई मधेस क्षेत्रमा ठूला पूर्वाधार आयोजनामा थप लगानी गर्नुपर्ने आवश्यकता पनि सर्वेक्षणले देखाएको छ। गाउँबाट शहरतर्फ बसाई सराई बढ़दै जाँदा जनसंख्याको भौगोलिक संरचनामा उल्लेखनीय परिवर्तन देखिएको छ। सर्वेक्षण अनुसार देशको झण्डै 17% भूभाग ओगटेको तराई मधेस क्षेत्रमा 53.7% जनसंख्या बसोबास गर्छन् भने पहाड़ी तथा हिमाली क्षेत्रमा 46.3% जनसंख्या रहेको छ।
1: यसैबीच सरकारले सिंचाई योग्य क्षेत्रफल 15,90,000 हेक्टर नआएको दावी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले संघीय स्तरमा सञ्चालन गरेका आयोजनाबाट सिंचाई सुविधा 15,90,388 हेक्टरमा पुगेको, चालू आर्थिक वर्षको साउनपछि 2,557 हेक्टर सतह सिंचाईको मर्मसम्भार र 174 हेक्टर नयाँ सतह सिंचाई प्रणाली विस्तार भएको मन्त्रालयले जनाएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्वकर्म पंचकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-24063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछ राम, बन्ने साक्षी कथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। पोखराको पृथ्वी चोकमा नेपाली कांग्रेस र नेकपा एमाले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर लगाएर भत्काइदिएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमाले भातृ संस्थाका नाममा भवन बनाएर 20 वर्षभन्दा बढ़ी समयदेखि भाड़ामा लगाउँदै आएका थिए। महानगरले पटक पटक सूचना जारी गर्दा पनि भवन खाली नगरेपछि वैशाख 4 गतेको कार्यपालिका बैठकले 35 दिने अन्तिम सूचना दिएको थियो। निर्धारित समयभित्र भवन नहटाएपछि डोजर चलाएको महानगरपालिकाले जनाएको छ। पोखरा महानगरपालिका मेयर धनराज आचार्यले सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सर्वदलीय सहमति भएको बताउँदै यो अभियान त्यही सहमतिका आधारमा अघि बढ़ाएको बताउनुभयो। अब भत्काएका भवनको जग्गामा भित्री सड़क 2 लेनको बनाउने महानगरको योजना छ।
0: गुल्मीमा दल परिवर्तन गरेपछि 2 जना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी राजसोपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनैतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ।
1: नेपाल उद्योग वाणिज्य महासंघले इन्धन तथा निर्माण सामग्रीको अप्रत्याशित मूल्य वृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायहरूको मागप्रति पूर्ण ऐक्यवद्धता जनाएको छ। महासंघले निर्माण उद्योगलाई धराशय हुनबाट जोगाउन सरकारले तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग गरेको छ। आज महासंघले निकालेको विज्ञप्तीमा देशको आर्थिक गतिविधि तथा पूर्वाधार विकासको मेरुदण्डको मा रहेको निर्माण उद्योग अहिले ऐतिहासिक कठिन अवस्थाबाट गुज्रिरहेको उल्लेख छ। मध्यपूर्वमा युद्ध शुरू भएपछिको अवधिमा निर्माण व्यवसायहरूले झण्डै 10 अर्ब रूपियाँभन्दा बढ़ी नोक्सानी बेहोर्नु परेको महासंघले जनाएको छ।
0: 8 महिनापछि बाढ़ीले ध्वस्त पारेको बीपी राजमार्ग पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ़ेको छ। गएको वर्षको बाढ़ी र पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको 30 किलोमिटर सड़क खण्डमा क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइगाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गको स्तर उन्नतिसहित पुनर्निर्माण अघि बढ़ेको हो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले आउँदो 5 वर्ष विश्वका लागि थप तातो र नयाँ तापक्रम रेकर्डहरू कायम हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओका अनुसार सन् 2026 2030 पाँच वर्षीय औसत तापक्रम पूर्व औद्योगिक औसतभन्दा 1.5 डिग्री सेल्सियस माथि पुग्ने सम्भावना 75% रहेको छ, जसले विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत गर्छ। अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा तातो 11 वर्ष सन् 2015 यता मात्रै देखिएका छन्। डब्ल्यूएमओले सन् 2031 अगाडि नै नयाँ सबैभन्दा तातो वर्ष घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ। प्रतिवेदनका प्रमुख लेखक लियोन हर्मनसका अनुसार सन् 2026 अन्त्यतिर एलनिनो विकास हुने पूर्वानुमान छ, जसले सन् 2027 अर्को कृतिमानी तातो वर्ष बनाउन सक्छ। यसअघि सन् 2024 तापक्रम पूर्व औद्योगिक औसतभन्दा 1.55 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको थियो। प्रतिवेदनले आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्व औसतभन्दा झन तीव्र हुने चेतावनी पनि दिएको छ।
0: विदेशकी अर्को खबरमा, इजरायली सेनाले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमणलाई तीव्र पारेको छ। इजरायल डिफेन्स फोर्सेज हिजबुल्लाह लड़ाकु समूहका संरचनाहरूलाई निशाना बनाएर लेबनानको प्रमुख शहर टायर सहित विभिन्न क्षेत्रमा बमबारी गरिरहेको बीबीसीले जनाएको छ। लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार बिहिबार बिहान मात्रै 3 पटक इजरायली हमला भएको छ। इजरायली सेनाले सीमावर्ती क्षेत्रका बासिन्दालाई जारानी नदीबाट उत्तरतिर जान उर्दी जारी गरेको छ। यो आदेशले लेबनानको झण्डै 14% भूभाग ओगर्छ। लेबनानी सरकारका अनुसार एउटा परिवारमाथि ड्रोन प्रहार हुँदा बालबालिका सहित 6 जनाको ज्यान गएको छ। इजरायल र हिजबुल्लाह दुवैले गएको अप्रेल 17 तारीखमा लागू भएको युद्धविराम एक अर्काले उल्लंघन गरेको आरोप लगाइरहेका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार लड़ाई शुरू भए यता त्यहाँ कम्तीमा 3213 जनाको ज्यान गइसकेको छ। अन्तर्राष्ट्रिय रेडक्रसले दक्षिणी लेबनानको अवस्था निकै गम्भीर रहेको चेतावनी दिएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट समूहमा नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको कुआलालम्पुरमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो। इण्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर भेटायो। नेपालका कप्तान इन्दु वर्माले नट आउट 42, टोली पाखरेले 29, सीतारा नगरले 6 बलमा नट आउट 13 रन बनाइन्। यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसियाले विश्वभरमा 4 विकेट गुमाएर 113 रन बनायो। नेपालका मनिषा उपाध्यायले 2, रियाज शर्माले 1 विकेट लिए। नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई 19 रनले हराएको थियो। समूह बीबाट चीन उपविजेता बन्दै सेमी फाइनलमा पुग्दै इण्डोनेसिया बाहिरिएको छ। यस्तै समूह एबाट थाइल्याण्ड समूह विजेता र मलेसिया उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। यो समूहबाट हङकङ बाहिरिएको छ। अब नेपालले सेमी फाइनलमा मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपाल एसियाली खेलकुदमा छनौट हुनेछ। यो खेल पराजित भएमा तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ। यस्तै अर्को सेमी फाइनलमा थाइल्याण्ड र चीन खेल्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
0: खेलकै अर्को खबरमा, सिंगापुरमा हुने एसियाली खेलकुद छनौट खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज काठमाडौँमा कार्यक्रम गरी नेपाली टोलीको विदाई गरेको हो। आउँदो आइतबारदेखि जेठ 25 गतेसम्म चल्ने प्रतियोगितामा 8 देश सहभागी छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। दुवै समूहको शीर्ष 2मा रहने टोली एसियाली खेलकुदमा छनौट हुनेछन्। उद्घाटन खेलमा नेपालले आइतबार चीनसँग खेल्नेछ।
1: नेपाल इरानसँग पराजित भएको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर हलमा आज भएको खेलमा नेपाल इरानसँग 3-0 सोझो सेटमा पराजित भयो। इरानले पहिलो सेट 25-20, दोस्रो सेट 25-15 र तेस्रो सेट 25-11 जित्यो। अब इरानले फाइनलमा भोलि कास्किस्तानसँग खेल्नेछ। आज भएको पहिलो सेमी फाइनलमा भारतलाई सोझो सेटमा हराउँदै कास्किस्तान फाइनलमा पुगेको हो।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश, अहिलेको व्यक्ति समाधानपछि दर्ताको अधिकार पालिकालाई दिन सुझाव, नवयुवा आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग,
0: झण्डै दुई तिहाई बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै सुशासन, आर्थिक सुधार, रोजगारी र शिक्षा प्राथमिकता, संसद सचिवालयको तयारी पूरा,
1: नेपालमा अहिले नै हान्टा भाइरसको जोखिम नभए पनि सतर्कता आवश्यक, निदान गर्ने सुविधा नभएकाले तत्काल पूर्व तयारी गर्न विज्ञको सुझाव,
0: आउँदो पाँच वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी, विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत,
1: र इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद छनौटको सेमी फाइनलमा, काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल इरानसँग पराजित।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्नु

सहकारीमा भएको बेथेती जाँच बोझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमन र राजनैतिक हस्तक्षेप संकटको मुख्य कारण रहेको निष्कर्ष। नयाँ आर्थिक वर्षको बजेट भोलि संसदमा पेश हुँदै, निर्माण उद्योगलाई धराशाही हुनबाट जोगाउन तत्काल न्यायोचित मूल्य समायोजन गर्नुपर्ने व्यवसायीको माग। एमाले पार्टी सदस्यता दिएसँगै पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किने बाटो खुल्यो, एमालेको आन्तरिक जीवनमा पर्ने प्रभावबारे विभिन्न कोणबाट बहस। इरानले युद्ध विराम उल्लंघन गरेको अमेरिकी सेनाको आरोप, युद्ध अन्त्यका लागि भइरहेको छलफल सकारात्मक रहेको राष्ट्रपति ट्रम्पको दावी। र नेपाली फाइटर रविन्द्र धात मकाउमा जारी रोड टू यूएफसीको सेमी फाइनलमा प्रवेश।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर आइरीका साथमा नवीन र पूजनी समाचार अब विस्तारमा
4: नेपाली फाइटर रविन्द्र ढाँटा रोटो युएफसीको सेमी फाइनलमा प्रवेश गरेका छन्। मकाउको ग्यालेक्सी एरेनामा भएको क्वार्टर फाइनलमा फिलिपिन्सका खेलाड़ीलाई हराउँदै ढाँटा सेमी फाइनल पुगेका हुन्। यो सँगै रविन्द्र यो प्रतियोगितामा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्। अब उनले सेमी फाइनलमा जापान र न्यूजील्याण्डका खेलाड़ी बीचको विजेतासँग खेल्नेछन्। ब्यान्टम वेटमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले यस तौल समूहमा विजेता बने युएफसीको मुख्य स्टेजमा छनौट हुनेछन्। उनले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको म्याट्रिक्स अफ फाइट नाइट 17 भारतका खेलाड़ीलाई नकआउट गर्दै टाइटल जितेका थिए।
3: नेपाली कंग्रेसले जेएनजी घटना सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। आयोगको प्रतिवेदनले सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण र अस्पष्ट रहेको आफ्नो दावीलाई पुष्टि गरेको कंग्रेसको भनाई छ। कंग्रेस प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस विज्ञप्तीमा राष्ट्रिय मानव अधिकार आयोगले स्वयं कार्की आयोगका अध्यक्षमाथि समेत दोष देखाउँदै सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ। सो प्रतिवेदन निर्वाचन अगाडि सार्वजनिक नगरिनुको नियोजित उद्देश्य र निष्पक्षतामाथि गरेको शंका पुष्टि भएको समेत विज्ञप्तीमा भनिएको छ। कंग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिइएको बताइएको छ। त्यस्तै आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको सरकारी तथा निजी सम्पत्तिमा तोड़फोड़ आगजनी लुटपाट र हत्या भएका घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही हुनुपर्ने जनाएको छ।
4: सहकारीमा भएको व्यतिथि जाँचपछ गर्न गठित आयोगले कमजोर नियमन राजनैतिक हस्तक्षेप र अपारदर्शी सञ्चालनका कारण सहकारीमा समस्या रहेको निष्कर्ष निकालेको छ। आयोगले सहकारी संस्था दर्ता कार्यक्षेत्र विस्तार सेवा केन्द्र तथा शाखा विस्तार गर्दा पर्याप्त अध्ययन र मापदण्ड बिना स्वीकृति दिने गरेको पाइएको छ। प्रतिवेदनमा केही संचालकले सहकारीको मूल उद्देश्य भन्दा विचलित हुँदै बचतकर्ताको रकम हिनामिना दुरूपयोग र अपारदर्शी कारोबार गरेको उल्लेख छ। एक रिपोर्ट।
3: सहकारी क्षेत्रमा देखिएको समस्यामा सरकारी संयन्त्रकै ठूलो कमजोरी रहेको पाइएको छ। सरकारी निकायले मनपरी रूपमा कार्यक्षेत्र विस्तार गर्न अनुमति दिँदा सहकारी संकट बढ़ेको निष्कर्ष निकालिएको हो। जेएनजी आन्दोलनपछि बनेको नयाँ सरकारले गठन गरेको सहकारी क्षेत्रको व्यतिथि जाँचबुझ आयोग 2082ले सहकारी क्षेत्रमा देखिएको संकटका लागि मुख्य रूपमा सरकारी संयन्त्रकै कमजोरी जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। आयोगको प्रतिवेदनमा बहुनियामक निकायको अस्तित्व प्रभावकारी नियमन तथा सुपरिवेक्षणको कमी कानूनी अस्पष्टता कार्यक्षेत्र स्वीकृतिमा भएको मनपरी र गैर जिम्मेवार राष्ट्र सेवक कर्मचारीका कारण सहकारी क्षेत्र समस्याग्रस्त बनेको उल्लेख छ। प्रतिवेदनले ब्याङ्क भन्दा ठूलो आकारमा पुगेका सहकारी संस्थालाई समेत पर्याप्त नियन्त्रण बिना संचालकहरूले बचतकर्ताको रकम मनोमानी ढंगले परिचालन गर्न दिइएको भन्दै सरकारी निकायको कमजोरीकै कारण सहकारी संकट थप गहिरिएको औल्याएको छ। आयोगका अनुसार सहकारी संस्था दर्ता गर्दा कार्यक्षेत्र बढ़ाउन अनुमति दिँदा तथा सेवा केन्द्र र शाखा विस्तार गर्न स्वीकृति प्रदान गर्दा आवश्यक अध्ययन स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमनको पर्याप्त ध्यान दिइएको थिएन। सोही कारण सहकारी क्षेत्रमा अव्यवस्था बढ़दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। केही सहकारी संचालकहरूले सहकारीको मूल उद्देश्य र नियम विपरीत बचतकर्ताको रकम दुरूपयोग गरेको उल्लेख गरिएको छ। उनीहरूले बचतकर्ताको पैसा हिनामिना गर्नुका साथै अपारदर्शी र मनपरी कारोबार गरेको आयोगको निष्कर्ष छ। यसकारण सर्वसाधारणको बचत जोखिममा परेको प्रतिवेदनमा औल्याइएको छ। प्रतिवेदनले सहकारी क्षेत्र समस्याग्रस्त बन्नुमा धेरै संरचनागत कमजोरीहरू रहेको देखाएको छ। विशेष गरी विभिन्न नियामक निकाय बीच समन्वय प्रक्रियाको अभाव, प्रभावकारी सूचना प्रणाली नहुनु, वित्तीय अनुशासन कमजोर हुनु, सुशासनको कमी तथा दक्ष र सक्षम जनशक्तिको अभावलाई प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ। यिनै कारणले सहकारी क्षेत्रको व्यवस्थापन र निगरानी प्रभावकारी हुन नसकेको प्रतिवेदनको निष्कर्ष छ। आयोगले सहकारी क्षेत्रमा देखिएको संकटको अर्को कारण पनि स्पष्ट पारेको छ। प्रतिवेदन अनुसार सहकारीका संचालक तथा व्यवस्थापकहरू राजनैतिक रूपमा आबद्ध हुनु र विभिन्न तहबाट प्रत्यक्ष तथा प्रत्यक्ष राजनैतिक हस्तक्षेप हुनु पनि अहिलेको समस्याको मुख्य कारण हो। यसले सहकारीको स्वतन्त्र निर्णय प्रक्रिया कमजोर बनाएको आयोगको निष्कर्ष छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा सुधार ल्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ। पछिल्ला समयमा देखिएका वित्तीय अनियमितता, दुरूपयोग र कमजोर नियमनका कारण यस क्षेत्रमा जनविश्वास उल्लेखनीय रूपमा घटेको आयोगको मुख्य निष्कर्ष छ। संविधानले सहकारीलाई नेपालको तीन खम्बे अर्थतन्त्रको एउटा प्रमुख आधारका रूपमा मान्यता दिएको छ, तर व्यवहारमा धेरै सहकारी संस्थाहरूले आफ्ना मूल मूल्य, मान्यता र सिद्धान्त अनुसार काम गर्न नसकेको अवस्था देखिएको छ। सहकारी ऐन 2048 र सहकारी ऐन 2074 सहकारी संचालनका लागि कानूनी आधार तयार गरे पनि ती कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहकारी क्षेत्रमा विकृति र विसंगति बढ़दै गएको आयोगको निष्कर्ष छ। सहकारी क्षेत्रका समस्या समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोग, समिति र कार्यदलहरूले समान प्रकृतिका समस्या पहिचान गर्दै सुधारका सुझाव दिएका थिए, तर ती सुझावहरूको कार्यान्वयन निकै कमजोर रहेकाले समस्या समाधानमा खासै प्रगति हुन नसकेको देखिएको छ। नियामक संरचनामा संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाट र समन्वयको अभाव देखिएको छ। धेरै निकायको संलग्नताले नियमनमा अन्यल सृजना गरेको छ भने अनुगमन, निरीक्षण र सुपरिवेक्षण प्रणाली पनि प्रभावकारी हुन सकेको छैन। सहकारी विभाग र सम्बन्धित निकायहरूमा फाइल व्यवस्थापन, तथ्याङ्क व्यवस्थापन र संस्थागत क्षमता कमजोर रहेको देखिएको छ। त्यस्तै सहकारी संस्थाहरूको दर्ता, कार्यक्षेत्र विस्तार र एकीकरणका क्रममा कानूनको मर्म विपरीत काम हुने र सहकारी सिद्धान्तलाई बेवास्ता गर्ने प्रवृत्ति पनि देखिएको आयोगको निष्कर्ष छ। संचालक र पदाधिकारीहरूबाट संस्थाको स्रोतको दुरूपयोग हुने, एउटै व्यक्तिलाई अत्याधिक ऋण दिने, एउटै संस्थामा दुई थरी लेखा राख्ने, ऋण हानि कोष पर्याप्त नहुने तथा पारदर्शिताको कमी जस्ता गम्भीर वित्तीय अनियमितता देखिएका छन्। नीतिगत रूपमा बचत तथा ऋण सहकारी संस्थाहरूमा कड़ा अनुगमन र जोखिममा आधारित नियमन आवश्यक देखिएको छ। क्षमता विकास, प्रविधिको प्रयोग, डिजिटल लेखा प्रणाली र कड़ा दण्ड व्यवस्था सहित कानूनी सुधार गर्नुपर्ने सुझाव दिइएको छ। त्यस्तै राजनैतिक हस्तक्षेप रोक्ने, बचतकर्ताको सुरक्षा सुनिश्चित गर्ने, सूचना प्रवाह र पारदर्शिता बढ़ाउने र यी सबै व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्ने आवश्यकतामा जोड़ दिइएको छ। क्षेत्रगत रूपमा विभिन्न सुझावहरू कार्यान्वयन गर्न सिफारिस गरिएको छ। नयाँ सहकारी संस्था दर्ता नगर्ने, शाखा वा सेवा केन्द्र खोल्ने अनुमति नदिने तथा एक भन्दा बढ़ी शाखा संचालनमा रहेका सहकारीहरूको हिसाब मिलाएर शाखा बन्द गर्नुपर्ने आवश्यकतामा जोड़ दिइएको छ। साथै हालको व्यतिथि सुधार भएपछि मात्र सम्भाव्यता अध्ययनका आधारमा प्राधिकरणको सिफारिशमा स्थानीय तहलाई दर्ता अधिकार दिने व्यवस्था लागू गर्नुपर्ने उल्लेख गरिएको छ। नियामक निकायका पदाधिकारी र केही अभियान कर्मीहरूले नै सहकारी सिद्धान्तको दुरूपयोग गरेको देखिएकाले देशभर शाखा र सेवा केन्द्र विस्तारमा अनुमति दिइएको पनि पाइएको छ। त्यस्तै सहकारी ऐन 2074 लागू भएपछि पनि केही निकाय र स्थानीय तहले ऐनको भावना विपरीत बहुउद्देश्यीय नाममा संस्था दर्ता गरेको पाइएकाले जिम्मेवार पदाधिकारी तथा कर्मचारीमाथि अनुसन्धान गरी आवश्यक कार्यवाही गर्न आयोगले सिफारिश गरेको छ। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले गत माघ 2 गते उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा यो आयोग गठन गरेको थियो। यस आयोगलाई सहकारी क्षेत्रमा देखिएको समस्या बारे अध्ययन र जाँचबुझ गर्ने जिम्मेवारी दिइएको थियो। रेडियो कान्तिपुरका लागि पूजनी श्रेष्ठ,
4: कान्तिपुर डायरीमा अब अपरेट कोपालो।
5: हेलो, न्यू डे। lovers, give the cover. I am devil's hot chicken noodles. Hot bhanne bittikai mukh bata pani aayo, haina? Like it. Nepal ko hottest, delicious taste ko lagi tayar ho bhane. Aunohos, ma tapai ko nazikai ko pasal masu. Devil's hot chicken noodles.
6: Water le pugle.

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: Wi-Fi Nepal ko student offer. 70 Mbps ko 12 mahina ko internet package ma 6 mahina bonus. Matra ru 8350 ma VAT sahit. Jankari ka lagi 01597070789 ma sampark garnu hos. Wi-Fi Nepal. Speed pani, sasto pani.
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश गर्दैछ बजेटका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक अपरान्ह 4 बजेका लागि बोलाइएको छ गत निर्वाचनपछि गठित नयाँ सरकारको बजेट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पेश गर्दैछन् मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन र निजी क्षेत्रको मनोबल बढ़ाउँदै जनचाहना अनुसारको बजेट ल्याउनुपर्ने दवाबमा सरकार छ नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ
3: चालू आर्थिक वर्षको फागुनसम्म नेपालमा 1300 किलोमिटर कालोपत्रे सड़क थपिएको छ बजेट अभावका कारण नयाँ शहर आयोजना लगायतका पूर्वाधार निर्माणमा भने अपेक्षाकृत प्रगति हुन सकेको छैन कान्तिपुर कर्मी विमल खतिवडाले तयार पारेको एक सामग्री
4: आर्थिक सर्वेक्षण अनुसार फागुन 2082 नयाँ शहर आयोजना अन्तर्गत 51 किलोमिटर सड़क ढलान गरिएको छ 168 किलोमिटर ढल र नाला निर्माण गरिएको छ शुरूमा 10 वटा शहर बनाउन 20 वर्षमा 3.5 खर्ब लाग्ने सरकारको अनुमान थियो अहिलेसम्म 10 शहरमा 8 अर्ब 29 करोड़ 90 लाख खर्च भइसकेको छ बजेटकै कारण काम शुरू भएका शहरमा प्रगति कम देखिएको नयाँ शहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक सुमन सालिकेले बताए पहिले घोषणा गरे पनि कार्यान्वयनमा ढिला गएको हो उनले भने बजेट आएर काम शुरू भएको त 10 वर्ष त भयो यसअघि आयोजना मात्र भएको र काम शुरू भइ नसकेकाले त्यसको असर अहिले देखिएको सालिकेको भनाइ छ आर्थिक वर्ष 2071-72 बजेट आएर काम शुरू हुन थालेको हो उनले भने त्यसभन्दा अघि आयोजना त थियो बजेट थिएन आगामी आर्थिक वर्षको बजेटमा अझ मध्य पहाड़ी राजमार्ग अन्तर्गतका 12 शहरलाई प्राथमिकीकरण गरेर काम गरिने उनको भनाइ छ सबै आयोजनामा बजेट छरी 12 वटा आयोजनालाई बजेटको व्यवस्थापन गरेर केही वर्षभित्र राम्रै परिणाम आउने गरी काम गर्दैछौ उनले भने सड़क विभागतर्फ चालू आर्थिक वर्षको फागुनसम्म 456 किलोमिटर कालोपत्र सड़क निर्माण भएको छ आर्थिक सर्वेक्षण अनुसार फागुन 2082 कुल 20,456 किलोमिटर सड़क कालोपत्र भएको छ गत वर्षको सोही अवधिसम्म 19,163 किलोमिटर सड़क कालोपत्र गरिएको थियो चालू आर्थिक वर्षको फागुनसम्म 7,602 किलोमिटर ग्राभेल र 8,748 किलोमिटर कच्चो सड़क निर्माण भएको छ यस अनुसार सड़कको लम्बाई 36,806 किलोमिटर पुगेको छह जबकि असार 2082 20,043 किलोमिटर कालोपत्र 7,511 किलोमिटर ग्राभेल र 8,672 किलोमिटर कच्ची सड़क सहित सड़कको लम्बाई 36,226 किलोमिटर थियो फागुनसम्म 76 किलोमिटर कच्ची सड़क नयाँ सड़क निर्माण गरिएको छ यस अवधिमा 91 किलोमिटर ग्राभेल 63.3 किलोमिटर सड़कको आवधिक मर्मत र 102 वटा पुलको निर्माण सकिएको छ चालू आर्थिक वर्षको केही महिना यता कालोपत्र सड़कको काम प्रभावित बनेको सड़क विभागका महानिर्देशक विजय जैशीले जनाए पश्चिम एसियामा जारी द्वन्दका कारण बिटुमिनको मूल्य बढ़ेको र बजारमा अभाव देखिएकाले कालोपत्रको काम हुन सकेको छैन कहीँ कतै मात्र फाटाफुट भएको छ उनले भने बिटुमिनको चर्को मूल्यकै कारण लक्ष्य अनुसारको कालोपत्रको काम नहुने जोखिम बढ़ेको छ आर्थिक वर्ष 2082-83 फागुनसम्म बस मिनी बस ट्रक माइक्रो बस कार मोटरसाइकल सहित 281,921 यातायातका साधन दर्ता भएका छन् फागुन 2082 यसरी दर्ता हुने सवारी साधनको संख्या 62,49,732 पुगेको छ दर्ता भएका यातायातका साधन मध्ये 50 लाख भन्दा बढी मोटरसाइकल रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ चालू आर्थिक वर्षको फागुनसम्म संघीय सरकारका सिंचाई आयोजना अन्तर्गत सतह सिंचाई 1,450 हेक्टर र जलाशय तथा लिफ्ट सिंचाई 120 हेक्टर गरी 1,570 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार भएको छ जसअनुसार 2082 फागुनसम्म 15,87,910 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ असार 2082 15,86,340 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार भएको थियो मुलुकभर कुल कृषि योग्य जमीन 35,57,764 मध्ये 2082 फागुनसम्म 44.63% जमीनमा सिंचाई सुविधा विस्तार भएको छ सिंचाई योग्य जमीन 25,36,300 19 हेक्टर मध्ये फागुन 2082 62.61% जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। 2082 असारसम्म कृषि योग्य जमिनको 44.59% र सिँचाइ योग्य जमिनको 62.54% जमिनमा सिँचाइ सुविधा विस्तार भएको थियो। सुरक्षित आवास कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षको फागुनसम्म 94,631 फुसका घर आवास जस्ता पाताले विस्थापन गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। फागुनसम्म कुल जडित विद्युत क्षमता 4,105 मेगावट छ। यसमध्ये जल विद्युत जडित क्षमता 3,798 मेगावट, सौर्य ऊर्जाबाट 142 मेगावट, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा उत्पादित 106.24 मेगावट, तापीय थर्मल प्लान्ट 53.4 मेगावट र चिनी मिलबाट सह उत्पादन प्रविधि मार्फत 6 मेगावट बिजुली उत्पादन भएको छ। नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको विद्युत परियोजनाबाट 661.57 मेगावट, विद्युत प्राधिकरणका सहायक कम्पनी मार्फत 748.4 मेगावट र निजी क्षेत्रबाट सञ्चालित परियोजनाबाट 2,587 मेगावट गरी फागुन 2082 3,997 मेगावट राष्ट्रिय ग्रिडमा जडान भएको छ। वैकल्पिक ऊर्जा सहित 99.1% जनसंख्यामा विद्युतको पहुँच पुगेको छ। सामुदायिक उपभोक्ता समेत विद्युत उपयोग गर्ने ग्राहकको संख्या 2082 फागुनसम्म 58,59,000 पुगेको छ। असार 2082 57,08,000 थियो। विभिन्न आयोजना निर्माणबाट आर्थिक वर्ष 2082-83 को अन्त्यसम्म 666 मेगावट विद्युत थप उत्पादन भई नेपालको विद्युत क्षमता 4,626 मेगावट पुग्ने अनुमान छ। चालू आर्थिक वर्षको फागुनसम्म निजी क्षेत्रका जल विद्युत कम्पनीलाई थप 2,400 मेगावट जडित क्षमता बराबरको 158 जल विद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमति पत्र दिइएको छ। यससँगै 2082 फागुनसम्म 225 आयोजनाको 10,629 मेगावट जडित क्षमता बराबरको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र जारी भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। काठमाडौँ उपत्यकाको सार्वजनिक स्थल र सरकारी अस्पतालमा गरेर 31 वाटर एटीएम जडान गरिएको छ। गत फागुनसम्म काठमाडौँ उपत्यकाको सार्वजनिक स्थल सरकारी अस्पताल लगायतका विभिन्न 31 स्थानमा वाटर एटीएम जडान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। चालू आर्थिक वर्षमा वर्षातको पानी संकलन सम्बन्धी कार्यक्रमबाट काठमाडौँ उपत्यकाभित्रका थप 3 स्थानमा वर्षातको पानी संकलन गर्ने प्रविधि जडान गरिएको छ। यसले गर्दा 900 जनसंख्यामा खानेपानीको सेवा पुगेको छ। उपत्यकाभित्र 265 सरकारी विद्यालय, 49 सरकारी भवन र 89 सार्वजनिक भवन गरी हालसम्म 403 स्थानमा वर्षातको पानी संकलन प्रविधि जडान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। फागुन 2082सम्म 97% जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ। एमाले गत साता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गर्यो। महीनौसम्मको विवादपछि एमाले भण्डारीलाई राजनीतिमा फर्किने बाटो खोलिदिएको हो। झण्डै 11 वर्षपछि भण्डारी सक्रिय राजनीतिमा फर्किँदा त्यसले एमालेको आन्तरिक जीवनमा पार्ने प्रभावबारे बहस भइरहेको छ।
5: 2072 साल कार्तिक 11 गते विद्यादेवी भण्डारी पहिलो पटक नेपालको राष्ट्रपति निर्वाचित भएकी थिइन्। त्यसअघि उनी एमाले उपाध्यक्ष थिइन्। राष्ट्रपति बनिसकै उनले पार्टी सदस्यता त्याग गरेकी थिइन्। फेरि 2074 सालमा दोस्रो कार्यकालका लागि पनि पार्टीले उनैलाई राष्ट्रपतिमा दोहोर्यायो। 2079 साल फागुन 28 गते राष्ट्रपति पदबाट बाहिरिए लगत्तै भण्डारी फेरि सक्रिय राजनीतिमा फर्कने चाहना बमोजिमका गतिविधि गर्न थालिन्। शीतल निवासबाट निजी निवासमा फर्किएसँगै भण्डारीले एमालेका नेता कार्यकर्तालाई घरमै बोलाएर भेटघाट मात्रै गरिनन्। विभिन्न जिल्ला पुगेर देशैभरका नेता कार्यकर्ताको चाहना बुझेपछि उनी सक्रिय राजनीतिमा फर्कने निष्कर्षमा पुगेकी थिइन्। सोही बमोजिम भण्डारीले आफ्नो सदस्यता नवीकरण 11 महाधिवेशन अघि नै गराइसकेकी थिइन्। तर अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण रोकिदिएका थिए। नवीकरण भइसकेको सदस्यता 11 महिना रोकेका उनै ओलीले अन्तत भण्डारीलाई सदस्यता दिने निर्णय गराएर प्रत्यक्ष राजनीतिमा भित्रिआएका छन्। अध्यक्ष ओलीकै कारण 11 वर्ष अघि शीतल निवास पुगेकी विद्यादेवी भण्डारी अन्तत ओलीकै निर्णयबाट फेरि पार्टी राजनीतिमा फर्किएकी छन्। भण्डारीको पुनरागमनमा धेरैले आश्चर्य मात्रै मानेका छैनन्, एमालेको निर्णयमाथि प्रश्न समेत उठाएका छन्। उपमहासचिव योगेश भट्टराई प्रश्नहरूलाई स्वाभाविक मान्दै भोलिका दिनले यसलाई पुष्टि गर्ने तर्क गर्छन्। भट्टराई भन्छन्,
6: प्रश्नहरू हुन्छन् किनभने सार्वजनिक महत्वको निर्णयमा बहसहरू हुन्छ कि यो घटनाबाट नेपालको राजनीतिमा यो एउटा बहस चाहिँ प्रारम्भ भएको छ, अब यसले संवैधानिक निकास खोज्छ अथवा कानूनी निकास खोज्छ अथवा राजनीतिक निकास खोज्छ, त्यो भोलिको दिनमा छलफल हुँदै जाने विषय हो। अहिलेको सन्दर्भमा पूर्व राष्ट्रपति कमरेड विद्या भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने ढोका खुलेको छ।
5: राष्ट्रपति संविधानको संरक्षक र साझा व्यक्तित्व भएकाले दलगत राजनीतिमा फर्कन नमिल्ने तर्क गरेका ओली अन्तत संविधानले नरोकेको भन्दै भण्डारीलाई सदस्यता दिलाएर अर्को रणनीतिमा लागेको हुन सक्ने कतिपयको आशंका छ। पार्टीभित्रको गुटगत सन्तुलन कायम राख्न र आफ्नै राजनीतिक लाइनलाई निरन्तरता दिन भण्डारीलाई अघि सार्न खोजेको रूपमा पनि अर्थ्याएका छन्। पार्टी पुनर्गठनको पक्षमा लागेका कतिपय नेताहरू भने भण्डारीको आगमनसँगै फेरि ओली समूह नै हावी हुने पो हो कि भनेर सशंकित भएका छन्। तर उपमहासचिव भट्टराई सदस्यता पाउने बित्तिकै पार्टीको भावी नेतृत्वमा भण्डारी नै आउने जसरी बुझ्न नहुने तर्क गर्छन्। भट्टराई भन्छन्,
6: अब उहाँको सदस्यता खुल्ने बित्तिकै धेरै आत्तिनु पनि पर्ने कुनै खण्ड खातिर मैले देख्दिन। उहाँ हाम्रो पार्टीको एउटा सम्मानित नेताको रूपमा रहनुहुनेछ, हामीलाई अभिभावकत्व दिनुहुनेछ, हाम्रा चाहिँ अप्ठ्यारा अवस्थामा उहाँले सहजीकरण गर्नुहुनेछ। त्यसो हुँदा पार्टीभित्रका द्वन्द्वहरूलाई हल गर्न उहाँको भूमिका एउटा सहजकर्ताको भूमिकाको रूपमा पनि हामी देख्न सक्छौ। उहाँ आउने बित्तिकै एकदम नेतृत्वमा अब दाबी गरिहाल्नुहुन्छ, नेतृत्व उहाँले नै लिनुहुन्छ भन्ने आशंकाहरू जुन प्रकट भएका छन् अहिले हामी त्यो ठाउँसम्म पुग्नु हुँदैन।
5: भण्डारीलाई पार्टीको दोस्रो वरियता दिइने अड्कल गरिए पनि सचिवालय बैठकले उनको वरियता निर्धारण गरेको देखिँदैन। तर भण्डारीले भने पार्टीभित्र आफ्नो स्पेस खोज्न थालेको बताइएको छ। उनी निकट सूत्रका अनुसार पार्टी पुनर्गठन गरेर आफै नेतृत्व लिई एमाले हाँक्ने भण्डारीको चाहना छ। यो चाहना पूरा गर्न भने उनलाई एक महिना कुर्नुपर्ने देखिन्छ। उपाध्यक्ष रामबहादुर थापा बादल समूहको 15 सदस्यीय कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा भावी मुख तय गर्ने भण्डारीको योजना छ। कार्यदल गठन भएसँगै एमालेभित्र अध्यक्ष ओलीको एकल निर्णय गर्ने शक्ति कमजोर भएको र संस्थापन इतर तथा मध्यमार्गी धार बलियो बन्दै गएकाले आफ्नो स्पेस फराकिलो हुने उनको बुझाइ छ। कार्यदलले बुझाउने प्रतिवेदन र सुझावका आधारमा एक महिनापछि बस्ने एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको भावी राजनीतिक दिशा र सांगठनिक पुनर्संरचनाको अन्तिम खाका तय गर्ने बताइएको छ। सोही बैठकलाई भण्डारीले अहिले पर्खिरहेको उनी निकट नेताहरूको भनाइ छ। तत्कालै नेतृत्व लिने अवस्था नआए पार्टीको सम्मानित पोजिशनमा राखेर भावी नेतृत्वका लागि तयार पार्ने भण्डारी निकट नेताहरूको योजना छ। नेतृत्व लिने बाहेकको अर्को विकल्प भण्डारीले अघि नसारेको उनलाई भेटेर आएका नेताहरूको दावी छ। पार्टीभित्र अध्यक्ष ओलीको विकल्पमा पूर्व राष्ट्रपति भण्डारी सबैभन्दा स्वीकार्य पात्र हुन सक्ने उनीहरूको विश्लेषण छ। मदन भण्डारीको विरासत र राष्ट्रपतिको गरिमाले एमालेको भावी नेतृत्वमा उनीभन्दा बलियो अर्को प्रत्याशी नभएको उनीहरूको तर्क छ। वामपन्थी एकताको सूत्रधारका रूपमा पनि स्वीकार्य उनको व्यक्तित्वले विभाजित कम्युनिष्ट आन्दोलनलाई भावनात्मक रूपमा जोड्न सक्ने उनीहरूको अनुमान छ। यस्तै धारणा सांसद राजेन्द्र राईको पनि छ। राई भन्छन्,
7: राष्ट्रपतिलाई पार्टी सदस्य चाहिँ हेरि नगर्ने निर्णय गरेर भन्ने मैले सुनेको मैले हो। अब हाम्रो पार्टी राष्ट्र जनताको निम्ति नै बनेको पार्टी भएकोनाले अब फेरि हामीले आम जनताको बीचमा गएर यो पार्टीलाई व्यवस्थित गर्ने, यो पार्टी सुदृढ गर्ने काम हाम्रो हुनेछ।
5: पूर्व राष्ट्रपति भण्डारीको पुनरागमनलाई लिएर पार्टीभित्र मात्र होइन राष्ट्रिय राजनीतिमा समेत बहस शुरू भएको छ। पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा फर्कँदा कानूनी रूपमा सम्भव भए पनि राजनीतिक संस्कार र संस्थागत परम्परामाथि प्रश्नहरू उठाइएका हुन्। राष्ट्रपति पदलाई दलगत प्रभावभन्दा माथिल्लो संस्था बनाउन गरिएका यस अघिका प्रयास विफल हुने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन्। संविधानले राष्ट्रिय एकताको प्रतीक र साझा व्यक्तित्व मानेको व्यक्ति फेरि दलगत राजनीतिमा फर्कँदा संस्थाको निष्पक्ष छवि कमजोर त हुन्छ नै, भविष्यका राष्ट्रपतिले पनि कार्यकालपछि राजनीतिमा फर्कने मोह राख्दा राष्ट्रपति संस्थामाथिको जनविश्वास कमजोर हुने धेरैको बुझाइ छ। रेडियो कान्तिपुरका लागि श्रीकृष्ण न्यूपाने काठमाडौँ।
8: कान्तिपुर सविस्तार
2: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
11: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
12: Red Bull, Babbal Energy.
3: कान्तिपुर डायरीमा आर्थिक प्रसंग।
13: आर्थिक समाचारको साथमा
14: गर्मीमा नयाँ ट्रेन्ड रिफ्रेशमेन्ट पार्क न्यूट्रिशन मिक्स चिसो हरेस।
3: नेपाल उद्योग वाणिज्य महासंघले इन्धन तथा निर्माण सामग्रीको अप्रत्याशित मूल्य वृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायको मागप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ। महासंघले निर्माण उद्योगलाई धराशायी हुनबाट जोगाउन सरकारले तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग गरेको छ। महासंघले जारी गरेको विज्ञप्तिमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन तथा पूर्वाधार विकासको मेरुदण्डका रूपमा रहेको निर्माण उद्योग अहिले इतिहासकै कठिन अवस्थाबाट गुज्रिरहेको उल्लेख छ।
15: दैनिक रु 197 मा 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि। टाइम चेक।
17: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 MHz।
18: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।
2: उल्लंघन गरेको आरोप लगाएको छ। कुवेतले आफ्नो भूभागमाथि आक्रमण भएको जानकारी दिएपछि यो दन्त्यका लागि जारी वार्ता प्रभावित भएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार इरानले प्रहार गरेका मिसाइलहरू कुवेतले अवरोध गरी नष्ट गरेको थियो। अमेरिकाले फारसी खाड़ी क्षेत्रका आफ्ना प्रमुख सहयोगी मध्ये एक कुवेतमाथिको यो आक्रमणलाई गम्भीर युद्धविराम उल्लंघन भनेको छ। कुवेतले आफ्नो भूभागमा आक्रमण भएको पुष्टि गरेको थियो भने इरानले यसअघि अमेरिकी हमलाको जवाब स्वरूप खाड़ी राष्ट्रमा रहेको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दावी गरेको थियो।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
13: खेलकुद समाचारको साथमा
19: एलजी लेट्स गुड।
3: नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स क्रिकेट छनौट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियामा आज सम्पन्न खेलमा इण्डोनेसियालाई 4 विकेटले हराउँदै नेपाल सेमी फाइनलमा प्रवेश गरेको हो। लगातार दोस्रो खेल जितेपछि समूह बीको विजेता नेपाल बनेको हो। नेपालले सेमी फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ। अर्को सेमी फाइनल समूह एको विजेता थाइल्याण्ड र चीनबीच हुनेछ। शीर्ष 3 टोली जापानको नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदमा
2: यसैबीच सिंगापुरमा आगामी आइतबारदेखि शुरू हुने एसियन गेम्स क्रिकेट छनौट खेल्न जाने नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रमका बीच छनौट खेल्न जाने टोलीको विदाई गरेको हो। जून 8 सम्म चल्ने छनौटमा 8 देश सहभागी छन्। नेपालले पहिलो खेल आगामी आइतबार चीन विरूद्ध खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ।
3: नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको उपाधि होडबाट बाहिरिएको छ। त्रिपुरेश्वर स्थित राखेपको कपड़ा हलमा आज सम्पन्न दोस्रो सेमी फाइनलमा घरेलु टोली इरानसँग 3-0 सोझो सेटमा पराजित भयो। नेपाल इरानसँग 25-20, 25-15 र 25-11 सेटमा पराजित भएको हो। नेपालले अब तेस्रो स्थानका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारत आज सम्पन्न पहिलो सेमी फाइनलमा काजखस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। प्रतियोगिताको उपाधिका लागि अब इरान र काजखस्तान बीच प्रतिस्पर्धा हुनेछ।
2: जाँदाजाँदै मुख्य प्रसंग पुनः एकपल्ट। सहकारीमा भएको बेरफेटी जाँच बुझाएको प्रतिवेदन सार्वजनिक। कमजोर नियमन र राजनैतिक हस्तक्षेप संकटको मुख्य कारण रहेको निष्कर्ष। नयाँ आर्थिक वर्षको बजेट भोलि संसदमा पेश हुँदै निर्माण उद्योगलाई धराशायी हुनबाट जोगाउन तत्काल न्यायोचित मूल्य समायोजन गर्नुपर्ने व्यवसायीको माग। एमाले पार्टी सदस्यता दिएसँगै पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किने बाटो खुल्यो। एमालेको आन्तरिक जीवनमा पर्ने प्रभावबारे विभिन्न कोणबाट बहस। इरानले युद्ध विराम उल्लंघन गरेको अमेरिकी सेनाको आरोप। युद्ध अन्त्यका लागि भइरहेको छलफल सकारात्मक रहेको राष्ट्रपति ट्रम्पको दावी। र नेपाली फाइटर रविन्द्र ढाट मकाउमा जारी रोड टू यूएफसीको सेमी फाइनलमा प्रवेश। अवस्थिनी प्रसंगसँगै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन सकियो। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथ उपस्थित हुने नै छौं। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै नवीन र पूजनी बिदा हुन्छौं। नमस्कार।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। नमस्कार, म नवीन कला जैरू। सदानन्द नगरपालिकाको विकास योजना गतिविधि तथा जनचासोका विविध विषयवस्तु समेटिएको हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द कार्यक्रमको दोस्रो श्रृंखलामा यहाँलाई हार्दिक स्वागत गर्दछौ। सदानन्द नगरपालिका संघको सहकार्यमा रेडियो संखुवा सभा 95.5 MHz तथा डीएनजी मल्टीमिडियाद्वारा संचालित जनगुनासो युट्यूब च्यानल र हेर्ने चित्रको संयुक्त उत्पादन तथा प्रसारित कार्यक्रम हो हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। आर्थिक वर्ष 2082-83 रातो किताबमा समावेश भएका योजना विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा सामाजिक क्षेत्रका गतिविधिहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

0: कार्यक्रमको दोस्रो श्रृंखलामा यस आर्थिक वर्षमा सम्पन्न भएका शिक्षासँग सम्बन्धित गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछौ। साथै पछिल्लो 15 दिनभित्र सदानन्द नगरपालिकाको सहकार्यमा सम्पन्न भएका विभिन्न विकास गतिविधि, सामाजिक तथा अन्य महत्वपूर्ण गतिविधिहरूलाई समेत समेटिनेछ। अब लागौं कार्यक्रमको मुख्य प्रस्तुतितर्फ।
1: यस आर्थिक वर्षमा सडानन्द नगरपालिकाको पहल तथा लगानीमा शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन्। पालिकाभित्र एक नमूना विद्यालय सहित 71 सामुदायिक विद्यालय साथै 5 निजी, 1 गुरूकुल र 1 क्याम्पस रहेको छ। पालिकामा भएको सरकारी विद्यालयहरूको भौतिक पूर्वाधार विकासमा सडानन्द नगरपालिकाले केही फरक ढंगबाट गतिविधि अगाडि बढ़ाएको छ। पालिकाले यूडब्ल्यूएस नेपाल सघको साझेदारीमा 4 विद्यालयमा सुविधा सम्पन्न भौतिक पूर्वाधार तयार गरेका छन्। यही विषयमा हामीले सडानन्द नगरपालिकाका शिक्षा शाखा अधिकृत मणिराम तामाङसँग जानकारी लिएका छौ।
2: हाम्रो सडानन्द नगरपालिकामा शैक्षिक गुणस्तर वृद्धिको लागि यूडब्ल्यूएस नेपाल पालिका र विद्यालयको सहकार्यमा भौतिक पूर्वाधार अन्तर्गत 4 विद्यालय चाहिँ हाम्रो सम्पन्न भइसकेको छ, निर्माण कार्य सम्पन्न भएको छ भने अब 2 विद्यालय चाहिँ लगतै बढ्ने क्रममा रहेछ। बनिसकेको विद्यालयहरूमा सिंहदेवी आधारित विद्यालय सनप14, त्यसरी सिंह वाहिनी आवि सनप7, सुभद्रा पञ्चकन्या आवि सनप6 र जनदय आधारित विद्यालय सनप2 चाहिँ भौतिक रूपमा विद्यालयहरू निर्माण भइसकेको छन् भने बाँकी 2 विद्यालय सन्त माध्यमिक विद्यालय सनप1 र खातल माध्यमिक विद्यालय सनप3 चाहिँ यसै आधारमा पढ्ने चरणमा रहेछ। के छ भने विद्यालय यूडब्ल्यूएस नेपालको नेपाल विद्यालय र पालिका 3 त्रिपक्षीय संलग्नता रहेछ विद्यालय निर्माणमा। पहिलो यूडब्ल्यूएस नेपाल, दोस्रोमा विद्यालय र तेस्रो पक्ष सडानन्द नगरपालिका रहेछ यसमा, जसमा सडानन्द नगरपालिका पालिकाको तर्फबाट ढुङ्गा, गिटी, बालुवा तथा विद्यालय भवन निर्माणको लागि जग्गा व्यवस्थापनको लागि आवश्यक जमिन खाने सम्याउने लगायतको कार्यहरू पर्छ भने विद्यालयले जनसमानम र काठको व्यवस्थापन गर्छ। बाँकी चाहिँ यूडब्ल्यूएस नेपालले लगानी गरेर भवन निर्माण गर्छ। यो सम्झौता चाहिँ शैक्षिक सत्र 2080 सुरु भएर क्रमशः अहिलेसम्म लागू भइरहेछ।
3: अनि जस्तो यो यूएसडब्ल्यूसँगको अरू सम्झौतामा चाहिँ शैक्षिक सुधारका पाटोमा चाहिँ कस्तो खालको सम्झौता अथवा के सहयोग भइरहेको छ?
2: हजुर, यो यूएसडब्ल्यूसँगको सम्झौतामा चाहिँ भौतिक पूर्वाधारको साथसाथै अब शैक्षिक गुणस्तर सुधारको पनि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। जस्तो एउटा 0 एजुकेसन पोभर्टी कार्यक्रम अन्तर्गत हामीले 14 वडा कम्तीमा एउटा विद्यालय पढ्ने गर्दा यूडब्ल्यूएसको कार्यक्रम असल अभ्यास र हाम्रो पनि कार्यक्रम समाहित गरेर चाहिँ एक एकजना फेलो शिक्षक राखेर हामीले अभिभावक समुदायसँग कसरी जोड्न सक्छौँ, यूडब्ल्यूएसले ल्याएको असल अभ्यासहरूलाई हामीले कसरी अप्नाउन सक्छौँ तथा हाम्रो भइरहेको कार्यक्रमलाई कसरी असल बनाउन सक्छौँ लगायतको विषयमा चाहिँ हामीले फेलो शिक्षक अन्तर्गत 14 विद्यालयहरूमा चाहिँ शैक्षिक गुणस्तरको विभिन्न कार्यक्रमहरू भइरहेछ। यस आर्थिक वर्षको हामी अन्त्यमा आइसकेका छौँ। अब कार्यक्रमहरू करिब सकिने अवस्थामा छ। केही सशक्त कार्यक्रमहरू जस्तो यतिखेरै गर्नुपर्ने जस्तो हाम्रो तथ्याङ्क अधिको कार्यक्रमहरू हिजो वैशाखभरिमा एडमिटेड विद्यार्थीहरू जेठ 7 हामी त्यसको तथ्याङ्क सत्यापन अथवा के कति भयो भन्ने कार्यक्रम गर्छौँ र केही सरकारले अहिले भर्खरै नयाँ कार्यक्रमहरू ल्याएको छ, त्यो कार्यक्रमको अभिमुखीकरण गर्ने कार्यक्रम छ। अरू नियमित कार्यक्रमहरू हाम्रो
1: सडानन्द नगरपालिका र यूडब्ल्यूएस नेपाल बीच 2080 सम्झौता भएको थियो। सोही वर्षदेखि त्रिपक्षीय साझेदारीमा 4 सुविधा सम्पन्न विद्यालयको भवन निर्माण भइसकेको छ भने 2 निर्माण चरणमा रहेको छ। सडानन्द नगरपालिका, यूडब्ल्यूएस नेपाल र विद्यालयको साझेदारीमा भवन निर्माण भइरहेको छ। सडानन्द नगरपालिका र यूडब्ल्यूएस नेपाल बीच 2080 सालमा भएको सम्झौतापछि शिक्षा क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। वडा नम्बर 14 रहेको सिंहदेवी आधारभूत विद्यालयमा नयाँ भवन निर्माण भएसँगै विद्यार्थीहरू व्यवस्थित वातावरणमा अध्ययन गरिरहेका छन्। पुरानो तथा जीर्ण भवन हटाएर आधुनिक तथा सुरक्षित भवनमा पढ्न पाउँदा विद्यार्थी र शिक्षक दुवै उत्साहित देखिएका छन्।
4: एकदमै खुसी लागेको छ, केटाकेटी पनि एकदमै खुसी छ। अब सुविधायुक्त ठाउँ छ सबै कुराहरू होइन, अब क्यान्टिनहरूको पनि व्यवस्था छ, क्यान्टिनमा मैले नै खाजा बनाएर खुवाउँछु। अनि अब ठिकै छ, अब स्कुलको अवस्थाहरू सबै ठिकै छ, राम्रै छ, एकदमै खुसी, म पनि खुसी छु र मेरो छोरा पनि अब राम्रै पढिरहेको छ, सबै विद्यार्थीहरू राम्रै पढिरहेको छ, राम्ररी पढाइराख्नु भएको छ, सबै ठिकै छ।
1: त्यसै गरी वडा नम्बर 6 स्थित सुभद्र पञ्चकन्या आधारभूत विद्यालय को भवन पनि त्रिपक्षीय साझेदारीमा निर्माण सम्पन्न भएको छ। विद्यालयले भौतिक पूर्वाधारसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिइएको छ। विद्यालयमा कम्प्युटर कक्षा, नृत्य तथा गायन प्रशिक्षण, तेक्वान्दो अभ्यास, खेल मैदान र आफ्नै क्यान्टिन भवन समेत सञ्चालनमा ल्याएको छ। विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिएको शिक्षकहरू बताउँछन्।
5: यसबाट त धेरै फाइदा भएको छ। अब त्यस्तो कच्ची भवनमा बसेर पढाउँदा विद्यार्थीहरूलाई सिकाउँदाखेरि हामीलाई धेरै अप्ठ्यारो भएको थियो। ढिलामै कक्षाको ठाडो थियो, यति राम्रो बनाइदिनु भएको छ। त्यसको लागि चाहिँ यो सडान नगरपालिका, यहाँको समुदाय र यो संस्थालाई हामी धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छौँ। हामी विद्यालय कसो भएको छ, धेरै सहज भएको छ। खानेपानी पनि अहिले युडब्ल्युएस भन्दा नि यो फिल्टर चाहिँ हाम्रो बेल्जियमका वर्नरका दम्पतिहरूले त्यो फिल्टर राखिदिनु भएको छ, क्यान्टिन बनाइदिनु भएको छ। हेर्दाखेरि आकर्षक सुन्दर नै बनाइदिनु भएको छ, सबै कुरा सुविधा सम्पन्न भएको छ। हजुर, त्यस त्यहाँ चाहिँ हामीले अब पाठ्यक्रमभन्दा बाहिर गएर त हामीले अब अरू सिकाएर त हुँदैन। त्यो सङ्गीत कक्षालाई चाहिँ हामी त्यो पाठ्यक्रम सँगसँगै यो स्वास्थ्य शारीरिक र सृजनात्मक कलामा जोडेर हामीले सङ्गीत कक्षा सञ्चालन गरेका छौँ। एक एक कुरा चाहिँ सबै एक पाँचकै विद्यार्थीहरूलाई सङ्गीत सिकाउँछौँ। र अर्को अहिले चाहिँ नयाँ यो टेक्वान्डो भन्ने एउटा पनि गराइराखेका छौँ। त्यो चाहिँ भर्खरै हामी यो गत यही वैशाखकै 25-26 गतेदेखि चाहिँ यो टेक्वान्डो पनि गराउँदै हुनुहुन्छ। यहाँ एकजना मिस हुनुहुन्छ, टेक्वान्डोकै गुरु हुनुहुन्छ मिस, उहाँले पनि त्यसको लागि सिकाउँदै हुनुहुन्छ। त्यो दुईवटा सब्जेक्टहरू चाहिँ फाल्टु हामी गराउँदैछ। हामीले स्थानीय विस्तार र त्यो सँगसँगै सिकाउने त्यो स्थानीय हामीले अहिले पाठ्यक्रम हाम्रो नगरपालिकाले निकालेको स्थानीय पाठ्यक्रम छ, त्यसलाई पनि सँगसँगै सिकाउने र सङ्गीतलाई पनि सँगसँगै सिकाउने भनेर हामीले यहाँको हाम्रो सुरेन्द्र कोलामी सर उहाँलाई नै त्यो सङ्गीतको लागि राखिएको छ। उहाँले नै त्यो दुईवटा सब्जेक्टलाई चाहिँ मर्ज गरेर चाहिँ सिकाइदिइराखेको छ।
1: वडा नम्बर 7 रहेको सिंहवाहिनी विद्यालयको भवन पनि त्रिपक्षीय सहकार्यमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। सुविधा सम्पन्न भवनमा शिक्षक सिकाइ गर्न पाउँदा विद्यालय परिवार उत्साहित बनेको छ।
6: वास्तवमा हाम्रो विद्यालयमा, हाम्रो श्री सिंहवाहिनी विद्यालयमा युडब्ल्युएस नेपाल संस्था आएर चाहिँ काम गर्न थालेपछि यहाँ चाहिँ भौतिक निर्माण सम्पन्न भएको छ। 2 वर्ष अगाडि भौतिक निर्माण सम्पन्न भयो र यो भौतिक निर्माण सम्पन्न भइसकेपछि वास्तवमा पहिलेका भवनहरू निकै जीर्ण अवस्थामा थियो र त्यहाँ चाहिँ 2-3 चोटि

0: आफ्टरहरू वा विद्यार्थीको लागि चाहिँ विभिन्न खालका झोलाहरू, ज्यामिति बक्सहरू, विभिन्न रिबनहरू, यस्ता सही सामग्रीहरू, जस्तै कपीहरू, कपी पनि निकै हामीले प्राप्त गरेका छौँ। यसरी हामीले सही क्षेत्रमा पनि सही सामग्रीहरू पनि निकै प्राप्त गरेका छौँ भने हामीलाई चाहिँ शिक्षण कुशलता अब शैक्षिक शिक्षण विधि सम्बन्धी पनि यसले विभिन्न तालिमहरू दिएर हामी शिक्षकलाई निकै जिम्मेवारी ढङ्गले पनि काम गर्नको लागि यसले उत्साहित गरेको छ र निकै राम्रो परेको छ। र विद्यार्थी जुन आउने जुन डर थियो, जुन एउटा चाहिँ विद्यार्थी चाहिँ कक्षा कोठामा कम आउने जुन डर थियो, त्यो डर पनि घटेर अहिले निकै राम्रो स्थितिका साथ हामीले शिक्षण कार्यक्रम हामीले चलाइरहेका छौँ।
1: वडा नम्बर 2 स्थित जनद्वया आधारभूत विद्यालयको भवन उद्घाटन गत वैशाखमा गरिएको हो। उद्घाटन कार्यक्रममा यूडब्ल्यूएस नेपालका प्रतिनिधि तथा नगर प्रमुख सुरेन्द्र कुमार उदासको सहभागिता रहेको थियो। नगर प्रमुख उदासका अनुसार विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै शैक्षिक उपलब्धिमा समेत सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। विद्यालयको भौतिक सुधारमा सहयोग गर्ने सबैलाई मेयर उदासले धन्यवाद व्यक्त गरेका छन्।
2: टिम ट्रपिक हेज मेड अ ग्रेट सपोर्ट फर अस, ऑल द टिम्स अल्सो इज हियर एन्ड द पीपल हु कन्ट्रिब्युट भोलिन्टियरली टु मेक दिस बिल्डिङ our guardian community people are also here and feeling happiness. So it is the great day. It is the incomplete day. In this occasion, I would like to thank topic teams, all the member, team leader.
1: विद्यालयहरू सुविधा सम्पन्न बनेपछि अभिभावक र विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया आउन थालेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।
3: सर्वप्रथम त नगरपालिका र युडब्ल्युएसको साझेदारी यहाँले भन्नुभयो, यो चाहिँ युडब्ल्युएस संस्था, नगरपालिका र उपभोक्ताहरूको त्रिपक्षीय साझेदारीमा निर्माण भएको भवन हो र यहाँ चाहिँ जति बेला हामी कच्ची भवन जहाँ कि सबैभन्दा पहिलो शिक्षाका लागि पहिलो आधार भनेको त्यहाँको शैक्षिक वातावरण बनाउने कुरा हो। त्यसो भएको हिसाबले शैक्षिक वातावरणभित्र भौतिक पूर्वाधार पनि पर्दछ र विगतमा भएका चाहिँ अव्यवस्थित कच्ची भवनहरू, बच्चाहरूलाई चाहिँ पढ्नका निम्ति जाँदाखेरि धुलो मैलो हुने परिस्थितिबाट आज चाहिँ जुन हिसाबले युडब्ल्युएस नगरपालिका साझेदारीमा उपभोक्ताहरूको उल्लेखनीय सहभागितामा जसरी आज त्यो एउटा किसिमले सम्पन्न भवन बनेको छ, त्यहाँ भवन मात्रै छैन, त्यहाँ चाहिँ शौचालय पनि व्यवस्थित शौचालय बनेको छ, खेलका सामग्रीहरू छन् र एउटा शैक्षिक वातावरण बनाउने काम गरेको छ। यसले चाहिँ उपभोक्ताहरूमा, विद्यार्थीहरूमा र अभिभावकहरूमा एक किसिमको ऊर्जा प्रवाह भएको छ, जसले चाहिँ विद्यार्थीहरूको लागि शैक्षिक सामग्रीहरू चाहिँ विद्यालयमा उपलब्ध गराइदिने अहिले चाहिँ जुन हिसाबले युडब्ल्युएसले नियमित रूपमा चाहिँ फेलो शिक्षकको रूपमा एकजना शिक्षक, त्यसै गरी विभिन्न चाहिँ समयमा विभिन्न अनुगमन, त्यसै गरी विभिन्न समयमा विद्यालयको माग र विद्यालयको आवश्यकता अनुसारका शैक्षिक सामग्रीहरू वितरण गरिदिने, उपलब्ध गराइदिने कुराले गर्दाखेरि आजको माग वैज्ञानिक शिक्षा सँगसँगै प्रविधिको प्रयोग जुन हिसाबले गर्नुपर्ने परिस्थिति निर्माण भएको छ, यी सबै कुरामा यो चाहिँ जब भवन बनिसक्यो, जब युडब्ल्युएसले यो चाहिँ सहयोग गर्न सुरु गरेको छ, त्यस पश्चात यहाँका चाहिँ उपभोक्ताहरूमा एउटा चाहिँ शिक्षाप्रतिको दृष्टिकोण, शिक्षाप्रतिको चाहिँ उहाँहरूको चाहिँ लगाव, उहाँहरूको चाहिँ सहभागिता बढेको मैले महसुस गरेको छु। सँगसँगै जुन हिसाबले आज पछिल्लो समयमा सामुदायिक विद्यालयप्रति एक हिसाबको चाहिँ बढ्दो विश्वासक्रम छ, त्यसलाई पनि केही हिसाबले यसले चाहिँ विश्वासलाई चाहिँ जागृत गरेको छ र उपभोक्ताहरूको चाहिँ अभिभावकहरूको सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण सकारात्मक हिसाबले चाहिँ अगाडि बढेको मैले महसुस गरेको छु।
1: यसैबीच नगरपालिकाले सामुदायिक विद्यालयहरूमा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। अरूण माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कृषक र अभिभावकहरूको सहभागिता रहेको थियो।

0: कार्यक्रम चाहिँ यसको दुई तिनवटा उद्देश्यहरू छन्। स्पेसल्ली चाहिँ स्थानीय उत्पादन, जुन हाम्रो गाउँघरमा उत्पादन हुन्छ त्यो उत्पादनलाई चाहिँ विद्यालयसम्म चढ्ने र विद्यालयमा हाम्रो बालबालिकालाई स्वास्थ्य र पोषणयुक्त खाजा पाउने नै हाम्रो आजको कार्यक्रमको मुख्य उद्देश्य हो। यस कार्यक्रममा हाम्रो विद्यालयको तर्फबाट विद्यास पदाधिकारी प्रह तथा अनि हाम्रो अग्र कृषक तथा कृषक समूहहरू जनप्रतिनिधि शिक्षा समितिका सदस्यहरू संयुक्त रूपमा आज छलफलमा बसेको थियो। छलफलले चाहिँ स्पेसल्ली हाम्रो स्थानीय ठाउँमा उत्पादन हुने जुन जुन रैथाने कृषि बाली हुन्छ त्यो कृषि बालीलाई विद्यालयसम्म ल्याउने र विद्यालय र समाजको सम्बन्ध स्थापना गराउन के कस्तो कार्यक्रम गर्न सकिन्छ त्यो र त्यसबाट चाहिँ बालबालिकाको पोषण स्वास्थ्य स्थिति सुधार गरेर विवाह खाजालाई व्यवस्थित बनाउने नै उहाँको मुख्य उद्देश्य।
1: यता किरात समुदायको महत्वपूर्ण सांस्कृतिक उभौली पर्व भव्य रूपमा सम्पन्न भएको छ। किरात राई यायोखा सडानन्द नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा तुम्लिङटार सहित 16 सिली प्रदर्शन टोली सहभागी भएका थिए। सहभागीहरूले मौलिक वेशभूषा र साकेला सिली मार्फत किरात संस्कृतिको आकर्षक प्रस्तुति दिएका थिए। कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
2: अहिले हाम्रो समुदायमा पहिले भन्दा निकै नै आफ्नो संस्कार संस्कृति प्रति चाहिँ अलिकति आकर्षण बढेकै हो र त्यसमा विशेषतः विभिन्न संघ संस्थाहरूलाई पनि हामीले धन्यवाद दिनै पर्छ। त्यसमध्ये किरात राई आयोखाले देशव्यापी रूपमा चाहिँ किरात राई समुदायको भाषा धर्म संस्कार संस्कृति र विभिन्न किसिमका चाहिँ नै मौलिक अनुसारका चाहिँ चाडबाडदेखि लिएर अन्य कुराहरूमा पनि धेरै काम गर्दै आइरहेको छ। त्यसमा हामीले हाम्रो सडानन्द नगरपालिकाको हकमा भन्नुपर्दाखेरि किरात राई आयोखाको तर्फबाट हामीले मनाउने जुन चाहिँ उभौली र उधौली चाड छ र त्यो उभौली र उधौली चाडमा चाहिँ हामीले वर्षिक पछि चाहिँ साकेला सिली नाच कार्यक्रमको आयोजना गर्ने र चाहिँ त्यसमा पनि त्यसलाई चाहिँ अलिकति व्यापक बनाउनको लागि विभिन्न मिडियाको माध्यमद्वारा चाहिँ त्यसलाई प्रचार प्रसार गर्ने कामहरू भइरहेको छ र त्यस अनुरूप जसरी हामीले चाहिँ भर्खरै पनि सम्पन्न भएको उभौली चाडको अवसरमा आयोजित साकेला सिली नाच कार्यक्रम थियो, उक्त कार्यक्रम मा चाहिँ हाम्रो समुदायको मात्रै नभएर अन्य समुदायको पनि यो सिली नाचप्रतिको आकर्षण बढेको महसुस मैले गरेको छु र त्यो कार्यक्रममा चाहिँ जुन किसिमको उपस्थिति देखिएको थियो एकदमै गर्व मान्नुपर्ने अवस्था छ र हामीले अहिलेसम्म चाहिँ हाम्रो यो समुदायको निमित्त आफ्नो संस्कार संस्कृतिप्रति युवाहरूलाई यहाँले भन्नुभयो जस्तै युवाहरूलाई चाहिँ बढी प्रेरित गर्नको निमित्त सामाजिक सञ्जालका माध्यमहरू मिडियाका माध्यमहरू पनि हामीले प्रयोग गरिरहेका छौँ र चाहिँ हामीले अघि मैले भने जस्तै हाम्रा चाडबाडको चिने अवसरमा उधौली उभौली चाडको अवसरमा र हाम्रो किरात राई समुदायको जुन सम्बन्ध छ त्यसलाई चाहिँ हामी एले सम्बन्ध भन्छौँ, एले सम्बन्धको अवसरमा पनि हामीले चाहिँ शुभकामना आदान प्रदान गर्ने कार्यक्रमहरू गरिरहेका छौँ र यसरी चाहिँ हामीले अहिलेसम्म चाहिँ काम गरिरहेका छौँ। हाम्रा चाहिँ समुदायलाई चाहिँ आफ्नो भाषा धर्म संस्कार संस्कृतिप्रति प्रेरणा दिनको निमित्त र अझै हामी चाहिँ हामीले गर्नुपर्ने काम कर्तव्य र जिम्मेवारहरू अझै धेरै छन् र हामी आउने समयमा पनि यो किसिमको जुन किसिमले हामीले चाहिँ नै हाम्रो चाडबाडको अवसरमा विशेष अकैजनहरूमा चाहिँ हामीले विभिन्न किसिमको चाहिँ कार्यक्रमहरू गरेर हाम्रो संस्कार संस्कृतिलाई उजागर गर्ने काम गरिरहेका छौँ, त्योभन्दा अझ बढी कार्यक्रमहरू चाहिँ हामी आगामी समयमा गर्दै अगाडि बढ्ने हाम्रो विचार रहेको छ, उद्देश्य रहेको छ र अहिले भने हामीले चाहिँ तपाईँको चाहिँ त्यो हाम्रो चाडबाड र विभिन्न अवसरहरूमा चाहिँ यसरी कार्यक्रमहरू आयोजना गर्नु बाहेकका अन्य कामहरू हामीले हाम्रो चाहिँ जुन साकेला थानहरूको चाहिँ नै मर्मत तथा संहार गर्ने र चाहिँ निर्माण गर्ने कामहरू पनि हामीले धेरै ठाउँमा गइरहेका छौँ र हामीले दिङ्लागढी डाँडामा जसलाई चाहिँ अहिले कैलाश डाँडा पनि भनिन्छ त्यो डाँडामा पनि हामीले चाहिँ नै हाम्रै पहलमा किनात्रा आएका दिङ्लाकै पहलमा चाहिँ साकेला भूमिथानको निर्माण कार्यलाई अगाडि बढाएका छौँ र त्यो क्रमागत रूपमा चाहिँ निर्माण कार्य अगाडि बढिरहेको छ र अन्य ठाउँहरूमा पनि विभिन्न ठाउँहरूमा हामीले साकेला थानको मर्मत गर्ने पुननिर्माण गर्ने र किराँत राई समुदायको चाहिँ सांस्कृतिक विषयमा चाहिँ महत्त्व राख्ने विभिन्न चिजहरूको प्रतिमा निर्माण गर्ने कार्यहरूमा पनि किराँत राई आएकाले काम गरिरहेको छ र योभन्दा आउने समयमा हामी अझ चाहिँ हाम्रो समुदाय र चाहिँ नै विशेष गरेर सरकार पक्षसँग पनि र अन्य समुदायहरूसँग पनि सहकार्य गरेर मिलेर यो हाम्रो समुदायको भाषा धर्म संस्कार संस्कृति र हाम्रो जुन एउटा चाहिँ गर्विलो इतिहास छ सभ्यता छ त्यसलाई पनि उजागर गर्दै अगाडि बढ्ने हाम्रो लक्ष्य रहेको छ। धन्यवाद।
3: शिक्षा संस्कृति र विकासका विविध गतिविधि सँगै सदानन्द नगरपालिका अघि बढ़िरहेको छ।
4: शिक्षा संस्कृति र विकासका विविध गतिविधिसँगै सदानन्द नगरपालिका अघि बढ़िरहेको छ। यससँगै आजको कार्यक्रम यही समाप्त हुन्छ। आगामी अंकमा थप गतिविधि र विकास योजना सहित पुनः भेट हुनेछौ। तबसम्मका लागि सहकर्मी मोहन तामाङ र मेघराज तामाङसँगै म नवीन कला पनि विदा हुन्छु। नमस्कार।

सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहरका गरीमा डाक्टर उमर बिन नयकद्वारा नियमित 2023 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। नसाकै जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नस च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2023 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 47 029 5 63 0 40 र 98 07 00 1 555। यहाँ डिएसकेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नयाँ नियमावली संशोधनको प्रस्ताव, सभामुखको निर्णय अन्तिम बनाउने प्रस्तावप्रति कानूनविदको चिन्ता, संसदलाई कानून भन्दा माथि राख्न खोजिएको विपक्षी दलको आरोप।
1: हिजो हजुरको पेलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुईमत छैन।
0: आइतबार विधा निर्णय फिर्ता नभए अदालत जाने मेयर्स फोरमको चेतावनी। स्वास्थ्य क्षेत्रमा थपिए 977 नयाँ दरबन्दी। लोकसेवा खुल्ने तयारी। यात्रु र चालकलाई चेतना वृद्धि गर्ने काम तीव्र।
2: उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने।
0: पोखरामा अतिक्रमित जग्गा टहरा हटाउने क्रम तीव्र। नेपाली चिउराको विदेशमा माग बढ्दो। टाइचिन धानको उत्पादन र अभाव।
3: यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिनाइ भइरहेको अवस्था चाहिँ अहिले छ।
0: लेबनानमा इजरायलको हमला जारी। 11 जनाको मृत्यु। काबा भलिबलमा भारतलाई हराउँदै कजाकिस्तान फाइनलमा। नेपाल इरानसँग भिड्दै।
4: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालका सामुदायिक वन र सामुदायिक रेडियोले विश्वमै अनुकरणीय काम गरेको भनेर उदाहरणको रूपमा चिनिन्छ। सामुदायिक वनले वन संरक्षण, स्थानीय आमदानी वृद्धि तथा ग्रामीण समुदायको सशक्तिकरणमा योगदान गरेको छ भने सामुदायिक रेडियोले सूचनाको पहुँच, स्थानीय भाषा संस्कृतिको संरक्षण र नागरिकको आवाजलाई सशक्त बनाउने काम गरेको छ। अहिले यस्ता सामुदायिक संस्थाहरू कमजोर बन्दै गएका छन्। यस्ता संस्थाको स्वतन्त्रता, अधिकार र दिगोपनलाई राज्यले सहयोग गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ। चालू आर्थिक वर्षको पहिलो 10 महिना साउनदेखि वैशाखसम्म नेपालले 9,52,40,000 रूपियाँ बराबरको नौ अवधिमा भने 7,05,84,000 रूपियाँ बराबरको 8,88,012 किलो चिउरा निर्यात भएको थियो। तथ्याङ्कका अनुसार यस वर्ष चिउराको निर्यात मूल्यमा करिब 35% वृद्धि भएको छ। यस्तै परिणामतर्फ पनि करिब 10.3% वृद्धि भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चिउराको माग बढ़दै गएको संकेत गरेको छ। नेपालबाट विशेष गरी भारत, चीन, बेलायत, क्यानाडा र अस्ट्रेलियामा चिउरा निर्यात भइरहेको छ। विदेशमा रहेका नेपाली समुदायसँग विदेशी उपभोक्ता माझ पनि नेपाली चिउरा लोकप्रिय बन्दै गएको व्यवसायीहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै चिउरा उत्पादक वृन्द जितले भन्नुभयो,
3: चिउरा भनेको एकदम हाम्रो यो लोकालिटीमा एकदम राम्रो प्रख्यात छन्, किनकि यो हाम्रो संस्कृतिसँग जोडेको छ, संस्कारसँग जोडेको छ, त्यसले गर्दा लोकप्रिय छन्, प्रख्यात छन्। त हाम्रो यो बजारको कुरा गर्नु पर्दाखेरि हाम्रो काठमाडौँ उपत्यकामा त यसको माग छ नै छ। त्यसको साथसाथै हाम्रो विदेशमा चाहिँ हाम्रो जुन नेपालीहरू जुन जानुहुन्छ नि धेरै, अस्ट्रेलियामा, अमेरिकामा, लन्डनमा, क्यानाडामा चाहिँ धेरै मागहरू छन्। जस्तै तपाईँको जापानमा भयो होइन, त्यहाँ चाहिँ धेरै मागहरू छन्। त्यसैले गर्दा अहिले हाम्रो चाहिँ एकदम समस्या भनेको टाइचिन धानको डिमान्ड छ, तर त्यसको कच्चा पदार्थ नभएको कारणले गर्दा जुन नेपाल सरकारले जुन यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिनाइ भइरहेको अवस्था चाहिँ अहिले छ।
5: पहिचान विभागका अनुसार पछिल्ला वर्षहरूमा वार्षिक रूपमा 10-14 करोड़सम्म चिउरा निर्यात भइरहेको छ। आर्थिक वर्ष 2079-80 को 10 महिनामै करिब 14 करोड़ रूपियाँ बराबरको चिउरा निर्यात भएको तथ्याङ्क हालसम्म सबैभन्दा बढ़ी हो। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसायी र ट्राफिक प्रहरीले सबै चालकहरूलाई आग्रह गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त सूचना जारी गर्दै सुरक्षित यात्रा गर्न सचेत गराएका हुन्। यात्रा अघि सड़क र मौसमको अवस्था बुझ्न सवारी साधन राम्रो अवस्थामा राख्न तथा आवश्यक परे प्रहरीसँग समन्वय गर्न आग्रह गरेका छन्। त्यसै गरी क्षमताभन्दा बढ़ी यात्रु वा सामान नबोक्न सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम गर्न तथा यात्रु र सामानको विवरण सही राख्न समेत निर्देशन दिएको छ। सूचनामा विपदको समयमा मोबाइल तथा संचारका साधन सक्रिय राख्न, परिचय खुल्ने कागजपत्र साथमा लिन पनि आग्रह गरेको छ। मनसूनका कारण सड़क अवरूद्ध हुन सक्ने भएकाले यात्रामा पानी र सुक्खा खाना साथमा राख्न पनि सुझाव दिएको सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेश राज सुविदेले बताउनुभयो।
2: यात्रा गर्नु पूर्व नागरिकहरूलाई चाहिँ सहजीकरण गर्ने उद्देश्यले हेल्प डेस्क पनि स्थापना गरेका छौँ र त्यो हेल्प डेस्क चाहिँ बस पार्कमा, त्यस्तै गरी नागढुङ्गामा, यतापट्टि सायामा र फर्किङमा चार ठाउँमा हामीले पहिलो चरणमा स्थापना गरेका छौँ र त्यो हेल्प डेस्क मार्फत चाहिँ हामीले नागरिकहरू विशेष गरी यात्रुहरूलाई चाहिँ सूचित गराउने, मौसमको बारेमा सूचित गराउने, उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने, त्यस्तै गरी अब यात्राको क्रममा चाहिँ कुनै पनि किसिमको चाहिँ अप्रिय घटनाहरू हुन आँट्यो, त्यस्तो किसिमको चाहिँ संकेतहरू पाइयो भने तुरन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने या चाहिँ सुरक्षित ठाउँमा चाहिँ सवारी साधनलाई चाहिँ होल्ड गरेर प्रहरीलाई जानकारी गराउने भन्ने हिसाबले चाहिँ हामीले सबैतिर चाहिँ एउटा सचेतना अभिवृद्धि गर्ने, सूचना सम्प्रेषण गर्ने र यात्रु र नागरिकहरूलाई चाहिँ सचेत गराउने किसिमले काम गरिराखेका छौँ।
5: साथै बिरामी, अशक्त र वृद्ध व्यक्तिले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ। प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा सांसदलाई विशेषाधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले उक्त प्रावधान हटाउन सम्बोधन प्रस्ताव दर्ता गरेका छन्। नयाँ नियमावली मार्फत सांसदहरूलाई सामान्य नागरिक भन्दा माथि राख्ने र कानूनी कार्यवाहीबाट जोगाउने प्रयास भइएको भन्दै सांसदहरूले हटाउनुपर्ने माग गरेका हुन्। प्रतिनिधि सभा नियमावली मस्यौदाको नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यसै गरी यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहने व्यवस्था पनि थपिएको छ। यसले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण वा अन्य फौजदारी मुद्दा लागेका सांसदहरूलाई समेत निलम्बन नगर्ने बाटो खोल्न सक्ने भन्दै संशोधन प्रस्ताव गरेको सीआईएनसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताउनुभयो।
6: प्रस्तावित नियमावलीको 259 विशेषाधिकार भनेर प्रतिनिधि सभाका सदस्यहरूलाई के अरे अन्य कानूनमा जेसुकै कुरा लेखे पनि अब संसद अवधिमा निलम्बन हुने भन्ने आशयको जुन चाहिँ अब संघीय कानून सरह भन्ने गरी प्रावधान ल्याइएको छ त्यो संविधान भन्दा पनि विपरीत छ। नियमावलीले चाहिँ ऐनको आकार ग्रहण पनि गर्दैन, ऐनको कारणले मान्यता पनि प्राप्त गर्दैन, त्यो त्यसमा हाम्रो दलको विमति नै रहेको छ। हाम्रो विमति हुँदाहुँदै त्यो आएको हो र अहिले पनि हामीले त्यो प्रावधान हटाउनुपर्छ भनेर सरकारपछि प्रतिपक्ष सबैसँग संवाद गरिराखेका छन्।
5: नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ। आज संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्दिन भन्नु कति जायज हुने भन्दै प्रश्न गर्नुभयो। उहाँले प्रधानमन्त्रीले सदनमा र सरकारको सार्वजनिक कार्यक्रममा नबोल्नुको कारण खुलाउनु पर्ने माग समेत गर्नुभयो। प्रधानमन्त्रीले प्रतिपक्ष दललाई जवाफ नदिए पनि जनताका सवाललाई भने सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो।
1: जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमा लिन्छु किनभने हिजोको अभ्यास यो भएको छैन। अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने, अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै के भने म यस्तोमा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो। उहाँहरूसँग झन्डै दुई तिहाई बहुमत छ जुन जनताले मान्य गरेर दिनुभएको छ, उहाँहरूले त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने हिजो हजुरको पिलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो। डिसिजन भनेको सरकार पक्ष चाहिँ हुने हो, यसमा दुई मत छैन।
5: उपत्यका म्यार्स फोरमले सरकारले आइतबारको शैक्षिक संस्था विदा सम्बन्धी निर्णय फिर्ता नलिए कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। स्थानीय तहको अधिकार कुण्ठित गर्ने गरी भएको निर्णय भएको भन्दै यसका विरूद्धमा फोरमले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको हो। आज फोरमको ललितपुरमा बसेको बैठकपछि म्यार्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर श्री बाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनु भएको छ। वहाँले सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्थामा देखिएको भन्दै निर्णय फिर्ताको माग गर्नुभयो।
7: विद्यालयहरू आइतबार बन्द गर्दै गर्दा यो चाहिँ शिक्षा ऐनमा 20 दिन विद्यालय खोल्नुपर्छ भन्ने चाहिँ त्यो व्यवस्थापन भएको र छोई बमोजिम सबै विद्यालयहरूले चाहिँ आफ्नो आफ्नो क्यालेन्डर बनाइसकेको र अप्रत्याशित रूपमा नेपाल सरकारको तर्फबाट चाहिँ आइतबार पनि विदा गर्ने भन्दाखेरि यसको चाहिँ पाठ्य पुस्तक अध्ययन अध्यापनको निमित्त लगभग 190 दिन पनि नहुने भएको हुनाले नेपाल सरकारलाई चाहिँ यसको यसमा चाहिँ पुनर्विचार गर्नको लागि अनुरोध गर्ने।
5: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरेको छ। हिजो दक्षिणी लेबनानका स्थानीयलाई इजरायली सीमाबाट करिब 40 किलोमिटर टाढा पर्ने जहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेको थियो। पछिल्लो आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। भारतलाई हराउँदै काजाकिस्तान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कबडलमा आज भएको पहिलो सेमी फाइनलमा काजाकिस्तानले भारतलाई 3-0 सोझो सेटमा हराएको हो। भारत समूह ए को विजेता बन्दै र काजाकिस्तान समूह बी को उपविजेता बन्दै सेमी फाइनलमा पुगेका थिए। दोस्रो सेमी फाइनलमा अहिले नेपाल र इरान खेलिरहेका छन्।
0: क्रसरको दोहनले खेतमा कुलो सुक्दै संकटमा सिन्धुपाल्चोकको खेतीपाती।
8: उत्पादन धेरै राम्रो हुन्थ्यो, पहिला त अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन। क्रसर जेनरेटर बन्द भएपछि बन्द हुन्छ।
9: पहिला यही कुरोको चाहिँ मोहन पनि थियो, अहिले मोहनै छैन।
0: नियमनमा प्रशासन मौन। रिपोर्ट सँगै दलित समुदायको अधिकार कार्यान्वयनका लागि सांसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामी, यो के चलाएको हो यस्तो धुवाले? त आफै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराद नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कास्कीको पोखरा महानगरपालिका नौ स्थित पृथ्वी चोक बस पार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना महानगरले हटाएको छ। अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान अन्तर्गत महानगरले त्यस्ता टहरा तथा संरचना हटाएको हो। शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटामा जेठ 10 गतेदेखि जारी 18 संस्करणको शहीद भीमनारायण गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। धनकुटा सदरमुकाम स्थित तल्लो टुनी खेलमा आज सम्पन्न पहिलो सेमी फाइनलमा सिराहाको सलेस फुटबल क्लबलाई 1-0 गोल अन्तरले हराउँदै आयोजक टीमले उपाधि नजिक आफूलाई पुर्याएको हो। रेडियो धनकुटाले खबर पठाएको छ। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपासमा सञ्चालन रहेका कसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसानहरू वर्षौंदेखि सिंचाईको समस्या झेल्दै आएका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुंगा गेटी र बालुवा निकाल्दा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलाहरू बिग्रिएका छन्।
15: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाभित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतीयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, न्यौपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाती, फटकशिला, फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार:
9: पहिला यही कुरोको मुहान पनि थियो, अहिले मुहानै छैन।
15: फाँटको मध्य भागसम्म पुग्ने धुलो, बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार:
8: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन, बजार जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
16: सामिटर पर झिल्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता उ गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि। हामीले
15: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खाने पानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
17: अब हामीले अनुगमन गरे, अब एक दुईवटा मापदण्ड मिलाए पनि छैन, म 6 सुझाव दिएको छु, पहिले 4 उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ:
15: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा:
18: पालिकाहरूमा भएका त्यो कृषकहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमा पठाइसकेको अवस्था छ। स्थानीय तहले नै त्यो चाहिँ मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीतमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीतका कारण विपरीत मापदण्ड विपरीत गरेर चाहिँ त्यसलाई रोक्ने लगायत काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भएकोले हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ।
15: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दलित समुदायका आवाज नीति बजेटसम्म पुर्याउन सांसदको भूमिका:
19: जातीय शोषण विरूद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं।
0: समावेशी बजेट र सांसदको परीक्षा सम्वाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
3: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत भनिन्छु।
21: धन्यवाद।
3: संसद बैठक पनि अगाडि चलिरहेका छ, कानून निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिरहेका छ, के छ, केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसद क्रममा?
21: होइन, अहिले चाहिँ अब विशेष गरिकन कानून भन्दा बढी चाहिँ नि अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौँ। अब भोलि बजेट नै आउँछ होइन, त्यो बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम, त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ नि अब विभिन्न विद्वानहरूसँग विज्ञहरूसँग र स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने बहस गर्ने काममा व्यस्त छौँ। र
3: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
21: दलित समुदायका तर्फबाट चाहिँ नै समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा जाने गरे आउँदो नीति कार्यक्रम र बजेटमा हुनुपर्छ, केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छु होइन। अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नि बाचापत्रमा त्यो एक नम्बरमा थियो दलित समृद्धिको कुरा। त्यसपछि अब रवि लामिछानेजीले एउटा पार्टीको सभापतिको हैसियतले मान्ने सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो, क्षमाया चना भनेर चाहिँ भन्नुभयो, तर चाहिँ औपचारिकमा सरकारका तर्फबाट त्यो केही पनि भएन। त्यसपछि उहाँहरूले 18 बजे जुन किसिमको जाने अब निजा कार्यक्रम ल्याउनुभयो, त्यसमा पनि दलित समुदायसँग नि 15 दिनभित्र चाहिँ के भन्छ सुधारका कार्यक्रम ल्याउने भनेको थियो, त्यो पनि अहिलेसम्म ल्याएको छैन होइन। त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु।
3: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा भन्नुपर्ने कुरा भनिने
21: दुईटै कुरा भनेको छु। एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु, र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले अघि जस्तै बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमुना बस्ती एकीकृत बस्ती बनाएर जाउँ, त्यहाँभित्र खाने पानी सिँचाइ बाटो हस्पिटल स्कूल यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौँ र त्यहाँको त्यसलाई चाहिँ जातीय शासन मुक्त बनाऊ, त्यसपछि त्यहाँ एउटा चाहिँ सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी अगाडि हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिँ नारा अगाडि सारौं भन्ने प्रस्ताव चाहिँ मैले सरकारलाई दिएको छु, प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टर मन्त्रीहरूलाई दिएको छु। र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा, पश्चिम सेतीको कुरा होइन, त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएका छौँ।
3: बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ?
21: अब मैले जाने तिनवटा कुरा जाने मूलत उठाएको छु होइन। अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ, त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिन हो होइन, त्यो ऐतिहासिक नाम 62-63 पछाडिको चाहिँ नि त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताको आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ भोलि 16 गते चाहिँ 33% चाहिँ व्यवस्था गरिएको थियो, दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यो दिनलाई चाहिँ हामीले के भने त देशभरिलाई जातीय छुवाछुत विरुद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं र त्योभित्र चाहिँ दलितहरूको आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इन्डिकेटरहरू बनाऊ, त्यो 10 वर्षभित्र दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि 10 वर्ष पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ गरौं भन्ने खालको प्रस्ताव गरेका छौं र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा जाने शक्तिशाली जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ। त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले चाहिँ दलित समुदायको चाहिँ अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका चाहिँ पीड़ाहरूको अनुसन्धान गर्छ, सत्य निरूपण गर्छ, सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले चाहिँ बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ। बजेट पुगे कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय दाति निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ। त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने यी तीनटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग जाने अनुगमनको पाटोले जाने जस्तै अब 23-24 घण्टाका विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ। तर विकास गर्ने काममा त आयोगले गर्दैन,
2: प्राधिकरण
21: चाहियो भने
2: आयोग र प्राधिकरणको काम कार्यवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनुपर्छ प्राधिकरण भनिराख्नुहुन्छ?
21: अब प्राधिकरणले चाहिँ त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको विकास निर्माणसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई जाने काम गर्ने काम गर्छ। तर दलित आयोगले जाने दलितहरूको मानव अधिकारको अग्र अनुगमन मात्र गर्ने काम गर्छ र उसले जाने सरकारलाई सुझाव मात्र दिने भयो होइन, अनि उसले जाने दलित समुदायको जाने जस्तै इन्क्लुजनको कुरा, संविधान कार्यान्वयनको कुरा, अब दलित आयोगलाई दिएका जाने जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ। तर दलित विकास प्राधिकरणले चाहिँ विकाससँग जोड्छ, जस्तै अब समग्र विकास ठूल्ठूला रोड बनाउने, ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भनेर जाने त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ, त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
2: हो। अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढ़िरहेका छन् र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौं र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो। हामीले हालैको दिनमा सुन्यौं कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ, के भइरहेछ त्यो पनि सुनाउन प्रगति।
21: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्ने के भन्छ पर्यटन मन्त्रीज्यूले चाहिँ त्यो पेश गर्नुभएको छ होइन, अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष सीआईएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो जाने प्रशिक्षित गर्यो, त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष त्यहाँ आएका चाहिँ अधिकारवालाहरू, सरोकारवालाहरू र तपाईँहरू सबैको जाने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिँ के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन, पर्यटन भनेको चाहिँ के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो, यो चाहिँ यो नेपाली समाजको चाहिँ के भन्छ जाने त्यो समन्वयको कुरा हो, यसलाई जाने सद्भावको कुरा हो, त्यस कारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौं। अब यसलाई के भन्छ संहिताका हिसाबले चाहिँ अब यो काठमाडौँ भक्तपुर के भन्छ जाने लुम्बिनी र पोखरा मात्र जाने के भन्छ पर्यटन होइन, पर्यटन भनेको चाहिँ त्यो बजाङको साइपाल पनि हो, खप्तर पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौं र अब चाहिँ नि त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव के अरे अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के भन्छ पर्यटन समितिमा चाहिँ त्यो छलफल पनि गरेका छौं र त्यो छलफलमा चाहिँ हामीले विधान के यो जुन चाहिँ जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौँ अहिले होइन, त्यो उपसमितिको 8 मान्यजीहरू छौँ हामी 8 चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौ र अब भोलि 5 चाहिँ 72 अवधि शुरूआत भएको छ यो अस्तिदेखि, त्यसमा विभिन्न मान्यजीहरूले संशोधन पेश गर्नुहुन्छ, त्यो संशोधन पेश भइसकेपछि चाहिँ अनि संसदमा पनि छलफल हुन्छ, त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ। मेरो विचारमा अहिले धेरै जसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यजीले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिँ अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेश गरे पनि त्यहाँका मान्यजीहरूले धेरै जसो विज्ञ मान्यजीहरूले चाहिँ के भन्नुभएको छ त भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन्, अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ। अर्को
6: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। प्रतिनिधि सभा नियमावलीको नयाँ मसौदामा सांसदहरूलाई विशेष अधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। कास्कीको पोखरा महानगरपालिका नगरपालिकाको पृथ्वीचोक बस पार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको छ। नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ भने टाइचिन धानको उत्पादन घटेको छ। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसाय र ट्राफिक प्रहरीले चालकहरूलाई आग्रह गरेका छन्। इजरायली सेनाले दक्षिण लेबनानमा पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरिरहेको छ र भारतलाई हराउँदै काजाकिस्तान काबा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033 0265236019 र 98520161600।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै शङ्ख सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यही 2083 जेठ 15 गते श्री जनता मावी विद्यालय खादबारी दौड चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगुला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, बात रोग, युरिक एसिड, जमझमाउने, दुख्ने, मर्दर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान श्री जनता मावी विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 शङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 98448-04150 98448-04150।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
5: एमसीएसए कम्प्युटर सेन्टर खाँदै सङ्खुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजू, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयसद्वारा युनिट 2083 Z30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू: नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2083 Z30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादबारी 1 प्रगति टोलो खादबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98425705600 र 98007001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ। कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खादबारीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 97629164 914। सिटी सेन्टर खादबारी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
4: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
5: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन,
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
10: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: उहाँ पहिला पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो, उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो भालेन शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भन्ने शंका गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो यो ठाउँ। दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौं भने, खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्।
2: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउन मिल्छ?
1: अपनात्व त देखिएन नि। 46 सालमा बहुदलीय व्यवस्थाको संघर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन। 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन। दुःखका साथ मैले यो कुरा भने,
2: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाँचिएकै थिएन भने त्यो कालखण्ड हेरेर स्मृतिको आस्थालाई मापन गर्न सकिन्छ र?
1: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छ नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
3: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी, साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसंग, सरकारले सातामा दुई दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कूलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी दुई दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लंघन हुन्छ भनेर सोधेका छौं।
4: हप्ताको दुई दिन बिदाको प्रक्षेपण चाहिँ ऐनले पनि गरेको छैन, संविधानले चाहिँ माध्यमिक तहसम्मको अधिकार जुन स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 हाराहारे मात्रै आउँछ। सबै स्थानीय विधा हप्ताको दुई दिन विधा कार्य गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्ने।
3: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर दुई दिन विधा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ, केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
4: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको दुई दिन विधाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो, तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई सुटेबल छैन भन्ने कुराको चाहिँ ठहर हो।
3: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
4: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
3: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले गएराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना आईआरजीसीले अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: आईआरजीसीले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेप्यास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ। तर उक्त क्षेप्यास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक शहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेप्यास्त्र प्रहार गरेको विवरण आएका छन्। आईआरजीसीले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो श्रृंखला सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: संशोधनको तयारी, उच्च शिक्षाका नाममा पुँजी पलायनको जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको म्याग्दीको जलजलामा गोठ स्टे शुरू, पर्यटकको आकर्षण बढ़दो शीर्षकको शुभ समाचार।
2: म्याग्दीको धौलागिरी गाउँपालिका दुई स्थित पर्यटकीय गन्तव्य जलजलामा पर्यटकका लागि गोठ बाँस सञ्चालनमा आएको छ। समुद्री सतहदेखि 3,414 मिटर उचाइमा रहेको जलजलामा होटल तथा रेस्टुरान्ट नभएपछि स्थानीय पशुपालक किसानले गोठमै खाने बस्ने सुविधा दिन थालेका हुन्। गुरिल्ला पदमार्ग तथा म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजला ढोरपाटन शिकार आरक्ष अन्तर्गत पर्छ। आरक्षको नीतिगत व्यवस्थाले पक्की संरचना निर्माण गर्न नदिने भएकाले गोठलाई नै पर्यटक बस्ने थलोका रूपमा विकास गरिएको गोठबा संचालक फूलबहादुर विश्वकर्माले बताउनुभयो। उहाँका अनुसार पर्यटकको माग बढ़दै गएपछि गोठमै बसोबास र खानाको व्यवस्था मिलाइएको हो। यसबाट गोठालालाई अतिरिक्त आमदानी हुनुका साथै पर्यटकलाई पनि सहज भएको उहाँले बताउनुभयो। गोठबासमा बस्न चाहनेले अग्रिम बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। म्याग्दी ढोरपाटन तथा पूर्वी रूकुम जोड़ने सड़क सञ्चालनमा आएपछि जलजलामा दैनिक जसो 4-5 गाड़ी र 15-20 मोटरसाइकल मार्फत करिब 100 पर्यटक पुग्न थालेका छन्। गोठबासमा स्थानीय परिकारको स्वाद लिन पाइन्छ। च्याउ, टुसा, ढकाएको तरकारी, ढिँडो, आटो, दूध, दही, मोही तथा खसीको मासु पर्यटकका लागि विशेष आकर्षण बनेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 动手，刚真过来
1: 有那样会说过哦什么装成人家也不能心里烦干脆 make sure your item go toilet man exciting offer bow the horse honey from the dinner 装成做 make sure the bumper rock drama my dear double your representatives at the mall company 나기따마드라파이북섭서울 EMI 마프카리가나사긴차
2: Yo awaz ho Nepali Radio Network ko Yo tapai sundai hunu huncha Nepali khabar
3: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर ठूलो अपेक्षाबीच आज नयाँ बजेट सुशासनदेखि आर्थिक सुधारसम्म मुख्य प्राथमिकता शीर्षकमा आर्थिक अभियानमा खबर छ झण्डै दुई तिहाई बहुमतको समर्थन प्राप्त शक्तिशाली सरकारप्रति आम अपेक्षा बढ़ेको बेला सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट शुक्रबार अर्थात आज सार्वजनिक गर्दैछ अर्थमन्त्री डाक्टर सोरेन वाग्दीले जेठ 15 गते संघीय बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठकमा शुक्रबार 4 बजे आगामी वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले प्रस्तुत गर्न लागेको यो पहिलो बजेट हो चुनाव अघि रासोपाले सार्वजनिक गरेको वाचा पत्रलाई मुख्य मार्गचित्र मानेर तयार पारिएको आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा निकै ठूलो हुने बजेट निर्माणमा सहभागी स्रोतहरूले बताएका छन् चालू आर्थिक वर्षका लागि 19.64 अर्ब रूपियाँको बजेट कार्यान्वयनमा रहे पनि अर्थमन्त्री वाग्लेले केही महत्वपूर्ण र महत्वाकांक्षी कार्यक्रमहरू थप गर्दै ठूलो आकारको बजेट ल्याउने तयारी गरेको उनीहरूको भनाई छ चालू आर्थिक वर्ष 82-83 सरकारको आय व्ययको अवस्था हेर्दा पनि वित्तीय दबाव स्पष्ट देखिन्छ चालू आर्थिक वर्षको 10 महिनामा सरकारले 11.73 अर्ब रूपियाँ खर्च गर्दा राजस्व वैदेशिक अनुदान र अन्य आमदानीबाट जम्मा 10.12 अर्ब रूपियाँ मात्रै संकलन गरेको छ सरकारको खातामा करिब 1.5 अर्ब रूपियाँ बराबरको घाटा देखिएको छ तैपनि नयाँ सरकारप्रति बढ़ेको जनआकांक्षालाई हेरेर सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो राजस्व लक्ष्य अनुसार नउठेको सन्दर्भमा स्रोतको खाडल पूर्ति गर्न सरकारले आन्तरिक ऋण र बाह्य ऋण तथा अनुदान परिचालित गर्नुपर्ने हुन्छ अर्थमन्त्री वाग्लेले ल्याउने बजेटमा 10 वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने दीर्घकालीन लक्ष्य लिइने र 7 वर्षभित्र नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर मा पुर्याउने योजना पनि राख्ने तयारी भएको बताइएको छ रासोपाको घोषणा पत्रमा पनि 100 अर्ब डलरको अर्थतन्त्र बनाउने विषय समेटिएको छ सरकारी मन्त्रीहरूले घोषणा पत्रको वरिपरि रहेर बजेट आउने बताउँदै आएका छन् अर्थमन्त्री वाग्लेले यसअघि नै सुशासन आर्थिक पुनर्संरचना कनेक्टिभिटी सामाजिक क्षेत्रमा लगानी र नेपालको सफ्ट पावर बनाउने 5 वटा विषय नयाँ बजेटको प्राथमिकता हुने बताइसक्नु भएको छ
4: करै करको मारमा मध्यम वर्ग शीर्षकमा मध्याह दैनिक खबर लेख्छ दैनिक उपभोग्य वस्तुमा लाग्ने करका कारण सर्वसाधारणको जीवनयापन महँगिँदै गएको छ खाद्यान्न कपड़ा औषधि बच्चाका सामान साइकल र मोटरसाइकल जस्ता अत्यावश्यक वस्तुमा उच्च भन्सार महसूल मूल्य अभिवृद्धि कर भ्याट तथा अन्य शुल्क लगाइँदा त्यसको मुख्य भार गरीब र मध्यमवर्गीय परिवारले बेहोरिरहेका छन् आयात तथ्याङ्कले नेपालमा दैनिक उपभोग्य वस्तुमा 30%देखि 60%सम्म कर लागिरहेको देखाउँछ तर यति हुँदा पनि सरकारले अपेक्षित राजस्व संकलन गर्न भने सकेको छैन बरू बजार मूल्य वृद्धि करछली र अनौपचारिक कारोबार बढ़िरहेको अर्थविदहरू बताउँछन् संघ प्रदेश र स्थानीय गरी 3 तहका सरकारले विभिन्न प्रकारका कर असूल गर्दै आएका छन् भन्सार महसूल भ्याट अन्तशुल्क सेवा शुल्क आयकर र स्थानीय तहका अतिरिक्त शुल्क समेत जोड़िँदा उपभोक्ताले सामान खरिद गर्दा ठूलो मूल्य तिर्नुपर्छ भन्सार विभागको तथ्याङ्कले गत चैत मसान्तसम्म 14.90 अर्बको वस्तु आयात भएको देखाउँछ त्यसबाट 3.69 अर्बको बढ़ी राजस्व संकलन भयो चालू आर्थिक वर्षका लागि 15.33 अर्ब 44 करोड़को राजस्व संकलनको लक्ष्य लिएकोमा बिहिबारसम्म 10 खर्ब संकलन भएको देखिन्छ अब 1.5 महिनामा 30% लक्ष्य पूरा हुन मुश्किल छ चामलमा औसत 11.4% कर लाग्ने गरेको छ भने प्याजमा 11.2% कर छ अर्थविदहरूका अनुसार कृषि उत्पादनमा भारतले ठूलो सहुलियत दिँदा त्यहाँको बजार मूल्य तुलनात्मक रूपमा सस्तो छ। नेपालमा भने आयात उच्च कर र कमजोर कृषि उत्पादनका कारण उपभोक्ताले महँगो मूल्य तिर्नु परेको छ।
3: मानव अधिकार आयोगको प्रतिवेदनमाथि प्रश्न शीर्षकमा हिमालय टाइम्समा खबर छ। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको प्रतिवेदनमाथि प्रश्न उठेको छ। विशेष गरी प्रतिवेदनको निष्पक्षतालाई लिएर विभिन्न कोणबाट गम्भीर संशय व्यक्त गरिएका छन्। प्रतिवेदनले राजनीतिक, प्रशासनिक र सुरक्षा क्षेत्रको गम्भीर कमजोरी औल्याएको छ, तर यसको निष्कर्ष नियत र निष्पक्षतालाई लिएर चौतर्फी प्रश्न उठेको हो। यसअघि सरकारद्वारा गठित गौरी बहादुर कार्की नेतृत्वको चासबुस आएको प्रतिवेदन भन्दा यसलाई वृहत मानिए पनि प्रतिवेदनभित्रका कतिपय गम्भीर मौनता, त्रुटि र सिफारिश विवादमा तानिएका छन्। जस्तै बालेमको भूमिकामाथि रहस्यमय मौनता, देउवा दम्पतिमाथिको कुटपिट र चर्चित घटना ओझेलमा प्रतिवेदनलाई तोड़मोड़ गरिएको एमालेको आशंका, सेनालाई उन्मुक्ति दिन खोजेको आरोप, राष्ट्रपति सांसदहरूको आक्रोश लगायतका त्रुटिहरू प्रतिवेदनमा औल्याइएको छ। सत्तारूढ़ प्रतिपक्षी दलका नेताहरू, मानव अधिकार कर्मी र सुरक्षा क्षेत्रका जानकारहरूले आयोगको प्रतिवेदनमाथि विभिन्न कोणबाट प्रश्न उठाएका छन्। आयोगको प्रतिवेदन बुधबार सार्वजनिक भएको थियो, जसमा जेएनजी आन्दोलनका क्रममा राज्य संयन्त्रबाट गम्भीर मानव अधिकार उल्लंघन भएको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार हननकर्ताका रूपमा दोषी ठहर गरेको छ। यसै गरी सत्तारूढ़ राजोपा सभापति रवि लामिछाने सहित डेढ़ दर्जन सांसदहरूलाई पनि कार्यवाही सिफारिश गरेको छ। मानवाधिकार आयोगका सहायक प्रवक्ता श्याम बाबु काभ्रेले तीन महिनाभित्र प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको बताउनु भएको छ। प्रतिवेदन कार्यान्वयन गर्न सरकार संवैधानिक रूपमा बाध्य रहने उहाँले बताउनुभयो। सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा सरकारले दुई महिनाभित्र कारणसहित आयोगलाई जवाब दिनुपर्ने कानूनी व्यवस्था रहेको उहाँको भनाइ छ। यदि सरकारले कार्यान्वयनमा समस्या भएको जानकारी पठाउँछ भने आयोगले पुनर्विचार गर्न सक्छ। नयाँ तथ्य आएमा त्यसअनुसार निर्णय हुन सक्छ, तर सरकारले कुनै प्रतिक्रिया नपठाए आयोगले सिफारिश कार्यान्वयन प्रक्रियामा गएको ठान्छ, उहाँले भन्नुभयो।
4: सहकारी व्यतिथिमा विभागको पूर्व नेतृत्व समेत जिम्मेवार, कार्यवाही गर्न जाँचबुझ आयोगको सिफारिश शीर्षकमा अभियान दैनिकमा खबर छापिएको छ। सहकारी क्षेत्रमा देखिएका व्यतिथि जाँचबुझ आयोगले सहकारी विभागका पाँचजना पूर्व रजिस्ट्रार सहित दर्जनौ कर्मचारीमाथि अनुसन्धान गरी कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ। सहकारी संस्थाको दर्तादेखि कार्यक्षेत्र विस्तार, सेवा केन्द्र संचालन र संस्था एकीकरणसम्मका निर्णयमा गम्भीर लापरवाही भएको औल्याउँदै आयोगले अनुसन्धान गरी आवश्यक कानूनी कार्यवाही अघि बढ़ाउन सिफारिश गरेको हो। आयोगले विभागका पूर्व रजिस्ट्रार डाक्टर टोकराज पाण्डे, झलकराम अधिकारी, रूद्रप्रसाद पण्डित, लीला प्रसाद शर्मा र सुदर्शन प्रसाद ढकाललाई कानूनी कार्यवाही गर्न सुझाएको छ। त्यसैगरी पूर्व उपरजिस्ट्रार शशिकुमार लम्साल, सुरेन्द्र प्रसाद पौडेल, खिमानन्द आचार्य, धनगढ़ी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार गोकुल प्रसाद बोहरा सहित विभागका शाखा अधिकृत, कानून अधिकृत र अन्य सम्बन्धित कर्मचारीमाथि पनि अनुसन्धान गर्नुपर्ने आयोगको सुझाव छ। आयोगका अनुसार सहकारी संस्थाको दर्ता गर्दा सम्भाव्यता अध्ययन, आवश्यकता मूल्यांकन, वित्तीय क्षमता परीक्षण र पूर्वाधार तयारीको ठोस विश्लेषण नै नगरी देशभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिइएको थियो। यसले सहकारीको संख्या न त बढ़ायो तर नियमन र निगरानी कमजोर बन्दा संकट झनै गहिरिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार 44 सहकारीको दर्ता, 35 सहकारीको शाखा कार्यालय तथा सेवा केन्द्र विस्तार, 19 सहकारीको कार्यक्षेत्र विस्तार तथा 10 संस्था एकीकरणका निर्णयमा संलग्न पदाधिकारी तथा कर्मचारीलाई जिम्मेवार ठहर गर्दै कार्यवाही सिफारिश गरिएको हो।
3: उच्च शिक्षाका नाममा पूँजी पलायनको जोखिम शीर्षकमा हिमालय टाइम्समा खबर छ। पछिल्लो समय उच्च शिक्षाका नाममा विदेश पलायन बढ़दै गएको छ। स्वदेशमा शिक्षा झन महँगो हुँदै गएपछि शिक्षाका नाममा विदेशीलाई थप बल पुगेको देखिन्छ। नेपालका निजी शैक्षिक संस्थाहरू सर्वसाधारणको पहुँचमा छैनन्, त्यसैले प्रारम्भिक शिक्षा सकी नसकी पूरा गर्ने र उच्च शिक्षाका लागि विदेशी लहर नै चलेको देखिन्छ। एकातिर महँगो शिक्षा र अर्कोतिर अध्ययनपछि रोजगारी नपाउने समस्याका कारण उच्च शिक्षा अध्ययन वा रोजगारीका नाममा युवा विदेश पलायन बढ़ेको हो। सोही कारण पनि नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना भएको आरोप लाग्दै आएको छ। सरकारको गलत शिक्षा नीतिका कारण शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्न बाध्य हुनु परेको शिक्षा सेवीहरूले स्वीकार्छन्। एकातिर ठूलो शिक्षित जनशक्ति बेरोजगार छ भने अर्कोतिर रोजगारदाता निजी क्षेत्रले दक्ष जनशक्ति अभाव रहेको भन्दै विदेशी कामदार प्रयोग गरिरहेको अवस्था छ। बढ़दो युवा पलायनले सबै क्षेत्रमा जनशक्ति पनि अभाव हुँदै गएको छ। निजी क्षेत्र मात्र नभई कतिपय सरकारी निकायमा समेत दक्ष जनशक्तिको खडेरी छ। नेपालको कुल कारास्थ उत्पादन जीडीपीमा कृषि उद्योग लगायतको योगदान घट्दै जानुको एउटा कारण सम्बन्धित क्षेत्रको दक्ष जनशक्ति अभाव पनि भएको बताइएको छ। नेपालमा प्रतिवर्ष करिब 5,00,000 व्यक्ति श्रम बजारमा थपिने र उक्त जनशक्ति उच्च शिक्षा वा वैदेशिक रोजगारीका नाममा विदेशी नै गरेको विज्ञहरू बताउँछन्। उच्च शिक्षाका नाममा विदेश हुनु चिन्ताको विषय नभए पनि उच्च शिक्षाका नाममा विदेशमै स्थायी बसोबासको प्रबन्ध मिलाएर स्वदेशमा रहेको आफ्नो सबै पैतृक सम्पत्ति बिक्री गरेर विदेश लैजाने प्रवृत्तिले नेपालमा ठूलो मात्रामा पूँजी पलायन खतराको संकेत देखाएको छ। घर जग्गा कारोबारमा मन्दी आउनु र नेपालमा लगानी विस्तार हुन नसक्नु पनि सोही पूँजी पलायन नै मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ।
4: सरकारले बहुमत शेयरधनीले अल्पसंख्यक शेयरधनीको हित विपरीत गर्न सक्ने कार्यको नियमन गर्नेदेखि सार्वजनिक कम्पनीहरूमा हुने भ्रष्टाचार, अनियमितता तथा गलत कार्यलाई नियन्त्रण गर्न गोप्य सूचना प्रणाली लागू गर्ने गरी नयाँ कम्पनी ऐन बनाउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौजूदा कम्पनी ऐन 2063 संशोधन गर्नुपर्ने करिब एक दर्जन कारण प्रस्तुत गर्दै नयाँ कम्पनी ऐनको विधेयकको अवधारणा पत्र तयार पारी बिहिबार सार्वजनिक गरेको हो। 2063 सालमा बनेको ऐनले हालको बदलिदो अवस्था, नवप्रवर्तन तथा प्रविधिमा आधारित व्यवसाय, स्टार्टअप र संघीय संरचना अनुरूपको कम्पनी प्रशासनलाई पूर्ण रूपमा संशोधन गर्न नसकेका कारण पनि ऐन